0: es Powerball.
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: Namaskar, tatha suprabhat. Kaya koiran ma tapain lai sati ride rimal sange milan timil sinako swagat cha. Kaya koiran ujyalo radio network sange desh bharka bibhinna FM radio station ra ujyalo online ma ek sath prasaran bhairheko cha.
3: Aaja 2083 sal asar 25 gate bihibar san 2026 julai 9 tarikh asar krishna paksha ko navami uparanta dashami tithi.
4: काया कैरन का साथ में
5: किसान पाइप प्रोडक्ट्स प्राली
4: राष्ट्र कुसान किसान
5: अकंप्लीट पाइपिंग सॉल्यूशंस
2: काया कैरन शुरू करो मुख्य मुख्य खबर का शीर्षक रुदात
3: सरकार को नेतृत्व संभाले को 100 दिन पछि निजी क्षेत्र का प्रतिनिधि संग प्रधानमंत्री को संवाद ढुक्क भएर लगानी गर्न आग्रह
2: मनसून र पौषमा कर्मचारी को सरुवा हुने परम्परा अब अन्त्य प्रशासनिक व्यवस्थापन में सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज
3: मौद्रिक नीति ने मनोबल बढाएको निजी क्षेत्र को प्रतिक्रिया तर लगानीकर्ता में ल्याएन उत्साह युवाला उद्यमशीलता संग जोड़ने रणनीति आवश्यक रहेको विज्ञ को भनाई
2: अमेरिका र इरान बीच फेरी तनाव मध्य पूर्व को सुरक्षा संगे विश्व अर्थतंत्र प्रभावित होने चिंता
3: र विश्वकप फुटबल का क्वार्टर फाइनल खेल आज देखि पहिलो खेल आज रात पौने 2 बजे फ्रांस र मोरक्को बीच होने
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ

0: परिवर्तन 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नाचिन पाट काठमांडू Hipstar Gold! Harek World Cup say, your World Cup leader celebrate! We need some generation! Hipstar TV Karib Garna Town was 32% summer to cashback! World Cup 2026 ko TV season pass! The Airbus ko net TV back! South Haru Lagun Nation! Hipstar TV! We need celebration! Harek Generation!
1: Kaisa! Welcome to
2: काया कैरनमा अब खबरको सिलसिला सरकारले निजी क्षेत्रका गुनासा नसुनेको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक संवाद गर्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। पछिल्लो समय सरकार र निजी क्षेत्रबीच बढ्दै गएको अविश्वास तथा व्यवसायमा देखिएको त्रासका बीच प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री शाहले बल्ल निजी क्षेत्रसँग संवाद थाल्नु भएको खबर आजको कान्तिपुरले लेखेको छ। सरकार गठनको 100 दिनसम्म देशको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरोकार कलसँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको हो। यसअघि दुई पटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उहाँले मंगलबार अस्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियन विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्नसँग भेटवार्ता गर्नुभएको थियो। लगत्तै हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग उहाँले वार्ता गर्नुभयो। यस्तै आजका लागि निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले छलफलको कार्यक्रम राख्नु भएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाउनु भएको हो। आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छात्र संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताउनुभयो। प्रधानमन्त्री शाहले अब कूटनीतिक सँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग संवादको शुरूआत थालेको उहाँको सचिवालयले पनि जानकारी दिएको छ।
3: कर्मचारी सरूवामा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा हुने परम्परा अब अन्त्य भएको छ। लामो समयदेखि झाँगिँदै आएको सरूवाको व्यतिथि नियन्त्रण गर्न सरकारले सरूवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरूवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले पनि कर्मचारीको सरूवा गर्नेबारे अवगत गराउने गर्छ। यसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको हप्तादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्सुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरूवा प्रणालीको अन्त्य भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरूवा प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरूवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ। यस्तै कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता पनि सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लकबुक भरेर मात्र जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा तथा कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। आजको गोर्खा पत्रमा खबर छ।
2: प्रशासनिक कुशलतामा सुधार आउँदा पालिकालाई यसपटक बजेट ल्याउन सहज भएको छ। पहिलो पटक देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा पालिकालाई बजेट ल्याउन सहज भएको हो। सरकार गठन भएसँगै लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै प्रमुख प्रशासकीय अधिकृतको अभावमा बजेट ल्याउन र योजनाको भुक्तानी सहज बनेको हो। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्रसाद प्याकुरेलले यस वर्ष प्रमुख प्रशासकीय अधिकृत नभएर पालिकामा बजेट ल्याउन नसकिएको र योजनाको भुक्तानी दिन समस्या भएको भन्ने गुनासो नआएको बताउनुभयो। धेरै गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा पनि सञ्चालन हुन थालेका छन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने तथा नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएको खबर गोर्खा पत्रले लेखेको छ।
3: कांग्रेस र एमाले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने गरी तयारी शुरू गरेका छन्। 2081 असार 17 कांग्रेसका तत्कालीन सभापति शेरबहादुर गुरुङ र एमालेका अध्यक्ष केपी ओली बीच भएको 7 दिने सहमति अनुसार दुवै पार्टीले प्रदेश सरकारहरूको नेतृत्व आलो बालो मोडलमा हेरफेर गर्ने तयारी गरेका छन्। असार मसान्तभित्र प्रदेश सरकारको बजेट पारित भए लगत्तै साउनभित्रै नेतृत्व हेरफेर गर्ने सम्बन्धदारी दुई दलका प्रमुख नेताहरूबीच भएको थियो। कांग्रेसले हिजो बसेको पदाधिकारी बैठकमा प्रदेश सरकारको नेतृत्व हेरफेरबारे छलफल गरेको छ। बैठकमा सभापति गगन थापाले प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व समझदारी अनुसार नेतृत्व हेरफेरबारे उहाँले अध्यक्ष ओलीसँग ठोस छलफल हुने ब्रिफिङ गर्नुभएको छ। महामन्त्री गुरूराज घिमिरेले असारभित्रै सबै प्रदेश सरकारले बजेट ल्याइसकेपछि मधेस प्रदेश बाहेक सबै प्रदेशको नेतृत्व हेरफेर गर्ने समझदारी भएको बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
2: विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटीमा रहेको होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक हुनुहुन्थ्यो कालीमाया परियार। हिजो होल्डिङ सेन्टरमा भेटिएकी उहाँले दुखेसो पोख्नुभयो। खाना त के दार सबैभित्र राखेर हामीलाई पानी पनि दिइएन। मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुमवासी भनेर धेरै हेप्यो। होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले अस्ति मंगलबार सानोदेखि खाना उपलब्ध गराइरहेको छ, तर फेरि कहिलेदेखि खाना रोकिने हो थाहा छैन। कालीमायाले भन्नुभयो सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रूपियाँ पनि आफ्नो खातामा अझै नआएको उहाँले सुनाउनुभयो। बर्खाका बेला घर भत्काएर आफूहरूलाई दिल्ली बाफ बनाएकामा कालीमायालाई चित्त दुखेको छ। भत्काउने थियो त छानबिन गरेर भत्काएको भए पनि हुन्थ्यो। यस्तो बर्खामा किरा फट्याङ्ग्रेले पनि बास खोजेर बस्ने बेला हाम्रो बिजोग भयो, उहाँले सुस्केरा काट्दै भन्नुभयो। होल्डिङ सेन्टरबाट पनि सुकुमवासी विस्थापित, खातामा पैसा न खानाको टुङ्गो, कान्तिपुरले खबर लेखेको छ। काया कैरनमा मौद्रिक नीतिको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नमस्कार गुरुबा, खुवा यति बेला भनेर हेर्दै थिए गुरु बाबु, बस्नुहोस् न यहाँ।
5: नमस्कार, कता सुन्छ?
4: पढ्दै होला कोठामा। ए सबि, सबि
6: हजुर, म आउँदैछु।
4: यहाँ गुरुबाले खोजिहाल्नुहुन्छ।
6: नमस्कार गरी गुरुबा, हजुरले बोलाउनु भएको हो?
5: जय होस् बाबु, तिम्रो बाबाले घर परिवारको पनि ख्याल राखिदिनुहोस् है भन्नुभएको थियो। सबै कम्प्युटर र मोबाइलमा घोपिएको लठमरिएको मात्रै देख्छु। कति बेला पढ्छन् ती केटाकेटीहरू? राम्रोसँग पढ है सबि।
6: हो गुरुबा, मलाई त्यसप्रति राम्रो जानकारी छ। इन्टरनेट र फेसबुकमा कति राम्रो राम्रो अनुभव र सूचनाहरू प्राप्त गर्न सकिन्छ। हजुरले भन्नुभयो जस्तै निकै दुरूपयोग पनि हुने गर्दछ। हामीले कक्षामा सरले मोबाइल र इन्टरनेट कसरी प्रयोग गर्ने भनेर पनि सिकाउनु भएको थियो। आफूलाई चाहिने बाहेक अन्य नसुधारिएका साइटहरू खोल्ने हेर्ने गर्नु हुँदैन भनेर मलाई जानकारी छ गुरुबा।
5: आफूलाई सम्हालेर बस्नु, मलाई गाउँका अन्य घर परिवारलाई पनि भेटेर जानु छ।
4: हस् गुरुबा, आउँदै गर्नुहोस् है।
7: यौन तथा प्रजनन स्वास्थ्यका लागि ईएमसीए को सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015 र इमेल sakriyas@mail.com.np, पोस्ट बक्स नम्बर 10116, काठमाडौँ नेपाल।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, भन्सुङ र पहुँचमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य, प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज, मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। गैराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घखाँची, सिन्धुपाल्चोक, दोलखा, सुनखासभा, नवलपरासी, चितौन, पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै निजी क्षेत्रको मनोबल बढ़ाउने बताएको छ। देशको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढ़िरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धि बीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको भनाइरहेको छ। राष्ट्र बैंकले आउँदो वर्षको मौद्रिक नीति सार्वजनिक गरेको अर्को दिनको शेयर कारोबार हेर्दा भने लगानीकर्तामा उत्साह देखिएन। राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। त्यसपछिको पहिलो कारोबारका दिन हिजो शेयर बजार 30.09 अङ्क 1.13% घट्दा परिसूचक 2621.5 बिन्दुमा झरेको छ। यसपटकको मौद्रिक नीतिले उत्पादन क्षेत्रमा कर्जा प्रवाह विस्तार, ब्याज दरमा स्थायित्व, डिजिटल भुक्तानी प्रणालीको प्रवर्धन, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन तथा निजी क्षेत्रलाई लगानीका लागि थप सहज वातावरण निर्माण गर्ने व्यवस्था अघि सारेको छ। यद्यपि नीति कार्यान्वयन प्रभावकारी हुन सके मात्र त्यसका लक्ष्य हासिल हुने अर्थविदहरूको भनाइ छ। साथै देशभित्र रोजगारी सृजना गर्न र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्ने विशेष नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। यसै विषयमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापालाई नयाँ मौद्रिक नीतिलाई कसरी लिन सकिन्छ भनेर सोधेका छौं।
9: अत्यन्त छोटो 27 दिने मौद्रिक नीति आएको छ, खण्डित्य मौद्रिक नीति आएको छ। अब खण्ड खण्डमा आएको उनीहरूले मौद्रिक एक आकस्मिक बाजुनी पनि हुन सक्छ। त्यसको हेक्का राखेन भने खण्ड खण्डमा ल्याएको मौद्रिक नीति आफैमा विरोधाभास हुनु, कतिपय कुराहरू विज्ञानित हुनु गर्नुको लागि गरेको र त्यसको उपाय हेर्दा देखिन्छ। त्यो डकुमेन्ट्सको औचित्य राष्ट्रले आगामी दिनमा साबित गर्नुपर्ने चुनौती चाहिँ छ। 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ। त्यो लक्ष्य हासिल गर्न विश्वास गर्न सक्छ गोल सरकारतर्फ फिटिदिएको छ। भनेको छ अब भिडियो आकारको बजेट आएको छ अनि सरकारले पुँजीगत खर्च गर्दै गर्दा परियोजना को कार्यान्वयन गर्दै गर्दा सुशासनमा जो निकै छ यी कुराहरू बजेट मार्फत भएका व्यवस्था सरकारले गरेछ भने 7% आर्थिक वृद्धि भइहाल्छ। मूल ब्याज दरको स्थिति छँदैछ अनि त्यो मार्फत हामीले सपोर्ट गरिहाल्छौँ। अब सरकारले आर्थिक वृद्धि हासिल गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ, मौद्रिक नीतिको त्यति चासोको विषय हुँदैन। भन्ने सोच निर्णय समितिले बुझेको जस्तै छ। त्यो अधिकरणता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा, रोजगारी सृजना गर्ने क्षेत्रमा जानु सकेको छैन। ट्रान्समिसन लाइन ब्याङ्कका वित्तीय संस्थाहरूले काम गरे, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएन, समस्या त्यहाँनिर छ। त्यो कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी विस्तृत हुँदा हुँदै ऋण दिनु सक्ने अवस्थामा किन छैन? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नु पर्ने कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो। अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा विशेष समावेश हुनु पर्थ्यो। अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको त्यस्तो के थियो त्यो विषय चाहिँ पहिले सुझाव के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र त्यस फङ्सनलको काम गर्न सकेन। आउटडेटिङ यसलाई सुझाव छ, ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिकको प्रसारण भनेर घोषणा गर्नुपर्छ। अब म नेपाली राष्ट्र ब्याङ्कले 2063 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीलाई रिभिजिट गर्छु, समीक्षा गर्छु र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति दिन्छु। नयाँ उद्यमीहरू जुनजी पुस्तालाई पनि वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु। लाइसेन्स दिनु पऱ्यो के गर्नुपर्ने नम्बरमा, त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पनि सुनेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथ्यो, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो।
2: नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालो को फेसबुक र यूट्यूब में प्रसारण भइरहेको काया कैरन में तपाईलाई फेरि स्वागत छ।
1: अब बाकी खबर बाकी राप्ती सुनारी गाउँपालिका न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्याउने उद्देश्य सहित विस्तारका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्। भौगोलिक विकटता, सेवा पहुँचको कठिनाई र न्यायिक प्रक्रियामा हुने ढिलाईलाई मध्यनजर गर्दै गाउँपालिकाको न्यायिक समितिले विवाद समाधानलाई वडा स्तरमै प्राथमिकतामा राखेर काम अघि बढ़ाएपछि वडामै न्याय अवधारणा व्यवहार नै प्रभावकारी हुन थालेको छ। गाउँपालिकाभित्र वडा नम्बर एकदेखि नौसम्म मेलमिलाप केन्द्र स्थापना गरी पालिकाभित्र विवाद वडा स्तरमै समाधान गर्ने अभ्यासलाई संस्थागत गरिएको छ। ती केन्द्रहरूमा 36 जना मेलमिलापकर्ता परिचालन गरिएका छन्। यसले पारिवारिक विवाद, लेनदेन विवाद तथा छिमेकीका बीच सामान्य झगड़ा लगायत मुद्दाहरूलाई सहजीकरण मार्फत समाधान गर्दै आएका छन्। वडा स्तरमै विवाद समाधान हुन थालेपछि सेवा गृहलाई पालिकासम्म धानुपर्ने बाध्यता हटेको छ भने समय, खर्च र सामाजिक पुनर् न्यूनीकरणमा समेत उल्लेखनीय सुधार आएको स्थानीयवासीको अनुभव रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किएसँगै मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाब दिइने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका दक्षिण तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक पढ़े दृढ़तापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। मध्य पूर्व तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ।
1: खेल खबर। मलेसियामा हुने एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्यीय टोलीको नेतृत्व सोनी पाखरीले गर्नेछन्। पछि शनिबारदेखि साउन 2 गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। यस समूहमा नेपाल सँगै हङकङ, सिंगापुर र कतार रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ। खेलका अर्को प्रसंगमा फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातिदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नुभएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति पाउने 1 बजे स्पेन र बेल्जियम खेल्नेछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आउने सम्झना लगाएका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पाउने 3 बजे हुनेछ। पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वार्टर फाइनलमा सन् 1966 को विश्वकप विजेता इंग्ल्याण्डको सामना गर्नेछ। यस्तै अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान पनि 7 बजे खेल्नेछ। साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्ने लागेको हो।
0: कैरनमा अब केही खबर संक्षेपमा। विभाजनको रेखा कोरिएर पार्टी फूटको दिशामा अघि बढ़ेपछि कांग्रेसको संस्थापन र इतर दुवै पक्ष एकता बचाउन एक कदम ब्याक हटेर लचिलो बन्न तयार देखिएका छन्। सभापति गगन थापाको नेतृत्वमा पार्टी कार्यालय सानेपामा हिजो बसेको पदाधिकारी बैठक र तत्कालीन कार्यवाह सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा बसेको इतर पक्षको बैठकले एकता कायम राख्न लचिलो बन्ने निर्णय लिएका हुन्।
1: भोजपुरको सडानन्द नगरपालिका 12 का उत्तर बहादुर मगर गएको सोमबार धरान गएर मंगलबार डीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नुभयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि जानुभएको थियो। त्यति बेला सहजै उपचार पाएका उहाँले यसपटक भने ठूलो झन्झट बिहोर्नु परेको बताउनु भएको खबर आजको नागरिक दैनिकमा छ।
0: सरकारले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा कड़ाई गर्ने भएको छ। हिजोको मन्त्री परिषद बैठकले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली पारित गरेसँगै कन्सल्टेन्सीलाई कड़ाई गर्ने बाटो खुलेको हो।
1: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईए र स्वतन्त्र व्यापार सम्झौता एफटीएको प्रस्ताव गरेको छ। चीनीय वाणिज्य उपमन्त्री यान तामले अस्ति मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा यी प्रस्ताव राख्नु भएको हो।
0: सरकारले

0: नन्दबहादुर कार्कीलाई प्रशासनिक क्षेत्रको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गरेको छ। हिजोको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।
1: देशमा संचालित दुईवटै दूरसंचार सेवा प्रदायक कम्पनीले पुरानो प्रविधिको 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। निजी क्षेत्रको एमसेलले 22 असारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न ठाउँमा 220 3G साइट सटडाउन गरेको खबर कान्तिपुरमा छ।
0: नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीलाई उपचारबाट वञ्चित नगर्न कोशी अस्पताललाई आग्रह गरेको छ।
1: वैदेशिक रोजगारीका लागि दर्ता नभएका कम्पनी र एजेन्ट मार्फत विदेश जाने श्रमिकले सबैभन्दा बढ़ी आर्थिक भार खेप्नु परेको एक सरकारी प्रतिवेदनले देखाएको छ। ती श्रमिकलाई विदेश पुगेर आफूले तिरेको लागत रकम उठाउन मात्रै झण्डै 4.8 झण्डै 9 महिना लाग्ने गरेको खबर आजको
0: गएको बिहिबार कर्णाली राजमार्गको दैलेख साँगे तडा क्षेत्रमा सुर्खेतबाट कालीकोटको लागि छुटेको फोर्स गाडी कर्णाली नदीमा खस्यो। कर्णाली प्रदेश 02001X1055 नम्बरको गाड़ी कर्णालीमा खसेको एक हप्ता बढ़ी भइसक्दा पनि गाड़ीले यात्रु भेटिएका छैनन्। वर्षेनी दर्जनौ दुर्घटना राजमार्ग सुधारमा राज्य समय बेखबर शीर्षकको खबर कारोबारले लेखेको छ।
1: अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिद्वारा प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीच विधान व्यवस्थापन समितिले एक दिन 4 विधेयकमाथि छलफल टुंगाएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्ने खबर गोर्खापत्रमा छ।
0: र निजामती कर्मचारी सिभिल अस्पतालमा औषधिमा करिब 3 करोड़ रूपियाँ बराबर अनियमितता गरेको आरोप अख्तियारले 8 कर्मचारी विरूद्ध मुद्दा चलाएको छ। काया कैरनमा अब पालो उखानको
1: सिलौरी खेल्ने गोरुको सिंह भनिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद ढुक्क भएर लगानी गर्न आग्रह।
0: भन्सुन र पौषमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य। प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज।
1: मौद्रिक नीतिले मनोबल बढ़ाएको निजी क्षेत्रको प्रतिक्रिया तर लगानीकर्तामा ल्याएन उत्साह। युवालाई उद्यमशीलतासँग जोड्ने रणनीति आवश्यक रहेको विज्ञको भनाई।
0: अमेरिका र इरान बीच फेरि तनाव। मध्य पूर्वको सुरक्षासँगै विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ता।
1: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि। पहिलो खेल आज राति पनि 2 बजे फ्रान्स र मोरक्को बीच हुने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एउटा घरमा चोरी भयो भनेपछि प्रहरी पुगेका छन्। कोठाभित्र सरसामान छरपष्ट सरिएको छ। सामान चोरी भयो भनेर गुहार मागेकी महिलासँग प्रहरी भन्दैछन्, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया नाम ठेगाना केही छैन भने हामीलाई किन बोला त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: Sim, Rafa, faz televisão.
1: Rio Radio Network.
2: चित्त बुझाउन सकेका छैन सुकुम्बासीको त के कुरा गराइ भयो
3: हस्त प्राविधिक साथी राजेन्द्र रिजालाई धन्यवाद अभिनेता सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा हुनुहुन्छ तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CNN.
1: 5 बजे बिहान उठेर भएर 10 बजे राखिसम्म मैले आधा नै मिहिनेत गरेर हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुलिसकै नाउँमा आउँछ त्यो तयारी भएर पत्र आयो भने पुलिसकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुलिसकै नाउँमा आउँछ
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
2: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
0: महिलाको श्रम अधिकार र समानको आवाज कार्यक्रम साझा आवाज
2: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
0: महिला किसानका संघर्ष सपना र सफलताका कथा
4: प्रोभाइडर मधुमाया जी पढे होइन प्रोभाइडर भनेको हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत विश्वभर
0: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि पसिनाको सम्मान समाजमा अभियान कार्यक्रम साझा आवाज मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्नु अनि त्यसको समाधान गर्ने प्रयोग कार्यक्रम चल्न मौसम
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइडीआर नम्बर 01-52-68-6 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
0: हरेक मंगलवार साँझ 7:30 बजेको साँझ खबरमा कार्यक्रम चल्न मौसम
2: सीआईएनको साझा खबर अब नेपाली
0: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CNN.

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गर्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र सातमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: दिनेश राई सम्पर्क नम्बर 98578703 र 98130034
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 सलेनी सोलुखुम्बु।
2: तपाईँ शिक्षण क्षेत्रमा आफ्नो भविष्य बनाउन सक्नुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुरुङ अवसर
0: सोलुखुम्बु जिल्लाको सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 तासिङ च्याङका स्थित ओल्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना बच्चु अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू घरै बसेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपसी सुरोजगारमा प्रदान गरिन्छ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उठिने वास्तु भन्दा माथि सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 93 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 93 वस्तु सञ्चालक 98 41 15 90 82
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 तासिङ सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गराउन गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गर्नु कारोबारमा बे दूषित हुनु र दिने गरी कारोबारलाई पूर्णपोषी बनाउ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गराउ वस्तुमा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गराउ वस्तु तथा सेवाको प्रयोगबाट स्थिति भए क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नुमा स्थानीय प्रशासनमा उसुरी गराउ आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोषको प्रवेशद्वारा जनहितमा जारी सन्देश
1: खोज्दै

बिजुलीको सामानसम्म बजारको चार चारवटा पसल चाहिँ कतै पनि अब सामान काठमाडौँ जानुपर्ने हो कि चाहिँ धत बहिनी त्यो पनि कस्तो समयमा छ हौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ न सुन बहिनी सुरु दुखुमा नगरपालिका ओडानी पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सुनको वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बोल्टा मिले जस्तै भयो नि दिदी हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु गुरु नारायण श्रेष्ठ 97 63 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुरु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुरु खुम्बु

0: संस्कार भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिलो व्यवहार दबाव पर्का वा सोची चाहिँ महिलालाई स्वतन्त्रता भोग गर्नबाट वञ्चित हुने कुनै कार्य सम्झिँदैछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा तिनीहरूको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमा थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जिरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम जीवन।
0: अस्ट्रेलियन एजमा अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा नीत नेपालद्वारा योजना जारी सन्देश।
2: मानव देश विक्रम तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विक्रम र ओसर पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विक्रम तथा ओसर पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनात्मक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोको समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भूमिजन स्थिति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नेटवर्क ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
0: समयमै महसुस हुन उचाल परिस्थिति निर्माण गराउने नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सही सन्देश।

0: पछि कक्षा एघार कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अङ्कल, एसई त सकियो, अब कक्षा एघार कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किन र अङ्कल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ के के हुँदो रहेछ?
2: कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अनुषा कार्की, आयुष खलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एल्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अङ्कल?
2: साबेल चोकबाट 100 मिटर मात्र भित्र।
1: त्यस्तो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु। कक्षा एघारको भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा प्रतिभा र भविष्य बनाउन।
3: यदि तपाईँको बस्नमा चौमुचा पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रेको नेपाल नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगर पालिका 1916 सेन्सनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-55-768, अङ्कमा 9-8-5-2-0-5-5-7-6-8।

0: अब राम्रो कलेजमा पढ्न पाए हुने
1: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
2: अङ्कल एसई त सकियो अब कक्षा एघार कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
1: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
0: किन अङ्कल त्यो राम्रो कलेज हो र
1: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
0: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
1: कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
1: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष खलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेसनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एल्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेसन कहाँ हो अङ्कल
1: साबेल चोकबाट 100 मिटर मात्र भित्र
0: त्यसो भए त म त यही जाने भए
1: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा एघारको भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा विश्व बनाउन
3: यदि तपाईँको दशमा चेन्नईसँग पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका ओडामिनो 16 सेन्सरमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष शुल्क लिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-55-768 अङ्कमा 9-8-5-3-0-5-5-7-6-8

0: छुट्टी मान्दै सजनलाई
1: जापानी
0: भाषा पढ्दै जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढ्दै नहुने रहेछ
1: खोज्दै हिँड्यो संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
0: मेरो त नै हो जापान जान कुन इन्स्टिट्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा नै छु
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल छेत्री जापानी संस्था पढ्नु अनि जापान जान
0: होइन एक इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एकजुट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण पनि गरिन्छ त्यसका साथै कमर्स ल्याएका वा कम सिटी ल्याएका ब्याकलागरी पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति खेर हुनुहुन्छ
1: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.sunwafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। खुम्बुपासिङ लामुले 11 महिनामै 68 करोड़ भन्दा बढ़ी राजस्व संकलन गर्यो। असार तेस्रो सातासम्म सोलु खुम्बुमा 38% क्षेत्रफलमा धान रोपाई सम्पन्न। संघ कोशी प्रदेश सरकारबाट लिखुपिके गाउँपालिकालाई करोड़ौंको बजेट विनियोजन। माउन्ट एभरेस्ट पहाड़को शेरवस्थमा मुक्तिनाथ क्यापिटल। ओखल ढुंगामा नयाँ सीटीओ र डीएसपीसँग नागरिक समाजको भेटघाट। भोटाङमा सम्पन्न प्रदेश स्तरीय बुद्धिशाल प्रतियोगिताको उपाधि थापाका प्रकाश चन्द्र नेपाललाई र 19 वर्ष मुनिको प्रिमियर कपका लागि नेपाली टोली घोषणा। अब समाचार विस्तारमा। खुम्बुपासिङ लामो गाउँपालिकाले विभिन्न शीर्षकमा 68 करोड़ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष 2082 राशिको साउनदेखि जेठ मसान्तसम्ममा 68,41,56,873.47 रूपियाँ राजस्व संकलन गरेको हो। गाउँपालिकाको आमदानीमा पर्वतारोहण रोयल्टी, पर्यटन शुल्क कर तथा संघीय र प्रादेशिक सरकारबाट प्राप्त अनुदानको प्रमुख योगदान रहेको खुम्बुपासिङ लामो गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। यस अवधिमा गाउँपालिकाले सम्पत्ति कर बापत 64,04,038.52 रूपियाँ र भूमि कर मालपोत बापत 6,97,101.31 रूपियाँ संकलन गरेको छ। त्यस्तै घर जग्गा रजिस्ट्रेशन दस्तुरबाट 18,60,490.80 रूपियाँ र बहाल कर बापत 23,11,362.74 रूपियाँ आमदानी भएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ। पर्यटन क्षेत्रका लागि प्रख्यात यस गाउँपालिकामा बाँडफाँड भई प्राप्त हुने पर्वतारोहण बापतको रोयल्टी सबैभन्दा बलियो स्रोतका रूपमा देखिएको छ। जेठ मसान्तसम्ममा पर्वतारोहण रोयल्टी बापत मात्रै 15,65,47,625 रूपियाँ राजस्व संकलन भएको छ भने पर्यटन शुल्क बापत 13,87,34,000 रूपियाँ राजस्व संकलन भएको छ। यस बाहेक व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट 23,77,860 रूपियाँ र अन्य क्षेत्रको आय बापत 37 लाख आमदानी भएको छ। खुम्बुपासिङ लामो गाउँपालिकाको वित्तीय व्यवस्थापनमा संघीय तथा प्रादेशिक अनुदान र वित्तीय समानीकरणको पनि ठूलो हिस्सा छ। प्रतिवेदन अनुसार मूल्य अभिवृद्धि करको बाँडफाँडबाट 6,88,43,343 रूपियाँ र अन्त शुल्क बाँडफाँडबाट 3,07,74,910.13 रूपियाँ प्राप्त भएको छ। सवारी साधन करको बाँडफाँडबाट गाउँपालिकालाई 47,24,627.11 रूपियाँ राजस्व संकलन भएको छ। अनुदानतर्फ गाउँपालिकाले संघीय वा प्रादेशिक सरकारबाट समानीकरण अनुदान बापत 11,54,755 रूपियाँ पाएको छ। त्यसै गरी सशक्त अनुदान चालुतर्फ 10,24,767 रूपियाँ र सशक्त अनुदान पुँजीकरतर्फ 10,66,600 रूपियाँ राजस्व संकलन भएको जनाइएको छ। विशेष अनुदान चालुतर्फ भने 12,00,000 रूपियाँ राजस्व संकलन भएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ। सोलु खुम्बु जिल्लामा यस वर्ष धान रोपाई गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ। कृषि ज्ञान केन्द्र सोलु खुम्बुको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार 22 गतेसम्ममा जिल्लामा धान खेतीयोग्य क्षेत्रफलको 38% क्षेत्रमा धान रोपाई सम्पन्न भएको हो। गत वर्ष यही अवधिसम्म भने 26.93% मात्र रोपाई भएको थियो। यसरी हेर्दा यस वर्ष धान रोपाईको प्रगति गत वर्षको तुलनामा 11
0.1% बिन्दुले बढ़ी देखिएको छ। कृषि ज्ञान केन्द्रको विवरण अनुसार सोलुखुम्बु जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल 4535 हेक्टर रहेको छ। त्यसमध्ये धान खेतीका लागि उपयुक्त तथा लक्षित क्षेत्रफल 1225 हेक्टर रहेको छ। यही लक्षित क्षेत्रफललाई आधार मान्दा हालसम्म 465.97 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 330 हेक्टर क्षेत्रमा मात्र धान रोपाई सम्पन्न भएको थियो। अर्थात यस वर्ष गत वर्षको तुलनामा 135.97 हेक्टर बढ़ी क्षेत्रमा धान रोपिएको कृषि ज्ञान केन्द्रको तुलनात्मक विवरणले देखाएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर समारका अनुसार यस वर्ष समयमै पर्याप्त वर्षा हुन तथा किसानले समयमा नै खेत तयार गर्न पाउनु धान रोपाई बढ़नुका प्रमुख कारण हुन्। साथै कृषि ज्ञान केन्द्रबाट स्थानीय तहसँग गरिएको प्राविधिक समन्वय र किसानले उपलब्ध गराएको परामर्शले पनि रोपाईलाई सहज बनाएको उहाँको भनाइ छ। लिखुपिटे गाउँपालिकालाई नेपाल सरकार र कोशी प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। गाउँ कार्यपालिकाको कार्यालयबाट माग तथा सिफारिश गरिएका विभिन्न विकास निर्माण शिक्षा र पर्यटन सम्बन्ध योजनाहरूका लागि नेपाल सरकार र कोशी प्रदेश सरकारबाट उक्त बजेट विनियोजन भएको हो। विनियोजित बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल सरकारको समपूरक अनुदान अन्तर्गत किन्झा नामाजुरा सड़क निर्माणका लागि 7 करोड़ रूपियाँ विनियोजन भएको छ। यसै गरी नेपाल सरकारकै शिक्षा क्षेत्र विशेष कार्यक्रम अन्तर्गत डिजिटल मैत्री विद्यालय कार्यक्रमका लागि 2.59 करोड़ रूपियाँ, नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत डिजिटल मैत्री शिक्षाका लागि प्रविधि खरिद गर्न थप 80 लाख रूपियाँ बजेट विनियोजन भएको छ। यस्तै पर्यटन क्षेत्रतर्फ नेपाल सरकारको पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत लिखुपिके पर्यटन पीके पीक पर्यटन प्रवर्धनका लागि 80 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ भने कोशी प्रदेश सरकारको समपूरक अनुदानबाट वडा नम्बर 3 को वडा कार्यालय भवन निर्माणका लागि 1.60 करोड़ रूपियाँ बजेट प्राप्त भएको छ। यी समपूरक तथा साझेदारी कार्यक्रमलाई सफल रूपमा कार्यान्वयन गर्नका लागि लिखुपिके गाउँपालिकाले आफ्नो तर्फबाट 20% हिस्सेदारी ल्याउने भएको छ, जसका लागि गाउँपालिकाले कुल 1.88 करोड़ रूपियाँ साझेदारी रकम व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। साझेदारी रकम अन्तर्गत सड़कका लागि 1.40 करोड़ वडा कार्यालय भवनका लागि 32 लाख र पर्यटन प्रवर्धनका लागि 16 लाख रूपियाँ गाउँपालिकाले दिने जानकारी दिएको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले शेयर रजिस्टारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससँगै माउन्ट एभरेस्ट पावरको धितो पत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिल खारिज नामसारी रोकार राख्ने शेयरवालाको लागत अत्याधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिस्टार सम्बन्धी सेवा मुक्तिनाथ क्यापिटलले प्रदान गर्ने भएको छ। कम्पनीले असार 3 देखि असार 8 गतिसम्म सर्वसाधारणलाई 14,27,600 निष्कासन गरेको थियो। नेपाल धितोपत्र बोर्डले वैशाख 2 गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति लिएको हो। कम्पनीले सोलुखुम्बुमा 12 मेगावाट क्षमताको दुधकुण्ड खुला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी 2081 साउनदेखि विद्युत उत्पादन गरिरहेको छ। ओखलढुङ्गामा भर्खरै सर्वाधि आउनुभएका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल र प्रहरी नायक परीक्षक राजबाबु महर्जनसँग जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूले भेटघाट गर्नुभएको छ। जिल्लाका विभिन्न संघ संस्था र सामाजिक क्षेत्रसँग आबद्ध प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगेर फूलमाला तथा फूलको गुच्छा प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको हो। भेटका क्रममा उहाँहरूले जिल्लाका समसामयिक समस्या तथा चुनौतीबारे ध्यानकर्षण गराउँदै समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। नागरिक समाजका प्रतिनिधिहरूले पछिल्लो समय जिल्लामा बढ़दो लागू औषध दुर्वेषण
मानसिक स्वास्थ्य समस्या आत्महत्याका घटना सार्वजनिक यातायातमा मन परी भाडा दर तथा अन्य सामाजिक विकृतिप्रति प्रशासनले थप सक्रियता र प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता उल्याएका थिए। साथै सुशासन सेवा प्रभार शान्ति सुरक्षालाई अझ सुदृढ़ बनाउन प्रशासनले विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए। प्रमुख जिल्ला अधिकारी पोखरेलले नागरिक समाजका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै प्रशासन जनमुखी पारदर्शी र उत्तरदायी ढंगले अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल खेलकूद प्रतिष्ठान टाङ्लेले जिल्लाका प्रमुख व्यापारी केन्द्र डिक्टेल बजारमा आयोजना गरेको कोशी प्रदेश स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा झापाका प्रकाश चन्द्र नेपाल प्रथम हुनुभएको छ। प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कोशी प्रदेश स्तरीय गरेको सम्पन्न खुल्ला बुद्धिचाल प्रतियोगितामा प्रथम हुनुभएका नेपाललाई 30,000 नगद ट्रफी मेडल र प्रमाणपत्र प्रदान सहित पुरस्कार गरिएको छ। कोशी प्रदेश बुद्धिचाल संघ सह आयोजक तथा जिल्ला बुद्धिचाल संघ खोटाङको व्यवस्थापनमा संचालन भएको प्रतियोगितामा धनकुटाका सुमान श्रेष्ठ द्वितीय सुनसरीका ललित बहादुर राई तृतीय हुनु भएको छ। उहाँहरूलाई क्रमशः 15,000 र 10,000 नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। अन्तिममा खेल समाचार। मलेसियामा हुने एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपका लागि नेपाल क्रिकेट संघले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्य टोलीको नेतृत्व सोनी पाखरिनले गर्नुहुनेछ। पर्सि शनिबार साउन 2 गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल समूह अड्डीमा परेको छ। यस समूहमा नेपालसँगै हङकङ सिंगापुर र कतार छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ। त्यसपछि आउँदो आइतबार सिंगापुर र आगामी मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट श्रेष्ठ दुई टोली क्वार्टर फाइनलमा पुग्नेछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोनमा foliwaffmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु समाचार सकियो। बिहान 10 बजे सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: കൊളമ്യ പ്രധാ കോളമായി ഓക്സൈഡ് പ്രിന്റിംഗ് പ്രസ് സുമത് കുണ്ടിനഗർ പാലിക പാസ് സമിതി സുഖുമ്പു വിഗത് ദക്ഷിണി ഗ്രാഹകർക്ക് വിശ്വാസ ഭിത്തി ആയിക്കു ന്യൂ സ്റ്റാർ കൊളമ്യ തഥാ കോളമായി ഓക്സൈഡ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സേവാഹരുക സാധന സബൈ സുഭ हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट हिमर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिबी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटो कपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेक्की पाल्छा वाल मिक्सचर मोनी सागर बेसिन धारा कमोट पेनसेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनु कसरी फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सिलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइक समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कोलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्ली सुनो
1: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएको त हौ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा। एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन। बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुपै लाएर बस्नुहोस्।
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: हाम्रो मामुले भन्नुभएको उत्यो पढ्नु घरको हजुरआमा त बोक्सियो अरे नि। त्यस्तो त
3: सुनिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
7: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि नमरे तिमीले भने।
9: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धूम्रपान
9: पान भाँच छोड़ स्वस्थ जीवन बांच सरकार विज्ञापन बोर्ड
10: औषधि हालेको
11: शरीर ढाक्ने कपड़ा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवा दिशा
10: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
11: हेर्नुहोस् त यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
10: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
11: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
10: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन
12: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको सिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त जहाँ

0: साथै एलसीडी एलईडी टीवी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059904 र 98638668। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: Saki baik
1: di pasarkan tiga penggur.
2: Hai, jadi mana tadi mas?
3: Jadi mana berita?
4: Baru ke sini ni mana?
2: Bang. जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा छैन
2: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन
7: दाई राईको साधन स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्नु मेरो साथी
8: म पनि राईको साधा स्टोर्समा नै जानु भएको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
2: मेरो त हात खुट्टा अरुणा झन्झन गर्छ तिमीले भण्डारण बनायो मेरो पनि के हो के खै एक बारको जिन्दगी पनि दुखै दुख बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ थाकेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ हामी सबै अरू सँगै जाउँ
11: यहाँ नक्सा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर

0: Hernia, pulse, fistula, penis, cholesterol, tonsil, nirola, pittako, pathari, pista, parikshan, chala, samandhi, samasya, yoni, chilaune, ninga, nalagne, sarir pulne, mahinawari, gadbadi, lagayat, sabhi rogharuko, bina operation, bina dukhai, safal upachar garnuka sathi, nadi parikshan, ra amje chikitsako mahatwapurna, kapal therapy, ra akupanchay vidhibata, upachar garincha. सुनाबाद हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 92 98 24 74 17 18 98 43 40 69 96 र 98 61 23 14 72 अंजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मर्नु थकी देखिन्छौ के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दियो, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हो, अपराध हो।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार विज्ञप्ति।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धता को मिलन सूचना।
6: हुंडा का विशेषता हर
7: जापानीज ऊर्जा प्रहरी उत्पादित
6: उत्कृष्ट माइलेज
7: राम्रो रिसेल मूल्य
6: टिकाऊ र भर पर्दो
7: अफ रोड का लागि पनि उपयुक्त
6: VS6 तथा नयाँ नयाँ वर्षन बजार में लंच भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखल ढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनान्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
6: अनलाइनबाट बुकिङ गरी भुक्तान गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होम मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजान ओखल ढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: Magic Carpet. Carpet Cushion, sir.
1: 예, 이게 뭐요? 이거 얼마나 나와요?
2: 기운호, 도전 떨어졌니?
3: 어버터, 함께 두카카 된 사키에. 이게 사키니? 강마 사락 바네카니 바사 이누 파라 반네 도아차. 밤 머리 숙는 사키 아이나?
1: 아이나, 키나 마일이 나오죠? 어버 가디 사리 바치, 미라인 사리로 오네 오자. 한네 마트리 오이나. 아무도 저스토 바치 파리 바치 드라마. 사르바전이 기아타 바니 점이 바르차 바네라. 아무리니 마그르노 바사키야.
3: 사락 바네 마키키 जथावारी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
3: नेपाल सरकार विज्ञापन
2: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भन्दा बजारमा
8: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
2: कहाँ किन्न पाइन्छ अनि पार्सल सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन केरा लगाउन ठुलो बनाउन समेत यही चिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
9: उखा झुण्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धि चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ उखा झुण्डा फोन 0375902222 98528 80222 साथै 98010208 95 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
10: भनेर पो बसेछ त
11: बिरामी हो क्या हो
10: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
10: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
11: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाइ दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पूरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपडेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129990 र 9746583487।
13: संसार की सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त
14: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गरगहना मेचको भाइमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु
15: बालक बालिकालाई काममा लगाउन सिकाइमा काम अनुसार खोला खाँदै
16: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
17: हजुर रेडियोले त भनिरहन्छ नि मैले काम नदिए पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
17: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमुर्की लागि गरेको यसरी गरौँ न हजुर
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
9: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर parts and suppliers ma sampurna gari marmat sambandhi sewa upalabdha cha yaha sana tatha thula junsukai gari marmat garinchha samparka ramila shrestha 9862-9046 नमुना दुधकुण्ड आयल फार्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुनु
19: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
20: के भन्नु सुन्छ भन्नु
19: होइन यतिकै जाने मन लागेन
20: यतिकै पनि हुन्छ
19: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले हुन्छ
20: कुरा त्यस्तो हो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दुबुल
21: नमस्ते कति काम निकाल्नु भयो
20: आज रिनाले जान्न भन्नु साइन्सको कन्ट्री गर्न सकिन अरे सरले बित्नुहुन्छ भन्दै
21: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कुन पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाउ त सरले के गर्नुहुन्न
22: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
23: कत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो
24: ए के भो दौडिदिए पो आइस त
23: आई हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारे
24: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
9: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: ന്യൂ സ്റ്റാർ കൊളരിയ പ്രധാനമായി ഒബ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് കുഞ്ഞുനഗർ പാലിക്ക പാർട്ട് സമിതി സ്കൂൾ വിഗത ദക്ഷിണി ഗ്രാഹകർക്കു വിശ്വാസ വൃത്തി ആയിക്കു ന്യൂ സ്റ്റാർ കൊളരിയ തഥാ സോളമായി ഓബ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സേവ हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावे बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सिलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909450 न्यू स्टार कोलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लिरी सुनखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्न अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती कता हुनु सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ गरिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पढ्नु घरको हजुरआमा त बोक्सी अरे नि होइन त्यस्तो त
5: सोता तिमीहरूको के खास कुस कुराउँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन्न
8: मलाई मुख्य घाँटीको क्यान्सर छ बाँचेर पनि नभए तिमीले भने
10: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
8: धूमपान
10: अंगमा छोड़ स्वस्थ जीवन बांचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
12: देख्नु भएन? औषधि हालेको
11: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने
12: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
11: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
12: विषादीले धेरै नै जोखिम हुन्छ
11: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
12: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
11: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
12: मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
13: नेपाल सरकार विज्ञापन
14: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको सुन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सन्निलको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ सट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868618 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
13: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: Kita sahkan kegiatan buruk.
1: Hai, jadinya bapak di rumah?
2: Jadinya bapak. Bukan aku cerita ni, madam.
1: No. जन्म दाता नभएको विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा छैन
1: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भन्यो
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
4: राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्न मेरो साथी
5: म पनि राईको साधा स्टोर्समा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: बुझौँ
6: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा सानी सानी लै जानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
7: इलामी मैले मेरो त हात खुट्टा अनुभवमा झन्झन गर्छ इलासले निदान बनायो मेरो पनि के हो के खै एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुनु पराप छ थाकेर हिरान भए पनि निन्द्रा नदिन रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि हो त आउँछ कि परसँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर पल्सर

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: यदि उहाँहरू पनि मौद्रिक नीति अस्पष्ट हुनु अथवा चाहिँ हिजोको नजरमा जुन देख्नु भएको छ त्यो कहाँनिर उहाँहरूको समस्या के रहेछ
4: समस्या चाहिँ इमान्दार प्रयासको पनि हो अनि संस्थागत व्यवस्था नीति क्षेत्र सुधारका कुराहरूको अलिकति जटिल पनि हुन्छ मिहिनेत धेरै गर्नुपर्ने एक दुई दिनमा गरेर प्रकाशन गर्ने भन्ने जस्तो विगत दुई वर्षका मुभी थिए नगरिदिन पाए हुन्थ्यो बेकारमा राष्ट्रिय

어디 사는 거래가 어떤 가스성 문제 우리가 그 비바스가 먹는 게 예수 우리가 하다하다만 사단할 수 있는 면이 아마 포커스 안티티를 갖고 있었어 먹는 게 있는데 또는 아무 루크라는 갖고 있었어 하다한 갖고 있었어 유기칼코 감 있었어 유기칼코 몸 있었어 느껴져 द्वितीय क्षेत्र चलाउँछु दाहिने क्षेत्रमा चलाउँछु भन्ने मानसिकतामा फेरि गएको मानसिकताको नियन्त्रण हुनुपर्छ अब अलिकति विधागत रूपमा जाउँ 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ होइन यसले चाहिँ यो लक्ष्य हासिल गर्न विश्वास गर्न सक्छ अब मैले नीतिले 7% वृद्धिको सन्दर्भमा गोल सरकारतिर्फ फिटिदिएको छ भनेको छ अब दुई आकारको बजेट आएको छ अनि सरकारले पुँजीगत खर्च गर्दै गर्दा परियोजना को कार्यान्वयन गर्दै गर्दा सुशासनमा जोड दिएकै छ यी कुराहरू बजेट मार्फत भएका व्यवस्थाहरू सरकारले गरेछ भने 7% आर्थिक वृद्धि भइहाल्छ नि र 7% आर्थिक वृद्धिको लागि तरिका सबै छ मूल ब्याज दरको स्थिति सबै छ अनि त्यो मार्फत हामीले सपोर्ट गरिहाल्छौँ अब सरकारले

0: टुटेको जस्तो देखिन्छ।
1: यो समग्र अर्थतन्त्रको चाहिँ कति प्रतिशत चाहिँ यसले चाहिँ अलिकति जिम्मेवारी वहन गरेको जस्तो देखिन्छ मौद्रिक नीतिले, त्यो चाहिँ कति सम्बन्ध हो त्यसको देशको अर्थतन्त्रसँग? हामी बजेटको कुरा गर्छौँ, बजेट कार्यान्वयनको कुरा गर्छौँ, अन्य क्षेत्रहरू पनि निजी क्षेत्र छ होइन, सरकारी वित्त क्षेत्र छ, सबै कुरालाई हेर्दाखेरि मौद्रिक नीतिको आफ्नो चाहिँ हैसियत चाहिँ के रहन्छ अर्थतन्त्र विकासका लागि?
0: म दुईटा कुरा भन्न चाहन्छु। एउटा कुरा वित्तीय क्षेत्रको आकारले जीडीपीको आकारले 66 खरबको जीडीपी 81 खरबको उछिनेको छ। यति ठुलो आकारको वित्तीय क्षेत्र ब्याङ्किङ क्षेत्र नेतृत्व गर्ने नेपाल राष्ट्र र त्यसलाई परिचालन गर्ने इन्स्ट्रुमेन्ट

0: निजी क्षेत्रले के दाबी गरेको छ भने के पुँजी निर्माणमा होस् के रोजगारी सृजनमा होस् के राष्ट्रिय उत्पादनमा होस् निजी क्षेत्रको अंश निजी क्षेत्रको योगदान 80% माथि छ भन्छ त्यो निजी क्षेत्रले चलाउने भनेको मौलिक नीति नै हो ब्याङ्किङ क्षेत्र मार्फत हो त्यसैले यी दुईटा ठाक्छु तथ्यलाई आधार मान्दा मौलिक नीति गम्भीर हुनु पर्ने सरकारको भन्दा पनि राष्ट्र निर्माणमा आर्थिक वृद्धि आर्थिक विकासको लागि राष्ट्रको महत्वपूर्ण भूमिका रहने कुरा यी दुईटा तथ्यले क्रिस्टल क्लियर गर्दछ त्यसैले यो जुन कन्टेक्स्ट छ यो कन्टेक्स्टलाई राष्ट्रले बुझ्नु पर्यो
1: समग्र कार्यान्वयनले चाहिँ यसको अवस्था निर्माण गर्नेछ अथवा पनि परिणाममा देखिएला भन्ने चाहिँ हामीले आशा व्यक्त गर्न सक्छौँ सकारात्मक पक्षहरू के छन् जुन योभन्दा पहिले थियो र अहिले त्यहाँका समावेश देखियो के देख्नु भएको छ यस दिनहरूले
0: अब सकारात्मक पक्ष भन्दा एउटा कुरा मौलिक नीति प्रति धेरै अपेक्षा हुन्थ्यो सडकको आमवालाहरूको धेरै बुझ पनि हुन्थ्यो धेरै मतलब सरकारको वित्त नीतिलाई ओझेलमा पार्ने हिसाब किताबले मौलिक नीति प्रति अपेक्षा हुने गर्थ्यो यो मौलिक नीतिले त्यस्ता अपेक्षाहरूलाई पुरै गरेको छ त्यस्ता अपेक्षाहरूलाई अङ्कुशित गरेको छ त्यो आवश्यकताभन्दा बढी अपेक्षा र बजेटको कार्यान्वयनमा दबाब हुने मौद्रिक नीतिमा राष्ट्रिय माथि अनाथ हिसाब किताबले अनुचित हिसाब किताबले दबाब सृजना गर्ने स्थिति हुन्थ्यो र वित्तीय क्षेत्र सुधार हुनु दिने खालका दबाब जुनाउने गर्थ्यो ती कुराहरू यो मौद्रिक नीतिले के गरेको छ सकारात्मक पक्ष जस्तो मलाई लाग्छ अर्को पक्ष चाहिँ विगतका वित्त नीति बजेट होइन 5-6 वर्षहरू बजेटको कार्यान्वयन हुन सकिरहेको छैन बजेटले त्यो लक्ष्य लिने त्यो राजस्वको त्यो पुँजीगत खर्चको अन्य कार्यक्रमहरू ठुल्ठुला राष्ट्रिय गरेको आयोजनाहरू त्यो सम्बन्ध सम्पन्न नहुने राजस्व परिचालनको लक्ष्य पनि नभेटिने त्यस प्रकारको स्थितिको कारणले पनि आर्थिक क्षेत्रमा गतिरोध उत्पन्न भएको थियो यसपटक मौलिक नीतिले क्लियर कास्ट भन्यो उच्च आर्थिक वृद्धि 7% आर्थिक वृद्धिसँग हाम्रो त्यति प्रत्यक्ष सम्बन्ध छैन जति बजेटको हुन्छ त्यसले बजेटले भन्ने अनुसारका कुराहरू गर्दै गयो भने 7% आर्थिक वृद्धि हासिल हुन्छ अनि बजेटले काम गरेन भने 7% आर्थिक वृद्धि हुँदैन भन्ने किसिमको सन्देश सरकारले चाहिँ दिएको छ त्यसैले सरकारले चुनौती चाहिँ थपिएको छ अर्थ मन्त्रालयले चुनौती थपिएको छ यति हिसाब किताबले सरकारलाई आर्थिक विकासको हिसाब किताबले राष्ट्रले
1: बजार
0: चुनौती चाहिँ दिएको देखिन्छ मौलिक स्टेटमेन्टमा मिलेर काम गर्नुपर्ने हुन्छ दुईटै राज्यका निकायहरू अर्थ मन्त्रालय सरकारले भइहाल्यो
1: त्यो मौलिक नीति पनि समन्वय भएर आउने विषय होइन किन त्यसरी
0: चाहिँ कुनै राज्यकै आउनु हो सरकारकै हो त्यसैले राज्यका दुईटै अङ्गले एउटा समन्वय गरेर कामकुरो अगाडि बढ्नुपर्छ त्यस विकासमा हाते मालो गर्नुपर्ने हुन्छ कोअपरेसन र कोअर्डिनेसन बिना न त मौलिक नीति प्रभावकारी हुन सक्छ न त फिस्कल पोलिसी
1: कर्जाको विषय भनेको जो निजी क्षेत्रतर्फ 11% कर्जा विस्तारको लक्ष्य राखेको छ त्यो भन्दा के थियो अहिलेसम्म ल यो कर्जा विस्तार चाहिँ हुन सकिरहेको थिएन बैङ्कमा पैसा थुप्रो तर लगानी चाहिँ भएन कर्जा माग्यो भएन भन्ने थियो त्यसमा चाहिँ कसरी हेरिरहेको छ
0: मौलिक नीति 3-4 कुरामा चुकेको छ यसले समस्याको पहिचानै गरेन एउटा अहिले तरलताको समस्या होइन ब्याज दरको समस्या होइन विदेशी मुद्राको समस्या होइन

0: त्यसरी त्यसलाई विद्युत परियोजना जसरी जलविद्युत परियोजनाले बिजुली उत्पादन गर्छ बिजुली उत्पादन गरेको बिजुली उद्योग व्यवसाय घर घरमा पुग्नको लागि ट्रान्समिसन लाइन चाहिन्छ पावर स्टेसन चाहिन्छ होइन पावर स्टेसन र ट्रान्समिसन लाइन बनिसकेपछि दूर दराजमा जंगलमा माउन्टेनमा हिमालय क्षेत्रमा उत्पादित जलविद्युत बिजुली काठमाडौँ पोखरा बुटवल सुर्खेत बनवाइट जब त्यो पावर स्टेसनले काम गरेन केवल लाइनले प्रसारण लाइन अवरुद्ध भयो भने अधिक उत्पादन त भइरहेछ र क्षमता कहाँ आइपुगेन उद्योग व्यवसाय कहाँ आइपुगेन घर घरमा आइपुगेन त्यही हालत अहिले नेपालको छ अभितरलता सृजना भएको छ रेमिटेन्सको कारणले त्यो अभितरलता उत्पादन क्षेत्र उत्पादनमुखी क्षेत्रमा रोजगारी सृजना गर्ने क्षेत्रमा जान सकेको छैन ट्रान्समिसन लाइन अवरुद्ध भयो ब्याङ्कका वित्तीय संस्थाहरूले काम गरेन ऋणीहरू ब्याङ्कमा ऋण लिन गएन समस्या त्यहाँनिर छ के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी विस्तृत हुँदा हुँदै ऋण दिन सक्ने अवस्थामा किन छैन त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नु पर्ने खोज्यो
1: बुदागत रूपमा आउनु पर्थ्यो
0: आउनु पर्थ्यो कार्ययोजना आउनु पर्थ्यो एक्सन प्लान आउनु पर्थ्यो उत्पादनमुखी कर्जा किन जानु सकिराखेको छ र वित्तीय क्षेत्रमा स्ट्रेस के त्यो स्ट्रेस नपुगाई गर्न कर्जा त जाँदैन पावर स्टेसन भनेका ब्याङ्कहरू ट्रान्समिसन लाइन भनेका ब्याङ्कहरू यस ब्याङ्कलाई राष्ट्रको मौद्रिक नीतिलाई उद्योग व्यवसाय घर परिवार व्यक्तिमा जोड्ने काम त ब्याङ्कहरूले गर्छ त्यही कारणले ब्याङ्कहरूलाई फाइनान्सियल इन्टरमिडियरिज वित्तीय मध्यस्थकर्ता भन्ने गरिन्छ वित्तीय मध्यस्थकर्तामै समस्या हो त्यो ऋणीहरू जुन वित्तीय मध्यस्थकर्ताबाट ऋण लिन्छन् त्यही समस्या छ त्यसैले वित्तीय मध्यस्थकर्ता ब्याङ्कको र ऋणीको समस्या समाधान नगरिकन रेमिटेन्स डाटा क्रिएटेड अधिकरणता उत्पादनमुखी क्षेत्रमा उत्पादन बढाउने क्षेत्रमा जानु सक्दैन त्यसैले दुईटा जुन प्रब्लम छ ती आइडेन्टिफाई पनि मौद्रिकले गर्न सकेन केही के भन्नु पनि सकेन किन समस्या भनेर औषधि पनि दिन सकेन त्यसैले यो कर्मकाण्डी मौद्रिक नीति जस्तो मलाई लाग्छ एउटा कानुनी बाध्यताको कारणले मौद्रिक नीति ल्याएको जस्तो देखिन्छ
1: नियमित प्रक्रिया
0: नियमित प्रक्रिया जस्तो देखिन्छ यो कानुनी व्यवस्था नभएको भए राष्ट्र ब्याङ्कले यति दुःख पनि गर्दैन्थ्यो अझै भनेको छ म अब सर्कुलर मार्फत शासन गर्छु मौद्रिक नीति मार्फत होइन पारदर्शी ढङ्गले होइन कि अपारदर्शी ढङ्गले म शासन गर्छु
1: दैनिक रूपमा ब्याङ्कलाई केही न केही भन्ने गर्ने खालको अवस्था
0: अब त्यो कारण त्यसले त्यो स्थिरता व्यक्तिगत स्थिरता पनि हुँदैन त्यसले पारदर्शिता पनि हुँदैन त्यसले एकाउन्टेबल पनि बनाउँदैन त्यसैले राष्ट्र ब्याङ्क फेरि तपाईँको नियम कानुन भन्दा पनि कदरवादमा गएको जस्तो देखिन्छ यो अहिलेको मौद्रिक नीतिको आश्रय भनेको जसले फेरि डिस्क्रिसनरी पावरमा जानुपर्छ तदर्थ किसिमले नीतिहरू अवलम्बन गर्नुपर्छ आवश्यकता अनुसार भन्ने नाममा तदर्थवाद प्रतिको मोह राष्ट्रको बढेको जस्तो देखिन्छ
1: हो बैङ्कमा पैसा थुप्रियो लगानी भएन ऋणीहरू ऋण लिन गएनन् उपभोक्ताहरू ग्राहक बैङ्कमा गएन भन्ने एउटा बुझाइ छ यसमा सबल ऋणी

0: आधार विकासमा गतिदिन खोजिरहेछ। हतार हतार न काम सम्पन्न हुनुपर्छ, छिटो काम सम्पन्न गर्नुपर्छ भनेर छ। युवाहरूले देश हराइराखेको अवस्था छ, आफ्नो छन्, त्यो देखिन्छ देखिन्छ। त्यो बजेटमा पनि थुप्रो राम्रा कामहरू आइराखेका छन्, कार्यक्रमहरू घोषणा भएका छन्। त्यसैले बजेट मोदी मोदी जस्तो छैन नि त, त्यो नयाँ कुराहरू घोषणा गरेको छ, रूपान्तरकारी कुरा घोषणा गरेको छ। मोदी नीति जस्तो यथास्थितिमा रहेको त छैन नि बजेट। त्यसैले अब आफ्नो भूमिका के हो त्यो चाहिँ बुझ्न आवश्यक नै छ। आफ्नो भूमिका आफ्नो महत्व नबुझ्दा अनि त्यस प्रकारको समस्या हुने, अरूलाई दोष दिने, अरूले गरिदिनुपर्छ भनेर अल्छिपना आउनु सक्छ।
1: आज हामीसँग कार्यक्रम बनिरहेको नेपालमा नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाजी हुनुहुन्छ। अब अर्को एउटा महत्वपूर्ण मुद्रा स्फीति चाहिँ 5.5% भित्र राख्ने लक्ष्य, त्यो चाहिँ अर्थतन्त्रको लागि कति यथार्थपरक हुन सक्छ अबको अवस्थामा? र अहिले मुद्रा स्फीतिको अवस्था के थियो?
0: अहिले तरलताको पनि समस्या होइन, ब्याजदरको पनि समस्या होइन, विदेशी मुद्राको अभावको श्रीलङ्का जस्तो 3 वर्ष पहिलेको जस्तो पनि समस्या होइन, अहिले मुद्रा स्फीतिको पनि समस्या होइन। मुद्रा स्फीति इरान र अमेरिका बीच अलिकति द्वन्द्व हुँदा त्यो कुनले बढेको थियो, अहिले अलिक घटिराखेको छ।

0: चीजें को शानदार बना। इसलिए मुद्रा शिविर से ही भारत ने व्यवस्था बनी स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको हुनाले भारत एक मूल मुद्रा स्थिति मूल्य नेपालले आयात गर्ने राखेको हो। त्यसैले नेपालको राष्ट्र ब्याङ्कको मुद्रा स्थिति नियन्त्रणमा त्यति ठूलो भूमिका देखिँदैन। त्यसैले अब यो 10-12 वर्षका मूल्य भन्नुपर्छ 7-5% मुद्रास्फीतिलाई यो अवस्थालाई अलि ठूलो कामको रूपमा लिएर जस्तो डेलिभरी पर्दैन त्यतैतिर लाग्दा राष्ट्रसँग रहेको साधन सही युटिलाइजेसन अरू मुद्दाहरू मौद्रिक नीति किन प्रभावकारी भएन यसको प्रसारण ट्रान्समिसन क्षेत्रमा के खराबी आयो ती खराबी ती रिचेजहरूलाई कसरी सम्बोधन गर्ने भन्ने तर्फ मौद्रिक नीति पुरिनु पर्ने हुँदै नभएको समस्यालाई समस्याको रूपमा लिँदा उनको समय बर्बाद खेर फाल्नु सो साधन खेर फाल्नु भए त्यो पनि हुन्छ।
1: अब यहाँबाट चाहिँ यो ब्याज दर करिडोर वैध स्थायी निश्चित सुविधामा चाहिँ यथावत राख्ने निर्णय भयो, खासै त्यसमा फेरबदल देखिएन। यो हुँदाखेरि अब ऋणले अलिकति केही अपेक्षा गरेको अवस्था थियो कि मौद्रिक नीतिबाट कि अझै ब्याज घटोस् भन्ने छ कि हाम्रो लगानीमा अनि निक्षेपकर्तालाई यसले के प्रभाव पार्छ के देखिन्छ अहिलेको मनोवैज्ञानिक
0: यो मौद्रिक नीतिले ऋणीलाई निराश बनाएको छ, लगानीकर्तालाई निराश बनाएको छ, निक्षेपकर्तालाई निराश बनाएको छ र ब्याङ्कहरूलाई पनि निराश बनाएको छ। फेरि उनीहरूले मेहनत गर्नुपर्ने राष्ट्रमा आउनुपर्ने फेरि नीतिका सुधारको लागि वकालत गर्नुपर्ने राष्ट्रलाई सम्झाउनु पर्ने कति समय लाग्यो थाहा छैन। फेरि यो समस्या फेरि संवादको समस्या बर्जिनु देखिन्छ। त्यसैले यो मौद्रिक नीति प्रति चासो राख्ने कुनै पनि सरकारवालाहरू यो मौद्रिक नीति प्रति खुसी छैन। यद्यपि केही मानिसहरू अब यो मौद्रिक नीति र वित्त नीति बीचको जुन छ यो बारम्बार गर्नेमा फेरि राष्ट्र ब्याङ्कले वित्त नीति मार्फत अर्थ मन्त्रालयमा त्यो बल फेकिदिएकोमा खुसी होला, पार पोलिटिक्समा खुसी होला। त्यो बाहेक त्यो जमात जुन छ नि पार पोलिटिक्समा रमाउने जमात बाहेक यो मौद्रिक नीति प्रति कोही पनि खुसी भएको देख्दैन, सबै निराश भएका छन्। यसले सबैलाई नेपाली जनतालाई

0: ह्रास बनाएको छ।
1: अब निष्क्रिय कर्जा बढ्दै गएको अवस्थामा अनि बैंकिङ प्रणालीको स्थायित्वमा पनि प्रश्न उठ्छ भन्ने खालको एउटा बाहिर अर्थतन्त्रमा त्यो देखिन्छ। त्यसको ती पनि मोदी नीति उधार केही भएको के थियो नि राष्ट्रले के सोचिरहेछ मोदी नीति मार्फत नेपाली जनताले जान्ने त्यसैले मोदी नीति महत्वपूर्ण दस्तावेज हो, यसलाई अन्डरमाइन गर्ने कमजोर बनाउने निश्चय पार्ने काम राष्ट्रले गर्नुहुँदैन। म सर्कुलर मार्फत शासन गर्छु, म तदर्थ पाद मार्फत शासन गर्छु भन्ने आजको यो ट्रान्सपेरेन्सी कम्युनिकेसन उत्तरदायी बनाउने विश्वास गर्ने यो विश्वको प्रवृत्ति विपरीत हुन जान्छ। त्यसैले मूलभूत समस्याहरू सम्बोधन गर्ने प्लान अफ एक्सन्स रोडम्याप स्ट्रेटेजिक प्रायोरिटिजहरू प्रति यो मौद्र नीति देखावर दिखाउ बन्द भन्छ नि दिखाउ बन्द देखिन्छ।
2: अब यो त्यो दुई चार वर्षको समयमा अलिकति सबैभन्दा समस्याको रूपमा यो वित्तीय क्षेत्रमा चेक बाउन्स घटनाहरू व्यापक भयो, त्यसले गर्दाखेरि अनावश्यक रूपमा मान्छेले बाध्यतावश विवश भएर अर्थतन्त्रमै धराइसाई भएको अवस्थामा व्यापार व्यवसाय नचलेको अवस्थामा कालो सूचीमा जाने, त्यसै गरी चेक बाउन्स गरेर कतिपय ठाउँमा कानुनी झमेला धेरै भयो, त्यो कारणले गर्दा अर्थतन्त्रमा प्रभाव पर्यो भनेर त्यो प्रडक्ट चाहिँ अलिकति त्यसमा चाहिँ रचक देखाएछ। यसले वित्तीय अनुशासनमा प्रश्न उठाउने अवस्था आउँछ कि आउँदैन, के हुन्छ तपाईँलाई हामी सकारात्मक रूपमा लिने अथवा यो चाहिँ वित्तीय अनुशासनको हिसाबले नकारात्मक हुन्छ भोलि यसको प्रभाव कस्तो थियो?
1: अब एउटा कन्ट्राक्सुअल व्यवस्था हुन्छ, नियममा बस्ने अनुशासित समाज पनि चाहिन्छ, उसले चेक महत्वपूर्ण फाइनेन्सियल इन्स्ट्रुमेन्ट हो, यसको अनादर हुने पटक पटक अनादर हुने स्थिति आउनु हुँदैन र देश व्यतिमा रमाउनु पनि हुँदैन, विसङ्गतिमा रमाउनु पनि हुँदैन। आफ्नो खातामा पैसा हुँदा किन चेक इस्यु हुन्छ, कसले गर्छ, असल मनुसायले हुन्छ या गलत मनुसाय, कुन व्यक्ति हुन् जुन आफ्नो खातामा पैसासँग चेक इस्यु गर्छ र तिन तिन पटकसम्म चेक बाउन्स हुँदासम्म आफ्नो खातामा पैसाको जोड गर्दैन। यस्ता व्यक्तिहरू मार्फत देश विकास हुँदैन, राम्रो काम त हुन सक्दैन। उनले देशमा भएको व्यतिको समुद्र गर्ने विविध उपाय हुन सक्छन्। एउटा उपाय भनेको यो चेक अनादरमा ब्ल्याकलिस्ट इस्यु गर्नुपर्ने, त्यसैले यस्ता प्रकृतिका व्यक्तिहरू आफ्नो खातामा पैसा छैन अनि तिन तिन पटक मौका दिइन्छ अनि तपाईँको त्यो दुःखलाई अनादार हुने हिसाब किताबले देशमा विकृति गर्ने हिसाब किताबको कुरा गर्ने अनि राष्ट्र ब्याङ्कले पनि यस प्रकारको व्यक्तिलाई मज्जत गर्ने कामहरू कदापि गर्नुहुँदैन। जबसम्म चेक एज अ भुक्तानी इन्स्ट्रुमेन्टको रूपमा रहन्छ यसको सम्मान गर्नुपर्ने हुन्छ। मौका त तिन पटक दिन्छ नि, एकपटक चेक इस्यु हो खातामा पैसा छैन फेरि मौका दिन्छ
2: बैङ्कले जानकारी पनि गराउँछ,
1: जानकारी गराउँछ त्यसपछि गर्छ, अनि तेस्रो पटक पनि जानकारी गर्नुभए पनि सेटल भएन भने ब्ल्याक लिस्टिङको व्यवस्था छ। अब यही कुरालाई यही प्रवृत्तिलाई यो राम्रो प्रवृत्ति हो यस्ता व्यक्तिहरूबाट देश बन्छ, रोजगारीका अवसर निषेधन हुन्छ भन्ने सिद्धान्तलाई आत्मसात गरिदियो भने यो भनाइ केही पनि छैन, यो ठुलो इस्यु चाहिँ होइन, यो एउटा चाहिँ सुधार्नुपर्छ। सुशासन सरकारको फोकस सुशासन छ, अनि राष्ट्रले व्यक्तिलाई मजदुर गर्ने काम गर्नुपर्छ।
2: सरकारको पनि सुरु सुरुमा अलिकति सुशासन धेरै नै गर्नु खोजे अवस्था देखिन्थ्यो, अहिले चाहिँ अर्थतन्त्रमा चाहिँ धरपकड बढी भयो भनेर धेरै क्षेत्रमा असर गर्यो भनेर अलिकति सरकार सेलायो भन्ने मूल्याङ्कन भइरहेछ। कसलाई होला त्यस्तो लाग्यो?
1: कसलाई?
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बेङ्गलुरु नेपाल सुनिरहनु भएको छ। आज हामी नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। आर्थिक गतिविधिलाई थप चलामान बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने तथा वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ। मौद्रिक नीति र देशको मुद्रा

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकास सँगै गाड़ी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रोदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: Ne takura? Kaç takacağız?
1: Jamu Radio Network. तपाईं अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलिने नेपाल. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नदिने घरसँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ. आजको कार्यक्रममा हामी सरकारले हाल्नु भएको मौद्रिक नीति र मुद्रा कर्जा दर दर तरलता र बैंकिङ प्रणालीमा यसको प्रभाव र आर्थिक गतिविधि विस्तार गर्दै वित्तीय स्थायित्व कायम राख्ने सरकारको लक्ष्य, यी क्षेत्रलाई सहज कर्जा उपलब्ध गराउने, उत्पादनमूलक क्षेत्रमा लगानी बढ़ाउने, बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताको प्रभावकारी उपयोग गर्ने, ब्याज दरलाई स्थिर र पूर्वानुमान योग्य बनाउने, त्यसै गरी डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने, वित्तीय पहुँच बढ़ाउने, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनलाई अझ मजबूत बनाउने जस्ता लक्ष्य लिएको मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं. कार्यक्रमको दोस्रो खण्डमा फेरि पनि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मनोबहादुर थापासँगको कुराकानी शुरू गरौं.
2: अर्को मैले सोधेँ, यो मौद्रिक नीतिले बैंकिङ सेवा डिजिटाइजेशन र वित्तीय लागत घटाउने भनेको छ, यो भनेको कस्तो?

0: अहिले कर्जा र निषेध दर 20.4% उभरी पनि छ। त्यस्तै होइन ब्याङ्कका वित्तीय संस्थाले काम गरिरहेको छ। अब विदेशबाट जुन इतिहास आउँछ त्यसको शुल्क नेपाली जनताले विदेशमा काम गरेर तिर्नुपर्ने हुन्छ। त्यसै गरी विभिन्न किसिमका सेवा शुल्क पनि तिर्नुपर्ने हुन्छ। लिँदा विभिन्न किसिमका चार्जेसहरू तिर्नुपर्ने हुन्छ। त्यसरी नै चाहिँ ब्याज दर 5%, 6%, 7% बनेला तर सेवा शुल्क विभिन्न कारणले गर्दा त्यो 6% ब्याज होला 12-13% पनि पुग्न सक्नुहुन्छ। नवीकरण चार्ज आदि कुराहरू अब यस्ता सेवा शुल्क ब्याज वित्तीय मध्यस्थता लागत भनौँ न यसमा कर्मिक रूपमा कमी आएर तपाईँको वित्तीय मध्यस्थतालाई प्रमोट गर्ने खालको नीति लिनु त अत्यन्त राम्रो कुराहरू हो। र यो वित्तीय मध्यस्थता लागत घटाउने एउटा उपाय भनेको प्रविधिको प्रयोग, डिजिटल टेक्नोलोजीको प्रयोग हो। अब डिजिटल प्रविधिको प्रयोगको लागि राष्ट्रिय योगदान के? हामी प्रश्न आउँछ, इन्डियामा त सरकारले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा लगानी गरेको छ। युपिआई जस्तो इन्टरफेसमा सरकारले लगानी गरेर भारतभर तपाईँको बिना लागत अन्तराबद्धता एक ब्याङ्कको पैसा अर्को ब्याङ्कको एटिएमबाट झिक्न पाउने किसिमको व्यवस्था त्यहाँको सरकारले गरेको छ। अनुदान दिएर गरेको अवस्था त्यहाँ चाहिँ छ। युपिआई ग्लोबली फेमस छ, युनिफाइड पेमेन्ट्स इन्टरफेस। र यी यस्ता प्रविधि जन्ने कुरामा राष्ट्रले के कसरी प्रमोट गर्छ, पैसा दिएर प्रमोट गर्छ कि नीतिगत व्यवस्था गरेर गर्छ कि सरकारलाई यस्ता पूर्वाधारमा लगानी गर्न बाध्य पारेर बाध्यभन्दा पनि उत्साहित बनाएर गर्छ कि भन्ने कुराहरू त आउनु पर्यो।
1: हामी पछिल्लो समय चाहिँ अब हुन त विश्वव्यापी रूपमा यो आर्थिक अर्थतन्त्र अलिकति धराशायी भन्नु पुग्ने युद्धदेखि अब यो कोभिड पछाडिको अवस्थाले गर्दा भन्ने थियो, हामी पनि त्यसैको मारमा पर्यौँ भनियो। अब ब्याज दर जति घटाउँदा पनि निजी क्षेत्रले चाहिँ धेरैले दिन मान्ने अवस्था धेरै प्रभाव भयो नहुने बजारमा, कारण के हुन्छ निजी क्षेत्रको मनोवैज्ञानिक असर उहाँलाई के देखियो?
0: यसमा दुई तिनवटा कारणहरू मैले देखेको छु। एउटा कारण विगतमा अनावश्यक ढङ्गले बढी कर्ज उपयोग चाहिने भन्दा बढी कर्ज उपयोग कर्पोरेट सेक्टरले गर्यो, सस्तोमा पाइरहेको थियो। भारतभन्दा अत्यन्त सस्तो, अमेरिकाभन्दा पनि सस्तोमा ऋण पाइराखेको अवस्था थियो। सस्तोमा पाएको ऋणले अहिले पखाला लागिरहेछ त्यस्ता ऋणहरूलाई, ओभर इन्डेटेडनेस बढ्यो। त्यसैले चाहिने भन्दा बढी ऋण लिएको कारणले डेट लोन ओभरह्याङको स्थितिमा अहिले ऋणहरू छ। त्यही कारणले अहिले थप कर्जा लिन सक्ने अवस्था उनीहरूको छैन, नम्बर वान। नम्बर दुई, विगतमा बजेट खाली हुन सकेन, यदि उजुरत खर्च अहिले पनि 200 अरब पुग्न सकिरहेको छैन, अब भनौँ न 50% लक्ष्यको 50% पनि पुँजीगत खर्च हुन सकेन। त्यसैले फिस्कल पोलिसी विगतमा प्रभावकारी कारण नभएको कारणले पनि निजी क्षेत्रको विकास हुन सकेन, निजी क्षेत्रले व्यवसाय पाउन सकेन। त्यही कारणले पनि ऋण अहिले जान सक्ने अवस्था छैन। नम्बर तीन, अब निजी क्षेत्रका जुन समस्याहरू छन्, जुन डेट ओभरह्याङ छ, क्रेडिट ओभरह्याङ छ, अब उनीहरूको व्यवसाय चल्न सक्ने स्थिति कतिपयको देखिँदैन। लोनको त सर्भिसिङ गर्नु पर्यो, सानो भुक्तानी गर्नु पर्यो, ब्याज पनि तिर्नु पर्यो। त्यो अवस्थै भएन भने साग गति हो। त्यसैले कर्पोरेट रिस्ट्रक्चरिङको अहिले आवश्यकता छ, हिजो थिएन आज छ। त्यसको सम्बोधन हुनुपर्ने हो, त्यसले प्रमुखता पाउनुपर्ने हो, यसले चर्चा पाउनुपर्ने हो। चर्चै भएन, यो समस्याको रूपमा हामीले दिनु दिइरहेको छैन। विगत दुई तिन वर्षदेखि एएमसीको स्थापना गर्ने वर्तमान एएमसीको चाहिँ स्थापना हामीले गरेको देखिँदैन। यही कारणले पनि ऋण जान सकिराखेको छैन. अर्को कुरा ब्याङ्कहरूमा पनि समस्या छ, पुँजी कोषको दबावमा छन्. पुँजी कोषमा दबावमा रहेका ब्याङ्कहरूले खुलेर ऋण दिन सक्दैन, उनीहरू सुझी हुन जान्छ, उनीहरू कन्फ्युजनमा छन्, सुरक्षित गर्ने सकिराखेको छैन, एकदम दबावमा छन्. ऋण दिनु पनि पर्नेछ, धेरै दिन सक्दैन, थोरै दिन सक्ने अवस्था छ स्रोत हिसाब किताबले. तर कसलाई भन्नु, हिजो दिएको ऋण असुविधा भइरहेको छैन. त्यसैले ब्याङ्कहरूको समस्या निशेषलाई सम्बन्धन गरियो भने 11% लक्ष्य त हासिल हो, विगत 12% अघिल्लो वर्ष यो समस्याको समाधान भएको छैन. त्यसैले अहिले जुन समस्या छ, अहिले अब हाम्रो वित्तीय प्रणाली के भन्यो, ब्याङ्क सेन्ट्रिक, ब्याङ्क आधार, वाणिज्य ब्याङ्क आधार, वाणिज्य ब्याङ्क भए पुग्छ भन्ने सोचमा छ. डिफरेन्सिएटेड ब्याङ्किङ बिजनेस ब्याङ्कमा गइरहेको छ. मुलुक संहितामा गयो, तीनवटा सरकारहरू बने, प्रदेश सरकारलाई अरबौं खर्च गर्ने अधिकार संविधानले दिन्छ, 753 स्थानीय तहलाई करोड, कतिपय स्थानीय तह पालिकालाई अरबसम्म खर्च गर्ने म्यान्डेट दिएको छ, स्रोतको व्यवस्थापन भएको छ. यसभन्दा मुलुक वित्तीय संहितामा भएको खर्च को डिसेन्ट्रलाइजेसन मुलुकमा भइराखेको छ, र त्यससँग तालमेल हुने हिसाब किताबको राष्ट्रको डोमेनमा रहेको वित्तीय क्षेत्रको पुनर्संरचना भएको छैन. त्यसैले जबसम्म हामी वित्तीय संघीयता प्रबन्ध तालमेल हुने खालको वित्तीय क्षेत्रको मोडर्नाइजेसन गर्दैनौँ, फाइनेन्सियल आर्किटेक्चर रिभिजिट गर्दैनौँ, तबसम्म यो ब्याङ्कका वित्तीय संस्थामा रहेको अधिकतरताको उत्पादन क्षेत्रमा कर्जा जान सक्दैन, नयाँ नयाँ उद्यमीहरू बन्न सक्दैन. त्यसैले 20 वर्ष पहिलेको मानसिकता दिएर मौजी नीतिको कर्जमा कार्यान्वयन गर्न थाल्नुभयो भने त्यस प्रकारको मौद्रिक नीति प्रभाव हीन अवस्थामा पुग्छ. त्यही अवस्था अहिले मौद्रिक नीतिको छ जस्तो लाग्छ मलाई.
2: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा विषय चाहिँ समावेश हुनु पर्थ्यो, त्यहाँलाई चाहिँ यस्तो खालको मौद्रिक नीति आइदिनु भए अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको जुन लक्ष्य छ सबै कुरा चाहिँ त्यसले चाहिँ सम्बोधन गर्छ भन्ने चाहिँ थियो. त्यस्तो के थियो त्यो विषय चाहिँ?
0: 7-5 वटा कुराहरू गरिदिएको भए केही सुधार हुन्थ्यो जस्तो लाग्छ. पहिलो सुधार यो मौद्रिक नीतिले के भन्थ्यो, के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डिसफङ्सनल हो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार्छ. ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नुपर्ने. अब म नेपाली राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ प्रमिसनर रिभिजिट गर्छ, समीक्षा गर्छ, र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति भन्छु. नयाँ उद्यमीहरू जुन जे पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु.
2: अनुदानमै आधार यति नहोस्, त्यो पनि अनुदानमा होइन,
0: लाइसेन्स दिनु पऱ्यो नि, लाइसेन्स दिनु
2: गर्छु भन्दाखेरि गर्ने अवस्था छैन,
0: त्यो गर्नु पर्यो नम्बर वान. त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पञ्च पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथ्यो, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो. काठमाडौँमा अवस्थित ब्याङ्कहरू जुन आउडेटेड भइसक्यो अहिले गतिरोधमा छन्, ठिकै छ, समस्या समाधान गरेर ती मार्फत कर्जाको जान्थ्यो नम्बर वान. नम्बर दुई मलाई के लाग्छ भने रणनीति राष्ट्र कन्फ्युज छ, सरकार पनि कन्फ्युज छ, नेपालको विकासको मोडल के हो, स्पेकुलेटिभ इन्भेस्टमेन्ट सत्यवादीमा आधारित विकास रणनीति हो या उत्पादनमुखी रणनीतिमा आधारित विकास त्यो रणनीति नै स्पष्ट हुनु आवश्यक छ. त्यसैले रेडिस शेयर बजार जस्ता क्षेत्रमा धेरै ऋण दिएर देश विकास हुँदैन, दिगो हुँदैन. जब युवा यो देशमा बसिराखेको छैन, कसको लागि घर निर्माण गर्ने, घर कसको लागि चाहियो, है? 60 वर्ष कटेको त पहिलेदेखि भाषा नै छ, उसको नयाँ घर त बनाउँदैन. नयाँ घर युवालाई चाहिन्छ, तर युवा देशमा बसिराखेको छैन. त्यसैले रियल इस्टेट जुन अवस्थामा थियो त्यो अवस्था त छैन. रियल इस्टेट डेड सेक्टर हो. यो मोडल भयो कि उत्पादनदेखि ढिलो भए पनि उत्पादनमा पर्यटन क्षेत्र, जलविद्युत क्षेत्र, कृषि क्षेत्र, म्यानुफ्याक्चरिङलाई, प्रविधिलाई कर्जा दिने खालको रणनीति अवलम्बन गर्छु भनेर स्पष्ट हुनुपर्थ्यो. अझै पनि हामी डोरी साँझवाला यो जग्गा दलालहरू जुन ब्रोकरहरू हुन्छन् उनीहरूलाई फाइदा भयो भने उनीहरू डोरी साँझमा जान्छन्, रक्सी खान्छन्, अनि कुखुराको साँप्रा खान्छन्, गिर्स हुन्छन्, अनि त्यो विकास हुन्छ भन्ने हुन्छ. त्यो त अटोमेटिकली हुने कुरो, समाजलाई त्यो कुरो पनि चाहिन्छ. तर त्यसैको आधारमा बाटोको राम्रो, जलविद्युतमा लगानी हुने हो होइन, कृषिको उत्पादन बढाउन सकिने कुरो त होइन, आयात मार्फत काम चलिहाल्छ, भारत त सबै जस्तो. त्यसैले यो विकास मोडल, राष्ट्रको विकास मोडल के हो, स्पष्ट हुनु पर्थ्यो. त्यसको मौद्रिक नीति र वित्त नीति सहनीय चाहियो. अहिले के छ भने तीन तहका सरकारहरूको राष्ट्रको नगद मौद्दा 416 अरब, 4 खर्ब 16 अरब, तीन तहका सरकार. तर केन्द्रीय ब्याङ्क घाटामा छ, सब केन्द्रीय सरकार घाटामा छ, सङ्घीय सरकार घाटामा छ. त्यसैले अब यो अवस्थाको सम्बोधन मौद्रिक नीतिले गर्नु पर्थ्यो. के भन्नु पर्थ्यो भने सुरुवाती चरणमा साउनदेखि दसैँ तिहारसम्म राजस्व संकलन हुँदैन, सरकारले नयाँ ऋण पनि प्रसारण गर्ने 400-500 आएको हुँदैन. त्यही बेला म ओभरड्राफ्ट फेसिलिटी दिन्छु, व्यापार राष्ट्र निर्माण उठाउने व्यवस्था गरेको, अब वर्षको राजस्वको 5% बराबर 50-60 अरब ओभरड्राफ्ट दिन्छु र एमओयू गर्छु भन्ने घोषणा गर्नुपर्थ्यो. यो सरकारलाई यस प्रकारको सहयोग गरेको भए दसैँ तिहारसम्म ती महिनामा राम्रोसित काम गर्ने हो भने अनि बजेटको कारण हुन सकिन्थ्यो, व्यवसायीहरूले ब्याङ्कबाट ऋण पनि दिन्थे, युवाहरूले रोजगारी पनि पाउँथ्यो. यो कुराको घोषणा हुनुपर्थ्यो, व्यवस्था हुनुपर्थ्यो. भएन अहिले मुलुक विश्व भनौँ न डिजिटल फाइनेन्समा गएको छ. ब्याङ्क तथा वित्तीय संस्थाको भूमिकालाई कम गरेर एउटा फाइनेन्सियल डिस इन्टरमिडिएसन, वित्तीय मध्यस्थलाई कम गरेर डाइरेक्ट फाइनेन्सियलमा विश्व गइराखेको छ. बजेटले यो वर्षको बजेटले पिएफ टू पिएम लोनको घोषणा गर्यो. सरकार धेरै अगाडि देखिन्छ, राष्ट्र धेरै पछाडि देखिन्छ. राष्ट्रले घोषणा गर्नुपर्ने कुरा हो. बजेटमा आयो बहुमूल्य नीतिले कर्मकाण्डी रूपमा यस्तो कुरा मिलाइने जान्छ भएको छ. अब यस पिएफ टू पिएम लोनले भनेको ब्याङ्कहरूलाई बाइपास गरिदियो हो. ब्याङ्कहरू भन्दा बाहिर पनि मध्यस्थ गरेर ऋण र स्रोत भएका व्यक्तिले जोडेर पुँजी निर्माणमा रोजगारी सिर्जना गर्ने व्यवस्था नै हो. बजेटले घोषणा गर्यो अनि त्यसको लागि डिजिटल ब्याङ्क चाहिन्छ. डिजिटल ब्याङ्कले प्लेटफर्म दिन्छ, जसरी एनसिएचएलले चेक क्लियरिङको कामको सेन्ट्रल काउन्टर पार्टिजको काम गर्छ, जसरी सिजिएससिएलले डिमार्टले लाखौं लाख सेयर लगानीकर्ताहरू जोड्छ त्यो पनि दिने. त्यसै गरी पिटुपिएम लोनले जसको स्रोत छ, जसको स्रोतको आवश्यकता छ, त्यो जोड्ने सेन्ट्रल काउन्टर पार्टी चाहिने कि चाहिने, मेन्सिएचएलले जोडेर कसले चेक काट्छ, कुन ब्याङ्कको के हो, मेन्सिएचएल मार्फत चेक क्लियरिङ हुन्छ कि हुँदैन, आधा घण्टा एक घण्टाभित्र चेक क्लियरिङ हुने व्यवस्था अहिले गरेको छ त्यो प्रविधिको परि गरेर. त्यसै गरी डिजिटल ब्याङ्कको आवश्यकता छ, जसले पिएचपी लोनलाई बढावा दिन्छ. ब्याङ्कहरूमा त्यो समस्याको कारणले कर्जा जान सकेन भने डिरेक्टली त्यो अधिक स्रोत जाने हुन्छ, अर्थतन्त्रलाई गति दिने काम हुन्छ. यस प्रकारका कुराहरू स्पष्टताका साथ घोषणा गरिनु पर्थ्यो, आवश्यक थियो. सबले अपेक्षा गरेका थियो, सुझाव पनि दिएका थिए। मैले अर्को समितिमै सुझाव दिएको थिएँ र आफ्नो दुई पटक त्यहाँ बनाउँदा यस प्रकारको सुझाव दिएको थिएँ। आशावादी थिएँ यस प्रकार भनौँ आएका सुझावहरू मूल्याङ्कन गरेर विश्लेषण गरेर सुधारका कामहरू मैले घोषणा गर्दा र पारदर्शी ढङ्गले गर्ला र आशाको सञ्चार होला भन्ने अपेक्षा गरेको थियो। यसमा भनौँ न कङ्क्रिट कुराहरू नआएको कारणले गर्दा ठोस कार्यक्रम नआएको कारणले म जस्ता कयौँ मानिसहरू अलिकति निरुत्साहित भएको निराश भएको अवस्था चाहिँ
2: हो। अब अन्तिममा मैले एउटा महत्त्वपूर्ण विषय अर्थतन्त्रमा सरकार राख्ने अर्थतन्त्रको मेरुदण्ड नै भन्नुभएको छ। अस्ति हाम्रो अतिथि बोर्डको नयाँ अध्यक्ष सुले त उहाँले सुधार सबै हुनुहुन्थ्यो। यो नयाँ सरकार बन्छ अथवा नयाँ सरकार आउने बित्तिकै एकदमै उकालो लाग्नु पुग्यो यो सेयर बजार पछिल्लो समय 81 चाहिँ तल तल छर्यो। अहिले चाहिँ एकदमै यो लगानीकर्ताहरू पनि उत्साहित बजार पनि तल मौद्रिक नीतिले यसमा के अलिकति भए पनि राहत दिन्छ र बजार चाहिँ उठ्छ भन्ने चाहिँ एउटा आशा थियो। के छ यसमा के भयो सेयर बजारको लागि के छ मौद्रिक नीति विशेष?
0: अब यसको सम्बोधन त सेवनले नै गर्नुपर्छ, त्यो पत्र गुणले नै गर्नुपर्ने हुन्छ। विगतमा सेयर बजारलाई एउटा लगानी गर्ने प्लेटफर्मको रूपमा भन्दा पनि यो जुवाघरको रूपमा प्रयोग गरिराखेका थिए। आज लगानी गर्यो पैसा हाल्यो।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको ऊ त्यो जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: फुटबल सिजन आयो अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
1: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजनमा टिभी थपाउनुहोस् स्टान्डबाय मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
3: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
1: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 to 10 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
4: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविशु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 9 42 38 88 अन्ठानब्बे 12 38 88 8

0: Sí, Azura, poszta widziałam.
1: Radio Network.
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: A complete piping solutions.

0: मुख्य मुख्य खबर कन्सल्टेन्सी सञ्चालनमा सरकारको कडाई 25 लाख धरावटी र डिजिटल कारोबार अनिवार्य विदेशी सम्बन्धन लिएका कलेजका लागि नयाँ नियमावली नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने लगातार वर्षा र केही ठाउँमा अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अप्नाउन आग्रह पाकिस्तानको कराचीबाट बेपत्ता कारको जहाजको भग्नावशेष भेटियो चालक दलका सदस्यहरूको खोजी चन्द्र र विश्वकपको क्वार्टर फाइनलमा आज राति पौने 2 बजे फ्रान्स र मोरक्कोले खेल्ने नेपाल खबरमा अब पूरा खबर सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी सञ्चालनलाई थप नियमन र कडाई गर्ने भएको छ हिजो बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी सञ्चालनमा नियमन गर्न शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र आर्थिक कारोबार विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको छ नियमावली अनुसार शैक्षिक परामर्श सञ्चालन गर्न 25 लाख रूपियाँ धरावट राख्नुपर्नेछ साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तावेज तिर्नुपर्नेछ अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्नेछन् अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गर्नुपर्नेछ शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ साथै संस्थाको आफ्नै भवन वा कम्तीमा 3 वर्षको भाडा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिनु पाइने भन्ने नगद कारोबार गर्न पाइने छैन संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ यस्तै सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो नयाँ नियमावली लागू हुनसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धित सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कड़ा मापदण्ड लागू हुने भएको छ उच्च शिक्षाको गुणस्तर विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाताका अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याएको मन्त्रालयले जनाएको छ यसले देशमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 54,403 रूपियाँ रहेको थियो सर्वेक्षण अनुसार प्रथम औषध आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ मलेसियाको औषध आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको 55,000 रूपियाँ रहेको छ सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढ़ी मासिक आमदानी औषध 63,343 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रूपियाँ रहेको छ यस्तै उद्योग क्षेत्रमा नेपाली श्रमिकले औषध 46,182 रूपियाँ आमदानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म नै देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेकाली ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ राति मधेस प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी भोलि राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेसा सहित लुम्बिनी सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका विभिन्न ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सी कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लगातार वर्षा र केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्दाभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याल वा अग्ला तार मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू, राजधानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न मागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर अहिले सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुने जनाएको हो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द भए पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। गएको असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेरहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका एक घर भई अहिले बेरहट्टामा बसोबास गर्दै आएकी 25 वर्षीय आशिका र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको थियो। राष्ट्रिय गौरवको ध्वनि भए डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न 132 किलो क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 किलो प्रसारण लाइनमा जोडिने भएको हो। त्यसका लागि 1.7 किलोमिटर 132 किलो क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। भेरी नदीको पानी डाइभर्सन गरी बबैना झारमा सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट झण्डै 46.8 मेगा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। अब विदेशको खबर, पाकिस्तानको कराची बन्दरगाहमा

कन्सल्टेन्सी सञ्चालनमा सरकारको कडाई 25 लाख धरोधी र डिजिटल कारोबार अनिवार्य विदेशी सम्बन्ध लिएका कलेजका लागि नियमावली नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा वर्ष शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने लगातार वर्षा र केही ठाउँमा अति

0: का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसन्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछन्। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: 1966 र 9841-2584 वेबसाइट jhule.com.np
5: सुनते मेरो कपडा प्याकिङ गर्दा त सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो हो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आन्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0557-494-333 4-93-555।
9: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्जनभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले खाद्य सूक्ष्म जीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। हिजो कार्यवाहक मेयर सुनिता डम्बलले प्रयोगशालाको शुभारम्भ गर्नुभयो। अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम स्थापित प्रयोगशाला कृषि तथा पशुपक्षी विभाग अन्तर्गत सञ्चालन हुनेछ। प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड र मान्यताका आधारमा एसओपी तयार पारिएको छ। प्रयोगशाला उद्घाटन गर्दै कार्यवाहक मेयर डम्बलले अब बजार अनुगमन गर्दा देखिने त्रुटि र कमजोरीलाई अनुमानका भरमा स्तर निर्धारण गर्न नपर्ने बताउनुभयो। बजारमा कन्फ्लिक्ट देखिएका खाद्य वस्तुको नमूना संकलन गरेर आफ्नै प्रयोगशालामा परीक्षण गरेपछि प्रमाणका आधारमा गैर कानून विषय आचरण गर्नेलाई कानून कार्यवाही गर्ने उहाँको भनाइ छ। लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण

राज्यको गुनासोका आधारमा काठमाडौँ उपत्यका आपत अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। पक्राउ पर्नेमा कार्य प्रांशोका सुमन लामा, बाराका अजय राम मुहरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बसन्त कार्की र सर्लाहीका सिकन्दर महतो रहेका छन्। यस्तै कार्य प्रांशोका अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन नगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण

0: औषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रागौषध ब्राउन सुगर सहित काठमाडौँको चन्द्रगिरीबाट हिजो एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको उदयपुर गढीका सुभाष दिक रहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक अभिनारायण कार्तिले जानकारी दिनुभयो। रागौषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको टोलीले गाईघाटबाट काठमाडौँतर्फ आउने गरेको बसमा चढेका उनलाई अवैध रागौषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। र असुरक्षित तरिकाले ढुवान गरिएको मासु प्रयोग गरी परिकार बनाएको हजुरपछि भक्तपुरको मध्य फुटपुर थिमी एकमा रहेको जिरी खुर्सानी दरबारलाई 2,05,000 रूपियाँ जरिमाना गरिएको छ। खाद्य प्रविधि तथा आगुन नियन्त्रण ब्यूरोका अनुसार
1: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब उत्कृष्टताको मिलन क्षेत्रमा
2: हुन्डाका विशेषताहरू
3: जापानिज ऊर्जा प्रविधिबाट उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाउ र भद्रो
3: अफरोडका लागि उपयुक्त
2: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
3: ओखलढुङ्गा र खोटाङको डिक्कल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता भोट मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिश्रम नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
2: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842380300।

गुड मर्निङ गुड मर्निङ नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लक्कीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ सुन्नुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुनिराख्नु भएको छ र सदाको जस्तै आज पनि हामी उपस्थित भइ नै सकेका छौ है विशेष त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछौ प्राविधिक मित्रबाट मलाई सरस्वती विदेशा दिन हुन्छ भने म आवाजमा छु रेणुका राय र सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौ कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.64 को ल्याङ हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले लकी नम्बर प्राप्त गर्न पनि सक्नुहुन्छ तपाईँले कार्यक्रममा प्रयास मात्र गर्नुभयो भने तपाईँले पक्कै पनि लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ है त तपाईँले लकी नम्बर प्राप्त गर्न राखिएको एउटा प्रश्नको उत्तर मिलाउनुपर्छ भन्ने गर्दाखेरि चाहिँ कार्यक्रममा सहभागिता जनाउनुभयो र हामीले सुधीको पहिलो र दोस्रो प्रश्न या तेस्रो प्रश्नको दुईटा प्रश्नको चाहिँ तपाईँले सही उत्तर दिनुभयो भने चाहिँ तपाईँले पक्कै पनि लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लकी नम्बरको साथमा अन्तिम हामी बोनसहरू अन्तिम दोस्रो प्रश्न पनि हामी राख्ने गर्दछौ है डिफेन्डमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट बोल्दिनुहुन्छ खोटाङको ऐसेलु खर्कबाट रोजिना तामाङ ओके रोजिनाजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त रोजिनाजीको लागि पहिलो प्रश्न यसो रहेको छ पूर्ण नेपालको पहिलो पूर्ण साक्षर नगरपालिका कुन हो नगरपालिकाको नाम भन्नुपर्ने हुन्छ है पास भन्नुहुन्छ यसको चाहिँ उत्तर रहेको छ तानसेन नगरपालिका रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ भारतलाई मात्र छुने प्रदेश कति कुन कुन हुन् भारतलाई मात्र छुने प्रदेश कुन कुन हुन् ओके तपाईँको एन्सर हामी लग गर्दैछौ ओके साथी हुनुहुन्थ्यो खोटाङबाट हाम्रो रोजिनाजी हुनुहुन्थ्यो रोजिनाजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ हुन सक्नुहुनेछ 97.64 49.74 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र

0: तपाईको लागि पहिलो प्रश्न यसो रहेको छ, भारतलाई मात्र छुने प्रदेश कुन कुन हुन्? फेरि पनि भन्नुहोस् तपाईँको एन्सरलाई। कोशी र कर्णाली भन्नुहुन्छ। ओके, तपाईँको एन्सरलाई हामी लक गर्दैछौँ। यसको चाहिँ उत्तर रहेको छ मधेस प्रदेश र लुम्बिनी प्रदेशहरू रहेको छ है। ओके, तपाईँको लागि त दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, ध्यान दिएर सुन्नुहोला भन्न चाहन्छु। प्रथम सूर्यवंशी राजा को हुन्? बबर सिंह भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौँ। संगीता तामाङ हुनुहुन्थ्यो, संगीताजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्नु। हेलो, नमस्ते।
1: नमस्कार।
0: नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? ओके, प्रेम प्रसादजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुहोला है त। प्रेमजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, प्रथम सूर्यवंशी राजा को हुन्? गुप्तमान भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौँ। यसको चाहिँ उत्तर रहेको छ भूमि वर्मा रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, कसुरदारलाई मारपिट गर्नुको सट्टा आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन्? जय स्थिति मल्ल भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौँ। बधाई छ, तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न राख्न चाहन्छु, जेलमा 20 वर्ष नामक पुस्तकका लेखक को हुन्? बीपी कोइराला भन्नुहुन्छ। तपाईँको एन्सर हामी ल गर्दैछौँ। ओके, प्रेमजी आलेले भने हामी छुटौं। साथी हुनुहुन्थ्यो कटारीबाट प्रेम प्रसाद भण्डारी, प्रेमजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ 9564570 कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भने चाहे, र बजे भने हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम नभएर चाहिँ है पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: सौसे कार्यालय को जनहित में जारी संदेश, पोषण युक्त खाने कुरा जीवन का रंग पूरा, मन माता की तन मन। स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार, विशेष करी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष भूमिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराऊ, 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं, आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं, जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: प्राप्त जानकारी गराई बारी को किसिम सेतु सीमेंट प्रति केजी मूल्य 228 रूपया सेतु सीमेंट खरीद करना ढुंगा माटो नमिशी को पानी न भिजे रंग परिवर्तन न भएको चाउरिएको दाना न भएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने बेहोरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेह।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
2: ए विकास बौद्धतिर कहाँ पुगेको यसरी
3: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कड़ा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार त्यसो भए त सिद्धि बौद्ध तुसारको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
3: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटीज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: केप्स कलेज सुन्ने आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केप्स कलेज बौद्ध टुसाल।
3: थप जानकारीका लागि सम्पर्क 97125107 97125107।
4: सफलताको सही छनौट केप्स कलेज।
0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। कालो झुण्डेसी सड़क निर्माण कार्य फुटे हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसदाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसाद गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिन्छ।
2: सड़क उपभोक्ता समिति सालों से लिखूंगे।
0: हत्केरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहन तिमी पनि कस्तो सम्झनामा छौ। बिजुलीको सामान लिन काठमाडौँ किन जानु। हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त।
5: ए हो र दिदी कहाँ पाइन्छ। म त खोज्दा खोज्दा थाकिसके हो।
0: नसुने भएन सुरु दुपकुण्ड नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई थियो। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने। म त भिन्न खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
6: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97635007484 र विवेक श्रेष्ठ 98625000000
0: सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: कार्यक्रम लौकिक पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लौकिकलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? ओके, अशोकजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। ओके, अशोकजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, जेलमा 20 वर्ष नामक पुस्तकका लेखक को हुन्? जेलमा 20 वर्ष नामक पुस्तकका लेखक को हुन्? अशोकजी, ओके, तपाईँको टाइम कन्ट्रोल गर्नु होला है। खड्कमान सिंह भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौ। ओके, तपाईँको लागि बधाई छ, तपाईँले पहिलो प्रश्न विषय उत्तर दिनु भएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ, राजा त्रिभुवनको पालामा राजदरबारको सेवामा रहेकी जर्मन नर्सको थिइन्? राजा त्रिभुवनको पालामा राजदरबारको सेवामा रहेकी जर्मन नर्सको थिइन्?
1: जर्मन नर्स
0: हजुर,

0: হাজির
1: ওকে তো ভাই অ্যান্সার আমি লগার দিছ तपाईको लागि म दोस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो भएको छ राज्य कांग्रेस र राणाहरू बीच त्रिपक्षीय दिल्ली सम्झौता कहिले भएको हो राज्य कांग्रेस र राणाहरू बीच त्रिपक्षीय दिल्ली सम्झौता कहिले भएको हो सहभागिता जनाउनलाई त ओके नमस्ते भाइ भाइ साथी हुनु थियो कोइटाङबाट अशोकजी अशोकजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने सम्पन्न 64 49 57 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछु टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते
2: नमस्ते
1: नमस्कार ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ ओके ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त नेपाललाई धर्मनिरपेक्ष मुलुक कहिले घोषणा गरेको हो ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ बधाई छ तपाईँले पहिलो प्रश्नको सहयोग दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ सांसदहरूका लागि नयाँ प्रतीक चिन्ह कहिले सार्वजनिक गरिएको हो सांसदहरूका लागि नयाँ प्रतीक चिन्ह कहिले सार्वजनिक गरिएको हो पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ विक्रम सम्म 2063 साल भाद्र 12 गते रहेको छ है 63 भाद्र 12 गते रहेको छ है ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे नेपालमा नेपाल सरकारको सट्टा श्री 5 को सरकार लेख्न कहिलेदेखि थालेको हो नेपालमा नेपाल सरकारको सट्टा श्री 5 को सरकार लेख्न कहिलेदेखि थालेको हो सत्र साल भन्नुहुन्छ तपाईँ क्यान्सल हामी लक गर्दैछौ साथ हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ 97 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते हेलो नमस्ते नमस्ते भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ पुनः प्रयास गर्नुहोला भन्न चाहे 97 64 49 57 को लाइन हुँदै चाहिँ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते हेलो नमस्ते नमस्ते नमस्कार रेखाबाटको बोल्दै हुनुहुन्छ खोटाङबाट लामो राई अनि लामोजी के गर्दै हुनुहुन्छ यो समयमा बसिराख्नु भएको छ ओके लामोजीको लागि प्रश्न राख्न चाहे ध्यानले सुन्नुलाई लामोजीको लागि पहिलो प्रश्न यसो रहेको छ नेपालमा नेपाल सरकारको सट्टा श्री 5 को सरकार लेख्न कहिलेदेखि थालेको हो दुई हजार छ भन्नुहुन्छ तपाईँ क्यान्सल हामी लक गर्दैछौ र यसको सही उत्तर रहेको छ विक्रम सम्म 2015 साल वैशाख 2 गते रहेको छ है ओके तपाईको लागि दोस्रो प्रश्न राख्न चाहे नेपालको पहिलो प्रधानमन्त्री नेपालको पहिलो महिला प्रधानमन्त्री को हुन्

0: माथिल्लो
1: पास भन्नुहुन्छ
0: हजुर
1: यसको सविता रहेको छ सुशीला कार्की रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न रहेको छ नेपाल कहिले बारोदी सुरुमुक्त क्षेत्र घोषित भएको हो ओके साथी हुनुहुन्थ्यो गोर्याङबाट लामु राई हुनुहुन्थ्यो लामुजीले पनि प्रयास गरेर भने सुत्रिसक्नु भएको छ र अब चाहिँ हामी भने चाहिँ हामी कार्यक्रम लोकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला पनि सकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेसम्म विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन क्षेत्रमा
3: होन्डाका विशेषताहरू
4: जापानिज ऊर्जा प्रणालीबाट उत्पादित
3: उत्कृष्ट माइलेज
4: राम्रो रिसेल मूल्य
3: टिकाउ र भरपर्दो
4: अफरोडका लागि पनि उपयुक्त
3: बीएफ6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
4: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
3: हाम्रा सेवाहरू
4: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनेन्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
3: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
4: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
3: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
4: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
3: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842808300
5: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
6: कलेज खोज्दैछु यार कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
5: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
6: बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
5: केस कलेज बौद्ध तुसाल
6: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507 सफलताको सही छनौट केस कलेज
7: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालु जिम्बिसी सड़क निर्माण कार्य फुटिन हुँदै मनुष्यतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेगसित खम्जे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसदाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र निर्जन तथा अवसर भन्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ निर्माण कार्यलाई सहज सुरक्षित र सुनिने सम्पूर्ण हुन सबैको सहयोगको अपेक्षा पनि गरिन्छ सड़क उपभोक्ता समिति सालु सुलुखुम्बु
8: हत्तेरिका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे कतै पाउने ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुम्बुमा सबै थुक पाइन्छ त
9: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
8: नसुने बहिनी सुरु दुखुम्बा नगरपालिका ओडामी पासमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गीतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क
10: जहाँ बाट चल्किन्छ सगरमाथा जहाँ बाट चल्किन्छ दुधकोशी तिमी बाट गुञ्जन छ तपाईँ हाम्रै आवाज
11: धर्म रीति रिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुरु आसाम 101.2
12: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बु
13: लक्की

0: कार्यक्रम लकी को दोस्रो नियन्त्रण विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले फिल्म 1.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन सक्नुहुनेछ 9964950570 को लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुने छ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्ते।
1: हजुर नमस्ते दर्शन, नमस्ते हजुर, गुड मर्निङ खड्के सलाम।
0: गुड मर्निङ खड्के सलाम हजुर, त्यहाँ माथि बोल्दै हुनुहुन्छ।
1: म सबिन तामाङ भन्ने मान्छे हजुर, घटाङको बराबर फेरिबाट
0: हो। क्या सबिन तामाङजी त पुरा जोसमा आउनुभयो त, ठिक छ त, सधैँ सधैँ जोसमा आउनु होला भन्न चाहे। सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे भने दियोस् उनलाई त।
1: हुन्छ, प्रयास गर्छु।
0: सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपाल कहिले बारूदी सुरुङ मुक्त क्षेत्र घोषित भएको हो?
1: फेरि एकपल्ट।
0: नेपाल कहिले बारूदी सुरुङ मुक्त क्षेत्र घोषित भएको हो?
1: यो 2065 भने
0: 2000 पुरा मिति भन्नु होला है त।
1: 2065
0: असार 7 भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौँ। असार 7 नभएर 2065 असार 1 गते रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपाल सरकारले तराई आन्दोलनमा मारिएका 23 जनालाई कहिले शहीद घोषणा गरेको हो? नेपाल सरकारले तराई आन्दोलनमा मारिएका 23 जनालाई कहिले शहीद घोषणा गरेको हो? ओके, पास भन्नुहुन्छ। अघि अलिअलि पनि हामी छुट्यौं, साथी हुनुहुन्थ्यो खुट्याङबाट सबिनजी। सबिनजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। र कार्यक्रमको अन्तिम समयमा नै हामी आइ नै सकेका छौँ। साथी हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्ते। गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? ओके, एन्सु राई बोल्दै हुनुहुन्छ। ओके, एन्सुजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। हेन्सुजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपाल सरकारले तराई आन्दोलनमा मारिएका 23 जनालाई कहिले शहीद घोषणा गरेको हो? नेपाल सरकारले तराई आन्दोलनमा मारिएका 23 जनालाई कहिले शहीद घोषणा गरेको हो? तपाईँले पूरा मिति भन्नुपर्ने हुन्छ है।
1: 2082
0: बुढा मुठी भन्नु होला।
1: 2082
0: भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौँ। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2064 साल फागुन 27 रहेको छ है। 2064 साल फागुन 27 गते रहेको छ है। जेएनजी आन्दोलन मैले भनेको छैन, नेपाल सरकारले तराई आन्दोलनमा भनेर मैले प्रश्न राखेको थिएँ। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। दोस्रो प्रश्न यसो रहेको छ, नेपालको सबैभन्दा ठूलो दरबारको रूपमा परिचित सिंह दरबार कुन विदेशी दरबारको अनुकरण गरी बनाएको हो? फ्रान्सले भन्नुहुन्छ। ओके, तपाईँ क्यान्सल हामी ल गर्दैछौ। बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे। तेस्रो प्रश्न यस्तो रहेको छ, भरत शमशेरले गुमेको राणा शासन फिर्ता गराउन गोर्खा दल मार्फत सञ्चालन गरेको आन्दोलनलाई के भनी चिनिन्छ? भरत शमशेरले गुमेको राणा शासन फिर्ता गराउन गोर्खा दल मार्फत सञ्चालन गरेको आन्दोलनलाई के भनिन्छ? आन्दोलनलाई के भनिन्छ?
2: यो भरत शमशेरले गरेको भारत राणा विरोध आन्दोलन.
0: ओके, तपाईँ क्यान्सल हामी ल गर्दैछौँ. खोइडाङबाट एनसुजी हुन्थ्यो, एनसुजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको थियो. मैले प्रश्न राखेको थिएँ है, भरत शमशेरले गुमेको राणा शासन फिर्ता गराउन गोर्खा दल मार्फत संचालन गरेको आन्दोलनलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ खुकुरी दलको संघर्ष भनेर यसको सही उत्तर रहेको छ. अब चाहिँ भने हामी साथीहरूको फोनलाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ. आज धेरैजना साथीले कल गर्नुभयो, प्रयास गर्नुभयो, सबैजनालाई विशेष गरिकन युष्टमा धन्यवाद दिन चाहन्छु. र आज धेरैजना साथीले प्रयास गर्नुभएको थियो र प्रयास गर्ने साथी मध्ये चाहिँ एकजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ. साथी हुनुहुन्थ्यो अशोकजी, अशोकजीले लकी नम्बर प्राप्त गरेर साथी छुट्टी उहाँले प्राप्त गर्नुभएको थियो. यहाँलाई बधाई छ र सम्पूर्ण साथीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि सहभागिता जनाउनुहोला भन्न चाहे. निर्बन्धको टाकामा तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको विषयबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा चाहन्छु. नमस्ते, नमस्कार, शुभ दिन.
3: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुनु दुध कुण्डु नगरपालिका पास पल्लेरी सुनु खुबो
4: लक्की.

0: छुट्टी लाग्यो
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुनुहुन्छ
1: सुनेका छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहालेका छन्
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिङ चुच्चेपाटी

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। बजारमा खसीको मासुको भाव अचाकली बढ़ाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी थालेको जानकारी दिएको छ। पछिल्लो केही समयदेखि काठमाडौँमा खसीको मासुको मूल्य प्रति किलो 1600 रूपियाँसम्म पुर्याइएको र व्यापारीहरूले अभावको कृत्रिम धारणा बनाएको जनगुनासो आएपछि कृषि वन तथा पर्यावरण मन्त्रालयले यस्तो तयारी थालेको जानकारी दिएको छ। खास गरी बर्ड फ्लूको डरका कारण कुखुराको मासुको विकल्पमा खसीको मासुको माग बढ़ेको मौका छोपी व्यापारीहरूले प्रति किलो 300 देखि 400 रूपियाँसम्म मूल्य वृद्धि गरेका छन्। अझ केही मासु पसलले खसी पाउन छाडेको बताइरहेका छन्। यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजार मूल्यमा भएको वृद्धिप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जानकारी दिनुभएको छ। मनसून प्रणाली सक्रिय रहेकाले पछि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका के पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ। राति मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी संचालकलाई थप नियमन र कड़ाई गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी संचालनमा नियमन गर्न शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो। नियमावली अनुसार शैक्षिक परामर्श सेवा संचालन गर्न 25 लाख रूपियाँ धरौटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तूर तिर्नुपर्नेछ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेशमा पालिकाले गर्न सक्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किएपछि मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाब चेतावनी दिएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातिदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति 12:45 बजे फ्रान्स र मोरक्को खेल्नेछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलमा खेलेका थिए। त्यसका खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनल स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति 12:45 बजे स्पेन र बेल्जियम खेल्नेछन्। सन् 2010 को विजेता स्पेनले अर्को युरोपेली टोली बेल्जियमसँग दोस्रो क्वार्टर फाइनल खेल खेल्न लागेको हो। स्पेन 16 वर्षपछि बेल्जियम, 8 वर्षपछि विश्वकपमा क्वार्टर फाइनल पुगेका हुन्। सन् 2010 दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसैता पहिलो पटक क्वार्टर फाइनल खेल्दैछ। तपाईं
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा सुलुवाछा newsj@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त आजका सकियो। अपराह्न 4 बजेको सुनु हालसालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवाछा सुन्दै गर्नुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 034 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
3: शिक्षकको छ आवश्यकता सिकाउनलाई जीवनको।
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 टासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सो भन्दा माथि, थप सिप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू मुवाङखोरी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 74 र खुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 7 3।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: स्मार्ट हुनुस् सधैँभरि एसएमएस नै रोजी।

0: सबै एसियन गेम्स नै हो हाम्रो पहिलो रोजाइ।
1: सूचना सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति सुलुखुम्बु।
2: यौन हिंसाबाट बचाउ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए, वारिपारी झाडी बुट्यान घाँस राख्नुहुन्न, साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न, बाघ भालु गैंडा हात्ती चितुवा पसेपछि धन जनको छे

0: वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: दौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेनन्
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
9: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुदुत कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
11: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
12: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
13: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417718 9843449696 र 9861323472 आन्जी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
14: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
15: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
14: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
15: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
14: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
15: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
16: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
17: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
20: होन्डाका विशेषताहरू:
21: जापानिज उच्च प्रविधिबाट उत्पादित
20: उत्कृष्ट माइलेज,
21: राम्रो रिसेल मूल्य,
20: टिकाउ र भरपर्दो,
21: अफ रोडका लागि पनि उपयुक्त
20: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
21: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
20: हाम्रा सेवाहरू:
21: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
20: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
21: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
20: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
21: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भन्ज्याङ, ओखलढुङ्गा।
20: सम्पर्क नम्बर 0375902222, 9852588022 र 9842380300।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला।
2: यति कार्पेट, कार्पेटको शहनशाह।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
8: हुन्छ,
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा?
10: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
9: यो कहाँ किन्न पाइन्छ, अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
11: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
12: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्, लगतै तपाईँलाई फोन आउनेछ।
13: आया, आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
14: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
13: आ, कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ, त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।

0: वरा के डेंटल रे
1: एवरेज डेंटल क्लिनिक सुलु दुतकुंड नगर पालिका पास बसंत बाजार सलेरी सुलु खुम्बु
2: हमरा सेवाहरु
1: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
4: एबुरो आज मेरो जन्मदिन हो याद त छ नि
5: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
4: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
5: ल अब आँखा खोला त
4: वाउ कस्तो राम्रो औठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
3: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
7: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
8: माउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
8: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
7: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
8: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
9: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ नेपाल सरकार विज्ञापन बोर्ड
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर
11: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847 87 35 19 समुद्र साक्य 9861383534 टेलिफोन 0385302340
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर
11: तोरण कुमार श्रेष्ठ 9862283187 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862390646।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलु खुम्बु।
12: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
13: लो किन नि, के भयो सन्चो भएन?
12: होइन यतिकै जानै मन लागेन।
13: यतिकै पनि हुन्छ?
12: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
13: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
14: नमस्ते, कति कामले पाल्नु भयो?
13: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
14: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
12: हस् म्याडम।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
16: ए के भो, दौडिदिई पो आइस त।
15: दाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
16: भन को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
1: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
11: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यू स्टार कलर याप तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलुदत कुण्ड नगर पालिका पांच सल्लेरी सोलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर याप तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग
2: हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
3: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
1: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याप तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सोलुखुम्बु
4: हाम्रो के दोष र पक्रिनु भएको सर
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
6: हामी त जन्ती गएका त हौ नि सर
5: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
4: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
5: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
6: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
5: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रित नेपालको जनहितमा जारी सन्देश
7: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
8: हो र
7: होइन होला त्यस्तो त
8: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के हो भन त
9: केही भएन मिस
8: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
9: हुन्छ
10: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
15: देख्नु भएन, औषधि हालेको।
14: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
15: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
15: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
15: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
15: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
18: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
17: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
18: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
17: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
18: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
17: सचेत बनाऊ।
18: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: शुभ प्रभात गुरुआमा।
14: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
19: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
20: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
21: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
22: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
23: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
24: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
22: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
14: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
25: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
14: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
25: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
14: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
18: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
18: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
18: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
18: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
26: तीन दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
26: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
26: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
27: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
28: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्न।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
30: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
30: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
30: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
30: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
30: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
30: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
15: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
26: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
15: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के दशा लाग्यो डाक्टर साहब?
26: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
15: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
26: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
15: हजुर।
26: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
15: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेँ के हो?
26: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल लगिहाल्यो।
26: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
26: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
18: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
30: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
26: खै जन्मदर्ता दिनुहोस् त।
15: जन्मदर्ता गरेको छैन नि म्याडम।
26: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
26: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
15: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
18: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
30: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
18: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
9: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
13: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
13: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
12: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
13: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
12: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।
0: नमस्कार उपप्रमुख ज्यू।
14: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा, हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ,
13: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
14: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
13: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त, अब उहाँ त निस्किसक्नु हो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
16: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: Rádio Solu é
1: Solu FM 101.2 MHz उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
2: तथा
1: ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्द नगरपालिका पाँच सोलु खुम्बु
3: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
4: अनि के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
3: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
5: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
6: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
7: समस्या सरुमा हुन दाई तपाईँ हाम्रो सोचमा छ
3: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
1: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
8: आदरणीय श्रोताबिन तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: आँख सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 चमेलीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: दिनेश राई सम्पर्क नम्बर 95 28 70 3 5 र 98 130 034 200।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सनेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 कार्तिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू घने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सुरोजगारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 शोभा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 कार्तिङ सुन्दर।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं भ्रष्टी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसहित नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोडिएमा स्थानीय प्रशासनमा उसुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christm

सूचना सूचना सूचना सुरुङ झिलगे जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य कार्यक्रम में माथिल्लो सुरुङबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घाँसपात काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आशा बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुरु खुम्बु बचाउ र बचाउ यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: जंगल को छेउमा घर आँगन पर

希望一颗心Nepal Sarkar, Vidya Pangur.

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्या नै भर्नु हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जानु मेरो साथी
5: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: मैं मेरे तो हाथ खुट्टा अरुणा झिमझिम करवासी हैरान बनाए मेरे पनि के खरी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर करार थाके हैरान भिंदा रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हो रे भर उपचार कराने भाग हमजी औषधालय तीर हेको नीदी बड़े समय जाऊ
2: यहाँ नफा च्यापिएको हड्डी चिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अंगी औषधालय सोलो दुदकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
6: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखरझुला को मिलन सूचना।
7: होंडा का विशेषता
8: जापानीज ऊर्जा प्रहरी उत्पादित
7: उत्कृष्ट माइलेज
8: राम्रो मिसल मूल्य
7: टिकाऊ रद भर्दो
8: अफरोड का लागि पनि उपयुक्त
7: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
8: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
7: हाम्रा सेवाहरू
8: ओखलढुङ्गा र खोटाङ को डिक्टल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
7: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
8: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
7: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
8: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारी भुजाङ ओखलढुङ्गा।
7: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: sampai di sisi dia sekarang. Akhirnya, ini di karpet ni. Jika tiada satu hikau sungguh besar, jadi karpet kita karpet ko besar. Jadi kalau orang ini nak bersungguh bela, jadi karpet, karpet ko sungguh
1: besar. Hei, siapa yo?
2: Siapa अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिन्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन मैले भन्छु अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नु पर्छ क्या
2: सडक बन्नेमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश नियन्त्रण नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त
6: हुन्छ हुन्छ ल हुन्छ
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
9: नेपाल सरकार विज्ञापन

蝴蝶。

मध्य 15,31,97,15,00,000 रूपियां मात्र खर्च गरेको छ। हाल आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर फुन वाग्लेले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पूँजीगततर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन गरिएकामा असार 24 गतेसम्म हिजो 1,63,17,34,00,000 रूपियाँ मात्र खर्च भएको छ। यो कुल विनियोजित पूँजीगत बजेटको झण्डै 40% हो। चीनका लागि नेपालका 7 जना पूर्व राजदूतहरूले एक चीन नीतिप्रति प्रतिबद्ध रहन सरकारलाई अपील गरेका छन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र कुमार पाण्डे, त्यसै गरी टंक कार्की, महेश नास्के, इलामणि पौडेल, विष्णुप्रकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त अपील निकाल्दै हालै भएको घटनाले नेपालको स्थापित परराष्ट्र नीतिबारे अनावश्यक प्रश्न उठ्न सक्ने बताएका हुन्। उनीहरूले असार 22 गते नागार्जुन नगरपालिका 2 नामग्याल विद्यालयमा 14 दलाई लामाको जन्मोत्सव मनाएको तथा कार्यक्रममा विदेशी कूटनीतिक र नियोगका प्रतिनिधिको समेत सहभागिता रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। संयुक्त अपीलमा नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आफ्नो भूमिका पनि मित्र राष्ट्र विरूद्ध प्रयोग हुन नदिने अडान दोहोऱ्याउँदै आएको स्मरण गराइएको छ। हालै परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्व राजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीति परिवर्तन भएको हो भन्ने आशंका उत्पन्न गर्न सक्ने बताएका छन्। साथै छिमेकी देशसँगको सम्बन्धप्रति संवेदनशील रहँदै दीर्घकालीन राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री वीरेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, निर्माण व्यवसायीले भोग्दै आइरहेका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञप्ति हालका अनुसार छलफल सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ। हिजो प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्लाभरि बहने नदीहरूमा बाढ़ीको जोखिम भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी इलाम, पाथर, गोर्खा, अर्घाखाँची, काठमाडौँ, चितवन, डोटी, डडेलधुरा, पश्चिम नवलपरासी, बर्दिया र आसपासका जिल्लाभरि बहने ससाना नदीहरूमा पनि आकस्मिक बाढ़ीको जोखिम छ। भोलि र पर्सि पनि बाढ़ीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज पनि घट्यो, 3G सेवा बन्द गर्ने प्रक्रिया तीव्र लगायतका खबर बाँकी नै छन्।

0: प्रतिशत 39 वर्ष देखि संचालनरत नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिम पार्ट काठमांडू
1: सीधा कुरा प्रश्न विचार यहो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मात्रै गाउँछ इतिजेल हामीले चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च एक चिनीतिमा अधिक रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अभिन्न राजका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाव आज पनि घटेको हो। सुन आज तोलामा 2400 रूपियाँमा घटेर 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 160 रूपियाँमा घटेको छ। चाँदीको भाव 160 रूपियाँमा घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो 4,500 रूपियाँ थियो। टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। दुवै कम्पनीले पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक 4G सेवाको विस्तार तथा भविष्यमा 5G सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका हुन्। एनसेलले गएको सोमबारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न पालिकामा रहेका 220 भन्दा बढ़ी टावरमा 3G सेवा बन्द गरिसकेको जनाएको छ। कम्पनीले यसअघि कोशी प्रदेशका केही पालिकाहरूमा 3G सेवा बन्द गरिसकेको छ। इन्सेलका अनुसार नयाँ प्रविधि अप्नाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएको हो। 3G सेवा बन्द भए पनि ग्राहकहरूले 2G साथै 4G नेटवर्क मार्फत उच्च गुणस्तरको भोइस सेवा उपलब्ध हुने इन्सेलले जनाएको छ। नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष 83-84 3G सेवालाई पूर्ण रूपमा हटाउने तयारीका साथ काम भइरहेको जनाएको छ। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाईबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्। कालीकोटमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग डेंगी औलु र कालाजारका बिरामी भेटिन थालेका छन्। विगतमा तराई र पहाड़का जिल्लामा मात्र देखिने गरेका लामखुट्टेका कारणले लाग्ने रोग केही वर्ष यता हिमाली जिल्लामा समेत देखिन थालेको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी औलु र कालाजारका 19 बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि चर्खिएको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो सैन्य गतिविधिमा दुवै देशबीच अघि बढ़िरहेको कूटनीतिक संवाद अवरूद्ध हुन सक्ने चेतावनी दिँदै उहाँले तत्काल संयमता अप्नाउनु र वार्ताको प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टाफिन दुजारिकले पत्रकार सम्मेलन गर्दै महासचिव गुटेरेसको धारणा सार्वजनिक गर्नुभयो। पछिल्लो 24 घण्टामा भएका सैन्य गतिविधिमा क्षेत्रीय सुरक्षा तथा कूटनीतिक प्रयासमा गम्भीर जोखिम खतेको राष्ट्रसंघको भनाइ छ। महासचिव गुटेरेसले सम्बन्धित सबै पक्षलाई तनाव बढ़ाउने कुनै पनि गतिविधिबाट टाढा रहन अन्तर्राष्ट्रिय कानूनको पुनः पालना गर्न तथा सर्वसाधारण र नागरिक पूर्वहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। साथै हर्मो जलमार्गमा आवत जावतको स्वतन्त्रताको सम्मान गर्न क्षेत्रीय स्थिरता कायम राख्न पनि उहाँले जोड़ दिनुभएको छ। इरान र अमेरिकालाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्केर बाँकी विवादहरू कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गर्दै सम्भावित द्वन्द्व रोक्न शान्ति र स्थिरता कायम गर्न तथा दिगो समाधानका लागि राष्ट्रसंघले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातिदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग फरक फरक दिनमा हुनेछन्। पहिलो क्वार्टर फाइनलमा आज राति 1:45 फ्रान्स र मोरक्को खेल्नेछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलका लागि खेलेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति 1:00 स्पेन र बेल्जियम खेल्नेछन्। त्यसले तेस्रो क्वार्टर फाइनल पहिलो पटक विश्वकपमा आमने सामने हुने नर्वे र इंग्ल्याण्ड बीच सोमबार राति पनि 3 बजे हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7 बजे खेल हुनेछ। जल रेडियो नेटवर्क काठमाण्डमा नदिने घरबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, विकास निर्माणको गति सुस्त, नेट जी नीतिमा अडिग रहन सरकारलाई पूर्व राज्यहरूको संयुक्त अपील, दीर्घकालीन राष्ट्रिय हित ख्याल गर्न आग्रह। प्रधानमन्त्री आज निर्माण व्यवसायसँग छलफल गर्दै सरकार र निर्माण व्यवसायहरू बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरे। अमेरिका र चीन इरान बीच फेरि चर्किएको तनावप्रति राष्ट्रसंघको चिन्ता, दुवै पक्षलाई वार्तामा फर्किन आग्रह। र विश्वकपको क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्ने। 212 बजेको नेपाल खबर सकियो। 203 बजे नेपाल खबर लिएर फेरि आउनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नदिने घर उज्यालो अनलाइन .com पढ्दै र सुन्ने गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु।

0: जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। यौनहिंसाबाट बचौ र बचाउ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्न गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
1: बेचबिखन र ओसार पसारबाट बचौं। सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ तल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सट्याङ्गमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोप्राइटर अजय पञ्चियार। सम्पर्क नम्बर 9809609094 र 9833868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न सक्नुहुन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत वा गृह महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्व अनुरोध सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लिख हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासोला अधिकार कार्यालय प्रमुख कृषि प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: खै जन्मदाता दिवस जन्मदाता न भए विद्यालय भर्ना हुँदैन नि बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: दाई राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो। म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लै जानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौन मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ, तिमीले भन्दान बनायो मेरो पनि केटी हो केटी खै, एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्नु तनाव छ, थाकेर हिरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त। आउँछु
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843976852, 9824417718, 9843349696 र 9861314472। आउँदी औषधालाई सोलो दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ, के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार।

0: आज भूमि मैं के भाको छिटो घर पर अमीर एक्ल बस्ने विचार बिताऊ जानू पैला खूब पढ़ने मं अताब हेने मन पैला तो मानी दुख कर कमा को पैसा बैंक में अलिअल जमा करते थे अस्थि घर को किन्न पर्यटन निकलने गो पैसा नहीं सामो सामो कुरा में किस मत कर घरबारे बिग्रीने जस्त पो हो सको लौना दीदी समझाई दून पो ये तो लगो कोलकाता में बेचने जस्ते लक्ष्य छोटेश
1: साथी गाजा खाने जबरदस्ती करे मेरे को मन भन्न सकिन खाए तेस पी बिस्तारे बारी हुई गयो अभी तो लत लगे छाप्न सकिन अभी गाड़ो भैर
0: गाड़ो सारो मैं कहीं ठा छ अभी खुरक्को सब तो छाने पर्च तिमी तो हम सहारा हो इस बर्बाद होने काम करते समझो त हम आमा बुआ ने समाज में बनाने गए पीछित प्रतिष्ठा छुट्टी इसको संरक्षक तीन
1: हो दीदी धन्यवाद अब मैं सभी छाड़े एक असल नागरिक बनने प्रयास करने मैं सेवा जी धीरे दुख दिया मेरे सब ठीक परिवार मैं माफ कर
0: बारिशमा लत सृजना गरी धुबेचोटी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगु सक्छ विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सुचाउमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार मुख्य स्वस्थ जीवन सभ्य समाज भीरभाड़ हाथी मालू लागू औषध बुक्का समाज भीरभाड का लगी जिला प्रशासन कार्यालय सुलू खबू व सुलू एफएम को संयुक्त प्रयास में जीवित जारी सकोस नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर सको तथा स्कूटर अब उपजुला को नियम चेतना
2: जापानीज ऊर्जा प्रणाली उत्पादित
0: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
0: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
0: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी
0: हाम्रा सेवाहरू
2: उखलढुङ्गा र खोटाङको विज्ञान बजारबाटै फाइनेन्स को सुविधा सहित हुन्डाका सबै मोडल का मोटरसाइकल तथा स्कूटरहरू कंपनी के मूल्य में पाइने
0: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
2: एक्सपेन्स ग्रो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
0: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
2: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली सिद्धिश्रम नगरपालिका 11 गुरुमारी भिजाङ उखलढुङ्गा
0: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842380300 आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्न हुँदा कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विवादमा

0: सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटकिँदा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला सल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश नमिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: दर्शक सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा डिग्गेको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुह सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।

0: Ne patrzę na Arigę, wykinia mu lapory wyki. Ajna kisa usługa, nie wimu akwatpa, wękinia labu kuku. Wykina dgas na wierdęcza, apu mu czugowa. Wykina dgas, dęca bębome, bęb dęcał, jak ma pun.
1: जत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
2: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
1: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
2: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
0: खेतबारी जोत्न खेती गर्न ध्यान बनाउन केरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिटर्को सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुबारे भन्ज्याङ ओखलढुङ्गा फोन 0735902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

0: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा व्यय विषोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि बेच्नु बेच्ने रोजी।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ।
1: ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी छिनको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668618। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: जङ्गलको सिउना घर आँगन पर।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन
7: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारथमणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: मेरो त हात खुट्टा अरुणा झमझम गर्छ पिनासले हिराम बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्नु करार छ थाकेर हिराम भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त हामी
12: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आम्जे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आम्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417718 9843349696 र 9861323472 आम्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
10: आज त तिमी धेरै मलि थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोज्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु
13: यी सबै घरेलु हिंसा हुन्।
14: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन हो।
17: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़िया को मिलन चेतना
18: का विशेषता
19: जापानीज ऊर्जा प्रणाली उत्पादित
18: उत्कृष्ट माइलेज
19: राम्रो रिसेल मूल्य
18: टिकाऊ र भरपर्दो
19: अफरोड का लागि पनि उपयुक्त
18: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
19: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
18: हाम्रा सेवाहरू
19: ओखलढुङ्गा र खोटाङको दिक्चल बजारबाटै फाइनेन्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
18: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
19: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
18: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
19: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टिपर्पज सर्भिस टाली सिद्धिशरण नगरपालिका 11 गोरुमारी भुजाई ओखलढुङ्गा
18: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842803000

0: नेता सबसे विशेष के आजकल आत्मत यति कार्पेट नै हो विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिर्षा
1: डोजर चलेको नि
2: अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खुल्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौं न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट कट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
3: नेपाल सरकार विज्ञापन
7: अलिकति जोत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने किन्नर छैन भने बजारमा
8: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने किन्नर छ नै छ नि
7: कहाँ किन्न पाइन्छ अनि पास्टर सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ट्याङ्क बनाउन केरा लगाउन ढिलो बनाउन समेत यही किलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुबारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98582 साथै 98010 20895 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
10: भनेर पो बसेछ त बिरामी हो क्या हो
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
10: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एवरेस्ट डेंटल क्लिनिक सुलु दुतकुंड नगर पालिका 5 बसंत बजार सल्लेरी सुलु खुम्बु
13: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्सेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
15: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
16: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नु र ल आँखा बन्द गर त
15: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
16: ल अब आँखा खोल त
15: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अंशको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867530020 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
17: का बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदा
18: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
19: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
18: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
19: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
18: हिँड्नुहोस् होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
20: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
22: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुन्द्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल

0: ấy.
1: Ừ, chứ đừng, chứ đừng, xong chứ bán đi.
0: Mày nó, em tí cái giá mấy mình là gì nó.
1: Ừ, em tí cái bán đi, sao?
0: Mày là science của con chế rồi mà sao kì nó. Sao anh lấy, không có mình sao.
1: Ừ, cô đã tí xúc rồi, lại rồi. Mà bán đi, tí sang nghe giảm chung. नमस्ते मैडम मरीना दुबई
2: नमस्ते कति काम निकाल्नु भयो
1: आज रिजल्ट एक जान्न भन्नु साइन्स को कन्फर्म गर्न सकिन रे सरले पिटुन्छ भन्दै थि
2: ओहो हो र हजुर आनी राम्रो गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 सम्म जम्मा हुन्छ म साइन्सको सरलाई सम्झाउँछु हिमा तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् मैडम नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
5: ए के भो दौडिदिन त आइस त
4: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस सुमोदित कुम्बी नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्टुनी तालचा वाल मिक्सर मिनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइक

0: समेत अर्डर अनुसार उपलब्ध कराइन्छ। सम्पर्क नम्बर 0358203389, 0358203060, मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनो।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्न अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्तीको कता हुन् सर?
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन। बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुपै लाएर बस्नुहोस्।
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। त्यस्तो त
3: सरिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि नभए तिमीले भयो।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, पक्रिस त पक्रिस, के गर्नु भएको?
12: औषधि हालेको
3: शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् दाई, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त परियो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ
13: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन
14: बस आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त,
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो अरू भन त,
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबदास, अति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
19: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
20: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
21: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
22: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
14: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
13: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
14: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामान खिचौ न।
13: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
14: यो दाइजोको कुरा चाहिँ नगर, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ। योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
23: नमस्कार सेनसेनिका दिदी।
24: नमस्कार नमस्कार।
23: बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
23: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
13: हामीले बच्चाको नामसँग जुराइसक्यौ नि दिदी।
23: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
13: नेपाल सरकार विज्ञापन हो। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
25: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
25: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
25: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
25: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
26: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
27: 3 दिन भयो।
26: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
27: केही हुन छुन नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
26: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
27: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यो बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
26: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: डाँडा पखालाले धेरै दुःख दियो, त्यो दिन भइसक्यो निको भयो नि डाक्टर साहब।
27: अनि के खानु भएको थियो र? अब आर्थिनु पर्दैन, उपचार हुन्छ।
12: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
27: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
12: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा भनौँ होला जस्तो भएको छ डाक्टर साहब।
27: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
12: हजुर।
27: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
12: हवस् डाक्टर साहब, हजुरले भने जसरी गर्छु।
4: नेपाल सरकार विज्ञापन।
7: मरे नि के हो?
27: हेर त, रगतै रगत भयो, चामल त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोको बाटो काटेको?
27: हेर त, धन्य हुनु तिमीले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
27: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
27: खै जन्मदाता दिनुहोस् त।
12: जन्मदाता गरेको छैन नि म्याडम।
27: ल, जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
12: मलाई त थाहा नै थिएन।
27: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
12: पहिला कसैले भन्नु
27: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
27: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यत्तिकै पत्ते आइसक्यो सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसरी जसले लेखिहाल्छ नि
3: मिथ्या भ्रामक हुन्छ
0: तिमीलाई थाहा थिएन
3: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत बस आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
3: ओहो त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
0: होइन भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
21: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
6: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
8: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
8: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
8: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुख
8: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
6: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
21: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागि उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
8: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदे
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
8: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
9: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमी
1: तपाईले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
27: समस्या सरीमा हुन दाइ, तपाई हाम्रो सोचमा छ।
10: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
27: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
15: ए बाबु, आधाहरू सत्ताज बालेर जाऊ।
16: पर्दैन आमा, त्यही पुग्ने त हो। एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
15: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
16: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
15: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
16: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
15: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
11: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
25: नेपाल सरकार विज्ञापन।
17: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, नदीमा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास खुल्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।
25: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनभर।
17: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
25: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
17: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।
18: हेलो
19: हेलो बहिनी, सन्चै छौ?
18: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
19: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
18: अनि हुलाकमा त जानु
19: हो नि, हुलाकमा जाऊ न।
18: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
19: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
18: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
19: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
18: सहरमा मात्रै होला नि?
19: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
18: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम चिन्ता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
6: समय नै महसुल गर, उचाल भविष्य निर्माण गर। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सही सन्देश।

0: FM, the studio time.
1: It's 2 PM. You support the budget.
0: I'm Jake Kusatma, New Star Digital Color Lab, Tata Zwanamai Offset Press, Sonu Dutku Madagar Palika Path, Sonu Kumbu.
2: Batri Kota, I can't go.
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
4: संपूर्ण विद्युत उपभोक्ता महानुभावहरु में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को लागि यो सूचना जारी गरिएको छ।
3: विद्युत का पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युत संरचनाहरुबाट सधैं टाढा रहनुहोस्। निजको हातले विद्युत सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युत जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरीदेखिमा कानून कार्यवाहीको निष्ठ कोहीमा आगो लागेको तार नेत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
5: समयमै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा सुनिश्चितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
0: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
0: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन् वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष खलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन् लोकेशन कहाँ हो अंकल चाबिल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउन
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीत

0: उपभोक्ता अधिकारको संरक्षण गरौं, ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बे विषक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उछुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गरौं, निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उछुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Just one, just one.

0: बालिकाका वाचन वा बचाउ लैंगिक हिंसा सामाजिक अपराध हो। बाल बालिका लैंगिक हिंसाको भित्तिमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जेसीबीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुस्ती प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: जंगल को छूना घर आंगन पर।

0: जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै छैन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन
3: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भए जान्न मेरो साथी
4: म पनि राईको साझा स्टोरसमा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
0: मेरो त हात खुट्टा अरुणा साझा झन् गर्छ तिमासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्नु तनाव छ हातेर हैरान भए पनि हिँड्न नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त हामीसँगै अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला

0: व्हाट्सएप पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98 43 89 86 52, 98 24 74 17 18, 98 43 43 69 96 र 98 61 23 14 72। अंजी औषधालय सोलो दुध कुण्डी नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। बुरु मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।

0: सातै बसिसकेआजकल आफ्नो यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खुल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौं न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने किन्नर छैन भने बजारमा
10: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने किन्नर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पार्सल सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खोकी गर्न ड्याङ बनाउन उकेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
11: ओखा झुन्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्जान ओखा झुन्डा फोन 0375902222 98582 साथै 98010 20895 मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ

0: आइया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने मधुकै दाँत निकाल्ने दुखेको दाँतलाई मधुक्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोल त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुम्री बुलाकी मङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलु
7: बालक बालिकालाई काममा लगाएको उपायमा काम अनुसार खोला कामलाई निर्देश गर्नुहुन्छ
8: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
9: हजुर रेडियोले त भनिरहन्छ नि उनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
8: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
9: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसरी गरौँ न हजुर
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ सरकार
3: मा दुपकुल र आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साक्ष 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुपकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरल कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुपकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुपकुण्ड आयल फर्म स्टोर सोनु दुपकुण्ड नगर पालिका साथ गर्मा जोर बौद्ध सुनिखुम्बु
12: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
13: के भन्नु सन्चो भएन
12: होइन यतिकै जाने मन लागेन
13: यतिकै पनि हुन्छ
12: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले हुन्छ
13: ए कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
14: नमस्ते कति टाइमले पाल्नु भयो
13: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
14: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
15: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
16: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
17: ए के भो दौडिदिई पो आइस त
16: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
17: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
3: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदित कुम्बी नगरपालिका पाँच तलेडी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्चा वाल मिक्सर मिनी सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लुरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लुरी स्कुल खुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हुनु सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि होइन त्यस्तो त
5: सोता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबभन्दा पहिले मुख्य खबर। संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको माथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। सत्र गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचको समितिको ठहर। सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्षको भुक्तान सरकारी भुक्तानी हुने आज अन्तिम दिन। भाइ राति 12 बजेदेखि खाता बन्द हुने। विकासी कार्य हुने भुक्तानीको जाँच हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। प्रधानमन्त्री अमेरिकाको लगातार दोस्रो रात आक्रमण। दोहर आयन कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको प्रति आक्रमण। र विश्व कप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीले फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी भने भन्नुभएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबलाउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाब नआएको उल्लेख छ। यसअघि नेकपा जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी 4 वटा दल भइसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष र राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रतिनिधि पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपतिको चुनावी वार्तापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुचुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको प्रश्नोत्तरपछि विपक्षी दलहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छिस्किने समेत भाँचिएको प्रतिवेदनमा भनिएको छ। संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ। आज बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम सिफारिश गरेको छ। प्रस्तावित तीनैजना विरूद्ध समितिले 10 दिन अर्थात साउन 4 गतेसम्मको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसाय लैजान नपाउने भएका छन्। उजुरीकर्ता आफैले उजुरीको बारेमा ब्रिफिङ गर्नुपर्ने भएको छ। प्राप्त उजुरी उप छलफल गरेर सुनवाई समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2017 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकास रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। जस अनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेट मा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको 78% खर्च गरेको छ तर पूँजीगत तर्फको खर्च भने 40% मात्रै छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको छ। आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायतका निकाय र यस अन्तर्गत कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुङ्ग्याउनेको व्यस्तता देखिएको छ। जल रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछन्। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेरो कपडा प्याकिङ गरिदिउँ त। सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध अञ्चलको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। 12 वर्षदेखि रोकिएको ढल्केबर हिटौँडा 400 केबी प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार वन क्षेत्रको स्वीकृति, मार्ग अधिकार तथा रूख कटानी सम्बन्धी निर्णय नहुँदा आयोजना रोकिएको थियो। हिटौँडादेखि बुटौलसम्म 220 केबी प्रसारण लाइनको सर्किट निर्माण भइसकेको छ। नयाँ 400 केबी प्रसारण लाइन संसारमा आएपछि पूर्व पश्चिम विद्युत प्रवाह सहज हुने, प्रणालीको विश्वसनीयता बढ़ने, पटक पटक हुने ट्रिपिङ तथा विद्युत अवरोधमा कमी आउने र अतिरिक्त विद्युत भारत निर्यात गर्न सहज हुनेछ। विदेशको खबर। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तर्की क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 जनाको ज्यान गएको बताएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहरायन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डाहरू निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्ध विरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो। खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनल खेल शुरू हुँदैछन्। पहिलो क्वार्टर फाइनलमा राति 2:45 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पारक गोललाई 1-0 र मोरक्कोले क्यानाडालाई 3-0 गोलले हराउँदै अन्तिम आठमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो। यसले समग्रमा दुई टोली बीच 6 पटक भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ। यसै दोस्रो क्वार्टर फाइनलमा भोलि राति 1:45 स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान 2:45 नर्वे र इङ्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान 7:45 साबेक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्।
1: खबर भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबर मैले छमका मुख्य मुख्य खबर

0: मा संसदीय मर्यादा उल्लंघन भएको जाँचमा समितिको ठहर सभामुख प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन भएर राति 12 बजेदेखि खाता बन्द हुने विकास कार्यालयमा भुक्तानीको चार्ज हिजो एक दिन 17 अर्ब रूपियाँभन्दा धेरै खर्च ध्यानमाथि अमेरिकाको लगातार दोस्रो हात आक्रमण दोहोरायन टुबेत र कतारमा रहेको अमेरिकी सैन्य अखडामा इरानको प्रत्याक्रमण र यता विश्वकप फुटबलमा आज रातदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: संयोगको सिर
3: मणि चोरको काख
2: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: सहरबाट
3: नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181 वेबसाइट झुले .com.np मेरो छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तो चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाली जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ फोन नम्बर 44282042 44282042
0: यो रेडियो नेटवर्कमा प्रसारण भइरहेको 4 भन्ज्याङ वितरण खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाले आउँदो साउन 15 गतेदेखि बालबालिका अशक्त व्यक्ति र ज्येष्ठ नागरिक लक्षित गर्दै स्वास्थ्य कर्मी मार्फत घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरका मेयर श्री बाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर 1131 सम्पर्क गर्ने नगरवासीलाई अनुरोध गर्नुभएको छ। तोकिएको हटलाइन बिरामीको फोन नम्बर प्राप्त हुनसाथ महानगरको एम्बुलेन्स चिकित्सक नर्स तथा आवश्यक औषध सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुनरोपचार गर्नेछ। यदि बिरामीको उपचार गर्न सम्भव नभएमा त्यही एम्बुलेन्स मार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था छ। महानगरभित्र झण्डै 2,94,000 जना नागरिक छन्। युवा समुदायले हिजो पशुपतिको देवपटनमा परम्परागत मचाती जात्रा मनाएका छन्। हरेक वर्ष असार कृष्ण पक्ष अष्टमीका दिन मनाउने यस जात्रामा 3 बालबालिकालाई प्रतीकात्मक रूपमा त्रिशूलमा राखी खटमा उत्तानो अवस्थामा राखिन्छ। कुमार र कुमारीका रूपमा पूजनीय बालबालिकालाई खटमा राखेर भुवनेश्वरी जय बागेश्वरी गोलनभरी टोल र सिफल परिक्रमा गराई पुनः देवपटन ल्याइएको थियो। किंवदन्ती अनुसार पहिले पशुपति क्षेत्रमा राक्षसी बालबालिकालाई वध गर्ने गरेकाले तान्त्रिक बन्धु दत्त आचार्यजीको शरणमा राक्षसले बच्चा त्रिशूलमा राखेर स्वर घुमाएको थियो। त्यसपछि राक्षसले बालबालिका लैजान छाडेको मानिन्छ। त्यही स्मृति नै यो जात्रा त्रिशूल जात्राका रूपमा परिचित छ। मिसिपी खालदेखि शुरू भएको यो जात्रा पहिले 9 वटा खटमा मनाइन्थ्यो भने अहिले 3 वटामा मात्र सीमित छ। काठमाडौँमा स्वदेशी शैक्षिक संस्था र कोर्सहरूको प्रवर्धनका लागि शैक्षिक मेला हुनु भएको छ। 12 नेपाल हायर एजुकेशन फेयर 2026 पछि शनिबार र आइतबार काठमाडौँमा आयोजन हुने आयोजक भिजन मीडिया इन्कर्पोरेशनका निर्देशक तारामन रावलले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा विद्यार्थी र अभिभावक नेपालमा उपलब्ध उच्च शिक्षाका अवसरबारे जानकारी दिनेछ। सहभागीलाई निशुल्क शैक्षिक तथा करियर परामर्श उपलब्ध गराउने रावलले बताउनुभयो। बितेका 24 घण्टामा काठमाडौँ उपत्यकाका 2066 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारणमा परेका छन्। कारणबाट 18,60,030 रूपैयाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जन रक्षी खाने 65 जना कारणमा परेका छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 122 जना, संकेत पत्ति उल्लङ्घन गर्ने 120 जना, तीव्र गतिमा गाडी चलाउने 114 जना लगायत चालकहरू कार्यालयमा परेका हुन्। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कपिल वस्तुको भवानगंज नगरपालिका 8 कि 36 वर्ष कि दिलमाया गौरे, भक्तपुरको चाङ्गु नारायण नगरपालिका 5 का 28 वर्षका सन्देश ढुङ्गाना र काशीको रूपा गाउँपालिका 1 का विशाल खवास राम रहेका छन्। दिलमायाले अमेरिका पठाइदिनु भन्दै 1 जनाबाट 7 लाख, सन्देशले क्रोएसिया पठाइदिनु भन्दै 2 जनाबाट 16 लाख र विशालले सर्बिया पठाइदिने भन्दै 1 जनाबाट 2 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका भन्ने पीड़ितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्यमन्त्री खबर फेरि एकपटक। चालू आर्थिक वर्ष भुक्तानी हुने आज अन्तिम दिन, भरे राति 12 बजे खाता बन्द हुने। विकास कार्यालयले भुक्तानीको चाप, हिजो एकै दिन 17 अर्ब रूपियाँभन्दा धेरै खर्च। हाम्रो साउन 15 गतेदेखि घर घरमै स्वास्थ्य सेवा दिने ललितपुर महानगरको तयारी। बिरामीको फोन प्राप्त हुन्छ डाक्टर र औषधिको टोली घरमै पुग्ने। र पशुपति क्षेत्रमा नेवार समुदायले परम्परागत मचाती जात्रा मनाए। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर पुर्याउनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ट्ज, उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमका

0: Sehingan kurang kasta bijan.
1: Zalo Radio Network.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ लोकला

लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछन्। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्दी

0: ਤਾਂ ਸਭ ਤੋਂ ਦੂਸਰੀ ਸੋਚੀ ਅੱਜ ਕੱਲ ਆਫਰੀਕਾ ਯੂਨੀਟੀ ਕਾਰਪੋਰੇਟ ਵਿਗਤੀ ਦਸਮ ਤੁਸੀਂ ਕੋ ਸੁਣ ਦੇ ਸਾਥ ਯੂਨੀਟੀ ਕਾਰਪੋਰੇਟ ਕੇ ਦਾ ਕਾਰਪੋਰੇਟ ਕੋ ਪਸਾਏ ਯੂਨੀਟੀ ਕੋ ਲੋਗੋ ਹਿੰਨੀ ਨਾ ਵਿਸਮ ਬਲਾ ਯੂਨੀਟੀ ਕਾਰਪੋਰੇਟ ਕਾਰਪੋਰੇਟ ਕੋ ਸ਼ੁਰੂ ਸਾ
1: ਕੀ ਬਾਯੋ ਕੀ ਕੋ ਹਲਾ ਕੰਨਾ ਹੋਇਓ
2: ਕੀ ਹੋ ਨੋ 2014 ਕੋ ਨੀ अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोक गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पा छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी वर्षौं वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि 500 साइज कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
10: खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने 10 कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528 80222 साथै 98010208 95 निस्कल गर्नुहोस् नगदै तपाईँलाई सुनाउनेछ
12: अया भनेर पो बसेछ त
13: बिरामी हो क्या हो
12: 3 दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
13: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
14: टुरिस्ट डेन्टल क्लिनिक सुनु दुत्कुण्ड नगर पालिका 5 बसंत बजार सल्लेरी सुनु खुम्बु।
15: हाम्रा सेवाहरु
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
17: उपभोक्ता अधिकारको संरक्षण गरौं, नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल दूषित लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा म्याकसही नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तुमा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगर, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: しく抑制を参考にしてください。
1: Escúchame, escúchame, escúchame. Si un jun besi jun ni sora nirman kariya hasilun chhutla bata sansalam bhigal kosha. Nirman kariya ka ekvama mathulu sulum bata bhiga khosin sam bhavana rojali tonno khira saadun chhutrama nastab tathna gai basti chalauna tathna avajabat gani bhiga istane basti tatha sarva sadaran hulai sabu bhani apnauna hune isi sulchana mathat anurodh gani chha. Kripaya क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जुन बेसी उपभोक्ता समिति हिंसाबाट बचाउ र बचाउ। लिङ्गन हिंसा सामाजिक अपराध हो। बाल बालिका लिङ्गन हिंसाको जोखिममा हुन्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा जसिकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्लिका हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरमत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: जंगल को छूना घर आंगन।

0: ti voglio questo. Mi passa qua, mi dia pangura.
1: Qui, giorno da te, dimostra?
2: Giorno da te? Guarda che c'è una mia,
1: no? No. जन्मदाता नभएको विद्यालय भर्ना हुँदैन नि.
2: मलाई त थाहा नै थिएन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
3: नेपाल सरकार विज्ञापन.
5: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जान्न मेरो साथी.
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो. ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे. छानी छानी किन्ने हो आज.
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लै जानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु.
8: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर.
9: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ. सेवा सुविधाहरू खाली बस्नुको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ. तर आपूर्ति समझदारीमा

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Surya FM. Studio time.
2: It's 4 p.m. Adharanna ko 4 baje.
0: Time check ko saath ma. New Star Digital Color Lab tatha Jwalamai Offset Press. Solu Dutkunda Nagar Palika 5 Solu Kumbu.

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसारभर एक साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारीसँगको संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्ने सम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुचुलका शिष्य टीवी फुटेज र प्रत्यक्ष दर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री वारेन्द्र शाहसँगको प्रश्न उत्तर पछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोका गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोका वा खाताबन्दी भनिन्छ। यस अनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्ने, यस्तो भुक्तानी पालिका प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्र यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तर माइग्रेसन गर्न लागि 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण 2 दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सकिने विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यसअघि अमेरिकी सेनाले 2 रातको अवधिमा इरानका 170 वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा जीवन भण्डारण केन्द्र, नौसैनिक क्षमता लगायतलाई मुख्य लक्ष्य बनाइएको थियो।

case to my father. आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखला का लागि नेदरलैंड जाने नेपाली टोली को विदाई भएको छ। नेपाल क्रिकेट संघ क्याम्पले आज कार्यक्रम का बीच टोली को विदाई गरेको हो। लीग टू क्रिकेट श्रृंखला यही जुलाई 21-31 हुनेछ। यो श्रृंखला घरेलु टोली नेदरलैंड्स नेपाल नामिबिया सहभागी छन्। उद्घाटन खेल में नेपाल र नामिबिया खेल्दैछन्। 8 देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंक सहित 5 स्थानमा छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038520016 फोन वास्तवमा एफएम न्यूज @gmail.com ईमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सकियो। साँझ 5 बजेको सुन भाषामा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: यौनिक हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। नो, यो त लागु औषध कलकत्तामा देखिने जस्तै लक्षण छ त। कति श्री लागु औषध त भाइ, के भएको तिमीलाई? धाती भन त।
3: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब त छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका देऊ न।
4: बारिशमा लज सिर्जना गरी धुमेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैंक जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ।
1: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
2: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: रैथाने पाली सेतुसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतो सिमी खरीद गर्ने कार्यक्रम रहेको ब्यौरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतो सिमी प्रति केजी मूल्य 228 रुपियाँ, सेतो सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतो सिमी

प्रतिशतले ओह्रालो लागेको छ। आज 229 वटा कम्पनीको शेयर घटेकोमा 42 वटाको बढ़ेको छ। यस्तै 6 वटा कम्पनीको शेयर भने घटबट भएको छैन। आज बैंक अफ काठमाडौँको डिबेन्चर 8.66% घटेको छ। समग्रमा बजार घटेको दिन उपकार लघु वित्तको शेयर 12.68% बढ़ेको छ। आज नेफ्टी सँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.82 अर्ब कारोबार भएकोमा आज 361 वटा कम्पनीका 87,51,63,4.61 अर्ब रूपियाँमा किनबेच भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्ट कमका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौ सैनिक क्षमता लगायतका मुख्य लक्ष्य बनाएको थियो। इरानी संचार माध्यमको अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाज सुनेका छन्। इरानका स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 जनाको ज्यान गएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्केको छ। यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्ध विरामको भाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण गर्न थालेको हो। यसअघि इरानले ओमानको तट नजिकी व्यापारिक जहाजहरूलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो। अन्तिममा खेल समाचार। 23 संस्करणको फिफा विश्वकप फुटबलमा गोल्डेन बुटको प्रतिस्पर्धा इतिहासकै सबैभन्दा रोमाञ्चक बनेको छ। गोल्डेन बुटका लागि यस पटक अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका किलियन एम्बाप्पे, पहिलो पटक विश्वकप खेलिरहेको नर्वेका एलिङ हालान्ड र इंग्ल्याण्डका ह्यारी किनबेच प्रतिस्पर्धा भइरहेको छ। सामान्यत विश्वकपमा एक खेलाड़ीले सहजै गोल्डेन बुट जित्ने गरेको इतिहास रहेको छ। सन् 2006 जर्मनीका मिरोस्लाव गोल्जी र 2010 जर्मनीकै थोमस मुलरले 5 गोलले गोल्डेन बुट जितेका थिए। तर यसपटक प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। अहिले मेस्सी 8 गोलसहित शीर्ष स्थानमा रहेका छन्। यसै फ्रान्सका एम्बाप्पे र नर्वेका हालेण्डले समान 7 गोल गरेका छन् भने इंग्ल्याण्डका किनले गोल संख्या 6 पुर्याएका छन्। चारवटा खेलाड़ीले टोली क्वार्टर फाइनलमा पुगेको हुँदा गोल संख्या अझै बढ़ने छ। आज रातदेखि क्वार्टर फाइनलमा खेल शुरू हुनेछ। विश्वकपको इतिहासमा यसअघि 8 जना खेलाड़ीले मात्र एउटै संस्करणमा 8 वा त्योभन्दा धेरै गोल गरेका थिए। त्यो सूचीमा मेस्सी परिसकेका छन् भने एम्बाप्पे, हालान्ड र केन पनि नजिकै रहेका छन्। यस्तै विश्वकपको यस्तै संस्करणमा सबैभन्दा गोल गर्ने कीर्तिमान फ्रान्सका जस फोन्टेनको नाममा रहेको छ। सन् 1998 विश्वकपमा उनले 6 वटा खेलमा 13 गोल गरेका थिए। गोल्डेन बुट सबैभन्दा धेरै गोल गर्ने खेलाड़ीले जित्छन्। यदि गोल बराबर भएसन्दा धेरै अशिष्ट हेरिन्छ। गोल र अशिष्ट दुवै बराबर भए कम समय मैदानमा बिताउने खेलाड़ीलाई गोल्डेन बुट दिइन्छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385/16 फोन वा solutionnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अब तपाईँ सुनिभएको छ आइसक्यो 7:30 बजेको सोलो समाचारमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: अहमदौटा भएका यी विस्थापकहरूका प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको 70 विभूत भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राख्ने सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको 70 विभूत नभए

तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बेलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर सहित उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बेलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली मस्तो भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हस्तालाई खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: Sanki var yıkılıyor.
1: Nepal Sarkar Vidyapan Board.
2: Hey, jadma data dinus ta?
3: Jadma data? Gareko chaina ni madam.
2: No. जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
3: मलाई त थाहा नै थिएन नि.
2: बालबालिकालाई विद्यालय भर्न गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
3: पहिला कसैले भनौँ
4: त्यति मात्रै हो र दाई. जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
6: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना.
7: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्दी व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत नौगति आयोजना बैंक सूचना प्रणालीमा अन्तर्गत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ. साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ. प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ.
6: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल.
8: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै गएँ, जान्नु मेरो साथी.
9: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो. ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे. छानी छानी किन्ने हो आज.
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपर मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई. मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुमा नगरपालिका 5 सल्लेरी सोलुखुमा.

0: पर प्रिंट मुजुकर को रकम तवारी साबुन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत गर्नु
2: ए बाबु लौ न मेरो त हात खुट्टा अरुणसँग झन्झन गर्छ तिमीले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि हो त
4: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98434976852 98247718 98443049696 र 98613314 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो? उसले आज फेरि गाली गर्यो पैसा पनि दियो मोबाइल पनि खोस्यो। ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्। बुढो मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर। होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछन्। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउँ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोदेशद्वारा जनहितमा सारी सन्देश।

0: ता सबै विशेषज्ञ आत्मता युनिटी कार्पेटको विगतिन दशकदेखिको सुदूर साथ यति कार्पेट कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खुल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा दिग्गेको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन

I'm not going to be able to do that.

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना निमिर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
3: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि।
2: यो कहाँ किन्न पाइन्छ अनि 500 साइकल्स कहाँ कहाँ उपलब्ध छ नि?
3: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
4: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528 80 222 साथै 98010208 95 मिसकल गर्नुहोस्, लगतै तपाईँलाई फोन आउनेछ।
5: आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
6: हो र के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुञ्जनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: भनाई सुकुम्बासीलाई गाँस बाँस र कपास मार्दै माइती घरमा प्रदर्शन वैकल्पिक व्यवस्था नगरी नहटाउन सरकारले मानव अधिकार आयोगको निर्देश निर्माण क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल समस्या समाधान गर्न सरकार सकारात्मक रहेको भनाई चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षा अन्तर्गत
4: विश्वकप फुटबलको क्वार्टर फाइनलका खेल आज रातिदेखि शुरू हुँदै राति पनि 2 बजे फ्रान्स र मोरक्को खेल्दै मेरो कपडा प्याकिङ गरिदिउँ त सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
4: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आइसरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 0 56 494 33 4 93 5 55
3: नेपाल दर्पणमा अब खबरको सिलसिला संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि बाहिरिएको छ एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीले फिर्ता बोलाएको जानकारी दिनुभएको हो अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा भने सहभागी बन्नु भएको थिएन यसअघि नेकपा जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी 4 वटा दल बनिसकेका थिए श्रम संस्कृति पार्टीले पनि अबदेखि बैठकमा नबोलाउनु भनेको छ नेपाली कांग्रेसले कार्यदलमा प्रतिनिधि पठाएकै थिएन अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय गणतन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन् बाहिरका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन् यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ पार्टी केन्द्रीय कार्यालयमा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्य मान्यतामा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको हो सरकारले कुन विशिष्ट समस्या समाधानका लागि संशोधन गर्न खोजेको हो भन्ने कुरा स्पष्ट नभएको उहाँले उल्लेख गर्नुभयो संविधानको समग्र अन्तर्वस्तुलाई एकैपटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानूनी जटिलताहरू उत्पन्नका साथै चरम दलीय ध्रुवीकरण निम्तने उहाँ तर्क छ यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रवेश कुमार हमालले संविधानको मर्म माथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलबाट आफ्नो पार्टी अलग हुनु परेको बताउनु भएको छ प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आफ्नो पार्टी लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षता लगायत आधारभूत कुराहरूमा प्रश्न उठाउने गरी संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडान समेत राख्नुभयो उहाँले संविधानको पूर्ण पालना गर्ने शपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनुभयो सरकारले राष्ट्रपाको चुनावी भाषा पत्रमा उल्लेख भए अनुसार संविधान संशोधनबारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्य अवधि पाएको छ थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ।

0: 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएकामा संसदको अभिलेखबाट हटाउनदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको हो। समितिले स्थलगत मुचुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संहिताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँगको प्रश्नोत्तरपछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छिस्किने समेत भाँचिएको प्रतिवेदनमा उल्लेख छ। समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आचार संहिताको पुनः पालना गराउन, आचरण अनुगमन समितिलाई सक्रिय बनाउन र भौतिक हानि नोक्सानी पुर्याउने सांसदलाई तत्काल बैठक कक्षबाट निष्कासन गर्न मर्यादा पालकलाई निर्देशन दिन सभामुखलाई सुझाव दिएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी सहित विपक्षी दलहरूले सीमा सम्बन्धी विवाद सम्बन्धी विषयमा सरकारको स्पष्ट जवाब माग गर्दै विरोधलाई निरन्तरता दिएका छन्। बैठक शुरू हुने बित्तिकै उभिएर विरोध गरेका विपक्षी दलहरूले सभामुखले समय दिएपछि बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा दिएको नेपाल पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने र प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाब दिनुपर्ने बताएका हुन्। आज संसदमा रहेका सबै विपक्षी दलको तर्फबाट बोलेका सांसदहरूले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे विरोध गरेका छन्।
1: सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा आज माइती घरमा प्रदर्शन भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन्। सरकारले वैशाख महिनामा काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो। अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानी समेत बन्द गरेपछि विरोध भइरहेको छ। यो विषय केही दिनदेखि लगातार संसदमा पनि उठिरहेको छ। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीहरूको जीवन स्वतन्त्रता सम्मानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यान आकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी सुकुमवासीलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुमवासीहरूले हटाएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी ऐन संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरूको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्राचार गरे पनि सम्बोधन नभएको बताउँदै नेपाल सरकारलाई सुकुमवासीहरूको मानव अधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको जनाएको छ।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गएको भदौ 23 र 24 गतेको घटना सम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन मागसहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखत र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको थियो। निवेदनमा आयोगको त्यो निर्णय संविधान प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ।
1: सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै निकट ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका छन्। आज तिरहुतिया गछीबाट शुरू भएको मार्चमा 35 जिल्लाका 400 भन्दा बढ़ी पीड़ित सहभागी रहेका छन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार फर्जी लिखत खारेजी, मिटर ब्याज विरूद्ध विशेष ऐन, न्यायाधिकरण गठन र पीड़ितको सम्पत्ति फिर्ताको माग गरेका छन्। मार्च बढ़ीमा 15 दिनमा काठमाडौँ आइपुग्ने र सुनवाई नभई देशव्यापी आन्दोलन थालिने उहाँको भनाइ छ। यसअघि मिटर ब्याज पीड़ितले दुईपटक पैदल मार्च गरिसकेका छन्। सरकारले यसअघि तीनवटा आयोग र एउटा कार्यदल बनाए पनि मिटर ब्याज पीड़ितको समस्या उस्तै छ। पछिल्लो पटक 2080 सालको फागुनमा सरकार र मिटर ब्याज पीड़ित बीच चारमुखी सहमति भएको थियो। मिटर ब्याज पीड़ितसँग तत्कालीन उपप्रधान तथा गृहमन्त्री रत्ती रानी छानेको उपस्थितिमा सरकारी वार्ता टोली र पीड़ितका प्रतिनिधिले चारमुखी सहमति गरेका थिए तर कार्यान्वयन नभएको पीड़ितको भनाइ छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा श्रम गर्न विदेशमा जानेहरूको लगानी र आमदानी बीचको सन्तुलन बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: तेच पाहिलं काय अन्य खर्च सामान घर ल्यान तर हेर्नुहोस् सफाई पनि भन्नु भएछ मलाई त भेसरको पानी लागिसकेको छ भेसर अप्लायन्सेस भेसरको पानी लाग्छ
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलबाट राप्रपा बाहेक सबै विपक्षी दल बाहिरिए स्पष्ट प्राथमिकता दिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्ति आउने कांग्रेस सभापति थापाको भनाई गएको जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई नहटाउन सरकारले मानव अधिकार आयोगको निर्देशन लगायतका खबर प्रस्तुत गर्यो।
2: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या यसको प्रवर्धन भौतिक पूर्वाधार विकास लगानी वातावरण तथा आर्थिक सुधारको सम्बन्धमा निर्माण व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र देशको आर्थिक विकास रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित पारदर्शी जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड़ दिनुभयो। छलफलमा नेपाल निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी थप ठेक्का व्यवस्थापन समयमा आयोजना कार्यान्वयन मूल्य समायोजन बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका थिए।
1: चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2017 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकास रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको 78% खर्च गरेको छ। तर विकासीय बजेट भनिने पूँजीगत तर्फको खर्च भने 40% मात्रै छ। आज भुक्तानीको चाप निकै रहेकाले भोलि राति 12 बजेसम्म थप बढ़ने अनुमान छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको थियो। आज अन्तिम दिन भएकाले पालिकाहरूसहित सड़क विभाग शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गतका भुक्तानी प्रक्रिया तुल्याउने व्यस्तता देखिएको छ।
2: शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 19.67 अंकले घटेर 2,101.92 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। आज निफ्टी सँगै कारोबार रकम पनि घट्यो। हिजो 4,82,00,00,000 कारोबार भएकोमा आज 4,61,00,00,000 रूपियाँको शेयर किनबेच भएको छ।
1: वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको एउटा सरकारी सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सहयोगमा तयार पारेको यो आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 यसो देखाएको हो। नेपालमा यसो सर्वेक्षण पहिलो पटक भएको हो। सबैभन्दा बढ़ी मलेसिया गएका कामदारको आमदानी औसतमा 57,696 रूपियाँ देखिएको छ भने सबैभन्दा कम भारतमा जानेको आमदानी औसत 26,083 रूपियाँ छ। पुरूष र महिला कामदारको आमदानीमा पनि ठूलो अन्तर देखिएको छ। यस्तै श्रमका लागि विदेश जाँदा लागेको खर्च उठाउन कामदारले औसत 3 महिनाभन्दा बढ़ी तलब खर्चाउनु पर्ने अवस्था पनि सर्वेक्षणले देखाएको छ। यो सर्वेक्षण कसरी गरिएको हो भन्दा साथी महेश तिवालीले राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधरलाई सोध्नु भएको छ।
3: नेपालीहरू विदेशमा जाने बेलामा भएका विभिन्न खर्चहरू भिसा शुल्क तिर्नु पर्यो, तपाईँको पासपोर्ट बनाउनु पर्यो, विभिन्न 54 काहीँ तिरेछौ यसमा खर्च हुने त्यो खर्चहरू जोडेर पहिलो महिनामा उसले पाउने सुविधाहरू तर मात्र नभएर उसको त्यहाँ अब विभिन्न गोबर ट्याङ्क दिया हुन्छौँ, खानाको सुविधा दियो होला, अनि पासको सुविधा थियो, यी सबैले जोडेर हामीले आमदानी निकाल्छौँ। त्यो आमदानीले खर्च भएकोलाई जुगाड गरेपछि अनि त्यसको महिना कति महिनामा लाग्यो भने यसको मेसो भनेको घर पर सर्वेक्षण गरेर तथ्याङ्क विधिबाट हामीले निकालेको ग्रामीण र शहरी क्षेत्र गरेर हामीले यसमा 3,742 जनाको हामीले घर परवालाई समेटेर हामीले निकालेको छौँ।
2: 54,403 रुपियाँ भनेको चाहिँ कामदारहरूको औसत आमदानी हो
3: कि आमदानी अब त्यो आमदानी मासिक आमदानी 54,403 रुपियाँ थियो औसत आमदानीमा पूर्णमा नेपालीहरू विदेशमा गएर काम गर्ने बेला लागेका खर्चको अनुपातमा पहिलो आमदानीमा कति हुन्छ त्यसको अनुपात मेरो 1,00,000 रुपियाँ खर्च भयो मलेसिया जाने बेलामा सम्पूर्ण पैसाहरू पहिलो महिना मैले 50,000 कमाएँ अब मैले 1,50,000 कमाउनलाई मलेसियामा मैले 3 महिना काम गर्नुपर्छ 4 महिनाबाट मात्र तपाईँ आमदानी फाइदा हुने भयो
2: पहिलो मासिक आमदानी भनेर राख्नु पर्यो समग्र औसत होइन यसको अर्थ चाहिँ समय अनुसार पछि बढ्दै पनि
3: यसमा हामीले के हेरेको छ भने यदि विदेशमा गएको 5 वर्षभित्र फर्किएको आएको व्यक्ति समय चाहिँ जोडिएको छ तपाईँ 1-2 वर्ष काम गरेर फर्क्यो अथवा 3 वर्ष काम गरेर फर्क्यो होइन यसरी बुझ्नुपर्छ यसमा हामीले
2: अनि हाम्रो मलेसियामा सबैभन्दा बढी र भारतमा चाहिँ सबैभन्दा कम आमदानी देखियो यो भिन्नताको कारण चाहिँ के होला
3: यदि तपाईँ इन्डियामा जानु भने तपाईँले जम्मा 16,000 रुपियाँ मात्रै खर्च गरेर तपाईँ गएको रहेछ आमदानी खर्च गरेर आएपछि थोरै देखिन्छ भनेको त्यहाँ 3 महिना 4 महिना पनि तपाईँको पैसा 16,000 त एकैचोटि उठिन्छ मलेसियामा सबैभन्दा उच्च औसत आमदानी भनेको हाम्रो यो खर्च गरेर आएको 57,693 रहेको छ भनेको मतलब यदि त्यहाँ आमदानी भएको छन् तर आमदानी अनुसार उहाँले खर्च कति गरेको छ त्यसको बेसी हेर्नुभएको छ
2: महिलाको र पुरुषको अघि तपाईँलाई जोड्नुको भएको छ अन्तर चाहिँ
3: देखिनु मल्लोमा हाम्रो कस्तो युनिभर्स भन्न लायक कस्तो भएको छ भने पुरुषहरूको औसतमा हाम्रो 1,76,000 रुपियाँ पर्छ लागत खर्चमा महिलाहरूले अलिकति बढी पैसा खर्च गर्नुपर्ने भयो 2,19,000 जति खर्च हुनुहुन्न भन्छ पुरुषले 4-5 महिनामा त्यो आफ्नो रिकभर गरेर आमदानी खर्च गर्न सक्छन् आरसीआईको भर्नाहरूमा महिलाले अलिकति झनै राम्रो गर्छ महिला 3.2 गर्दा पुग्छ
2: प्रतिवेदनको नतिजाले चाहिँ विशेष गरी सरकारको वैदेशिक रोजगार नीति वा भर्ना प्रक्रिया भनौँ कि परिवर्तन ल्याउन सक्छ यसमा
3: विदेशमा दिएका पोलिसीहरू जन सम्झौताहरूमा जति भनेको त्यति तलब दिएका छन् छैनन् 3-4 महिना भन्दा बढी समय लगाएर आफ्नो खर्चको रिकभर गरिन्छ भने वैदेशिक नीतिमा पोलिसीमा चेन्ज गर्नु पर्यो यसमा हामीले दिनुपर्ने कुरा हो उसलाई विभिन्न सुविधाहरू जस्तै ट्रेनिङ हो यस्तो कुराहरूमा पनि निशुल्क दिनु पर्ने अथवा राज्यले दिने बेलामा यति तलब दिने भन्छन् तर रोजगारदाताहरू नदिन सक्छ त्यसमा हामी परिवर्तन गर्छौँ भनेको श्रम नीतिमा नै अब यसमा कसरी कार्यान्वयन गर्ने भनेको चाहिँ यो तथ्याङ्गले अनुगमन गर्नुपर्ने रहेछ मूल्याङ्कन गर्न देख्न सक्छ
2: हुनुहुन्थ्यो राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधर फेरि पनि खबरकै सिलसिला काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवाले आफ्नो शरीरमा आगो लगाउँदा गम्भीर घाइते हुनुभएको छ प्रहरीका अनुसार आज दिउँसो 2:15 राहदानी विभागको 3 नम्बर गेट अगाडि मुगु सोर गाउँपालिका एक घर भई अहिले भक्तपुर बस्दै आएका 25 वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनु भएको हो राइड सियरिङको काम गर्दै आएका नेपालीले अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले हुइलक लगाइदिएपछि विवाद समय भएको पाइएको छ पछि नेपालीले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिषदले जनाएको छ शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको हो वहाँ वैदेशिक रोजगारीमा दुवै जाने प्रक्रियामा रहेको पनि पाइएको छ
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
4: कहाँबाट बाटो काट्न लाग्नु भएको उता जेजा बसबाट मात्र बाटो काट्नुपर्छ
1: 4 बजे हितका लागि उज्यालोको अनुरोध
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। अत्यार दुरूपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकारी संजय कुमार पाण्डेय सहित तीनजना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुबाट मुद्दा दायर गरेको आयोगले जनाएको छ। आयोगका अनुसार पाण्डेय सहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका दशका महेन्द्र राउत कुर्मी विरूद्ध जम्मै 1,91,520 रूपियाँ मागदावी सहित मुद्दा दायर गरिएको हो। नगरपालिकाका कर्मचारीले कागजात सच्चाई अपाङ्गताको परिचय पत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विज्ञप्ति मार्फत जनाएको छ।
0: नेपालका बाल सुधार गृहहरूमा बाल बालिकाको मानव अधिकारको अवस्था निकै दयनीय रहेको पाइएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी

0: पर्ने दण्ड मिल्ने ठाउँ जस्तो अवस्थामा रहेको बताउनुभयो। उहाँले बाल सुधार गृहहरूमा दक्ष जनशक्तिको अभाव, अपर्याप्त बजेट, स्पष्ट नीतिगत तथा कानूनी व्यवस्था नहुने, मुद्दा किनारामा हुने ढिलाइ तथा कानूनी सहायतामा सीमित पहुँच हुनु प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर सोनी वार्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने दावी गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढ़ेको बताउनु आरोप लगाउनुभयो। उहाँले कर बढ़ाएकोमा पनि र ऋण लिएको पनि विरोध नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो। राजस्वले मात्रै देश चलाउन मुस्किल हुने भएकाले ऋण लिनै पर्ने बाध्यता रहेको अर्थमन्त्री सोनी वार्लेको भनाइ छ। यसैबीच राष्ट्र ऋण उठाउने विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छ।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक एकनाथ कुमार श्रेष्ठले नेपाल क्षेत्रीय किरा आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बोल्दै उहाँले कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिको अवलम्बन, कृषि अनुसन्धान, शिक्षा तथा प्रसार प्रणाली सुदृढीकरण, यान्त्रिकरण, प्रशोधन, बजारीकरण, गुण नियन्त्रण र वातावरण मैत्री कार्यक्रममा प्राथमिकता दिएको जानकारी दिनुभयो।
1: विभिन्न कारणले 12 वर्षदेखि रोकिएको ढल्केवार हेटौडा 400 केवी प्रसारणलाई निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको छ। मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1292 रूख स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार लामो समयदेखि वन क्षेत्रको स्वीकृति, मार्ग अधिकार तथा रूख कटान सम्बन्धी निर्णय नहुँदा आयोजनाको काम रोकिएको थियो।
0: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो 3 घण्टामा काठमाडौँ कपालमा सबैभन्दा धेरै झण्डै 40 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै भक्तपुरको चाङ नारायण लैनपुरको खुमलटार गोदावरी लगायत क्षेत्रमा पनि पानी परेको छ। काठमाडौँ उपत्यका बाहिर सबै सुप्रदेशमा विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागको धेरै ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन चट्याउ सहित मध्यम स्तरको वर्षाको सम्भावना छ। मधेसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा रहेको समयमा सम्झौता भएको समाचार संस्था एएफपीले जनाएको छ। दुई देशबीच आणविक सहकार्य सम्बन्धी सहमति भएको, झण्डै 12 वर्षपछि युरेनियम बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजसँगको छलफलमा भारतीय प्रधानमन्त्री मोदीले भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै आउँदो वर्ष आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको छ। सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाए, जीवाश्म रहित इन्धनको क्षमता बढ़ाउने अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले उल्लेख गर्नुभयो। अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको झण्डै 28% रहेको छ। यो सम्झौताले अस्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तिको उद्देश्यलाई गति दिने खबरमा उल्लेख छ। दुई देशले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण उद्देश्यका लागि दीर्घकालीन युरेनियम निर्यातलाई अनुमति दिएको बताएका छन्। सम्झौता अनुसार निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईद्वारा स्थापित सुरक्षा अन्तर्गत हुनुपर्नेछ।
0: अमेरिकी सेनाले इरानमा नयाँ चरणको आक्रमण गरेको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार सैनिक तथा बन्दर अब्बास जस्ता होर्मु जलमार्गमा रहेका बन्दरगाह शहरहरू सहित देशको दक्षिणी भागमा विस्फोटको घटना भएका छन्। अमेरिकी सेनाले लगातार दोस्रो रात इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यसैगरी अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्य पूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। उहाँले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर. फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलको खेल शुरू हुँदैछ. पहिलो क्वार्टर फाइनलमा राति पाउने 2 बजे उपाधिको दावेदार मानिएको फ्रान्स र मोरक्कोले खेल्दैछन्. यो खेल अमेरिकाको बोस्टन मण्डशालामा हुनेछ. प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1 गोलले र मोरक्कोले क्यामेरूनलाई 3 गोलले हराउँदै अन्तिम आठमा पुगेको हो. विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो. सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2 गोलले हराएको थियो. समग्रमा यी दुई टोलीबीच 6 पटक भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ. त्यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति पाउने 1 बजे स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड.

उसले तिनीहरूलाई भन्नुभयो, म चाहन्छु तिमीहरू यही बस र यो बेला एउटा पाठ सिक्छौ र एउटा सिद्धान्त सिक्छौ कि कसरी ख्रिस्टियन जीवन जिउने। तर ठूलो गल्ती हामी यो गर्छौं, हामी ती सिद्धान्त सिक्छौं, हामी त्यो सिद्धान्त प्रयोग गर्न थाल्दछौ वा बाँधिन थाल्दछौ र केही समयपछि हामीमा साहस बढ्न थाल्दछ र हामीबाट समस्याहरू हटेको पाउँदछौ र ख्रिस्टियन जीवनमा सफल भए महसुस गर्दछौ। अर्को कुरा तपाईँलाई थाहा छ, हामीमा ठूलो क्षति भएको हुन्छ वा हामी केही कुरामा खसेका पाउँदछौ। किन यस्तो हुन्छ त? हामी सही तरिकाले शुरूआत गर्दछौ र कति पटक सही रूपमा अन्त्य हुँदैनौ। जे भए पनि प्राथमिक कारणहरू मध्ये एउटा यो हो कि हामी यो सिद्धान्तबाट टाढा हट्दछौ जसले हामीलाई सफल बनायो र प्राय जसो परमेश्वरको वचनमा हामी घुलमिल हुँदछौ त्यसमा भएको सिद्धान्त र हामीले सुनिरहेको सन्देश। अर्को कुरा तपाईँलाई थाहा छ, हामी यो कुरामा त्यो कुरामा हामी अभ्यास गर्दैनौ र हामी सोच्न थाल्छौ यो संसारमा हाम्रो जीवन के भइरहेको छ। त्यसैले आज यो सन्देशमा म के गर्न चाहन्छु भने म के शक्तिशाली सिद्धान्तहरूमा जान चाहन्छु जसले तपाईँ ख्रिस्टियन जीवन विजय जीवन जिउँदै हुनुहुन्छ वा यसमा तपाईँ असफल हुनुहुन्छ भन्ने फरक देखाउनेछ। परमेश्वरले आफ्नो वचनमा स्पष्ट देखाउनु भएको छ, यो जीवनमा एउटा यस्तो कुरा छ जुन अति नै महत्वपूर्ण छ। जेसुकै भए तापनि यो हरेक दिनको लागि महत्वपूर्ण छ। श्रोता, त्यसैले तपाईँ लुकाको पुस्तक 24 अध्याय पल्टाउनुहोस् र यो खण्डमा येशु स्वर्गीय रोहन हुनु अघि उहाँले आफ्ना चेलाहरूलाई आदेश दिनुभयो जुन उनीहरूको जीवनको लागि अति महत्वपूर्ण थियो। त्यो साधारण आज्ञाले तिनीहरूले गरेका क्रियाकलाप सफल भएन भनेर मात्र हेर्ने होइन तर कसरी जिउँदैछन् भन्ने पनि हेर्दथे। तपाईँले यो खण्ड लुका 24:44 पढ्नुहुनेछ। उहाँले तिनीहरूलाई भन्नुभयो, तिनीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात मूसाको व्यवस्था अगमवक्ता र भजन पुस्तकमा मेरो विषयमा लेखेका सबै कुरा पूरा हुनैपर्छ। तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समाज खोलिदिनुभयो। उहाँ तिनीहरूलाई भन्नुभयो, यसो लेखिएको छ कि ख्रिस्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ अनि यरुसलेमबाट शुरू गरेर सबै जातिहरूलाई उहाँको नाउँमा प्रस्ताव र पाप क्षमाको प्रचार हुनुपर्छ। तिनीहरू यिनै कुराको साक्षी हो। अब यी पदहरूलाई पनि हेर्नुहोस्, 49 हेर, म मेरो पिताको प्रतिज्ञा तिमीहरूका पठाउँछु तर माथिबाट शक्ति प्राप्त नगरिन्जेल तिमीहरू यही शहरमा बसिरह। त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो र आफ्नो हात उचालेर तिमीहरूलाई आशा

0: धन्यवाद दिनुभयो। 50 एकाउन्ट पदमा भनिएको छ, उहाँले तिनीहरूलाई आशीर्वाद दिँदै गर्नुहुँदा तिनीहरूबाट छुटिनुभयो र स्वर्गमा लगिनुभयो। 52 पद, तिनीहरूले उहाँको उपासना गरेर बडो आनन्द साथ यरुसलेम फर्किए। 53 पद, अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे। श्रोता, अब येशु जानु अघि उहाँले एउटा महत्वपूर्ण कुरा भन्नुभयो र त्यो उहाँले आफ्ना चेलाहरूलाई नै भन्नुभएको हो। उहाँले यस समयको लागि तिनीहरूलाई तयारी गरेका थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, म चाहन्छु तिमीहरू यही बस र यरुसलेमको शहरमा कुर जबसम्म तिमीहरूले माथि बाटोको शक्ति पाउँदैनौ। यस सन्देशमा म के भन्न चाहन्छु भने विश्वासीहरूको जीवनमा पवित्र आत्माको शक्ति, त्यसै कारण सर्वप्रथम म पवित्र आत्माको शक्तिको परिभाषा दिन चाहन्छु। पवित्र आत्माको शक्ति ईश्वरीय अधिकार र शक्ति हो जुन परमेश्वरले हरेक आफ्नो सन्तानको जीवनमा दिनुहुन्छ ताकि तपाईँ अनि म ईश्वरीय र फलदायी जीवन जिउन सकौं। पवित्र आत्मा शक्ति ईश्वरीय शक्ति र अधिकार हो। परमेश्वर हरेक विश्वासी भित्र र द्वारा भएर हामीलाई आत्मिक र फलदायी जीवन जिउन सिकाउँदछ। त्यसै जब उहाँले भन्नुभयो माथिबाटको शक्ति प्राप्त गर्ने भन्नाले यही प्रकारको कुरा उहाँ गर्दै हुनुहुन्थ्यो। अब म यही भन्न चाहन्छु, पवित्र आत्मालाई तपाईँले व्यवस्था गर्न मिल्दैन। तपाईँले पवित्र आत्मालाई केही गराउन सक्नुहुन्न। परमेश्वरले हामीलाई आत्मा दिनुभएको छ, त्यसै कारण हामीले केही गराउनको लागि व्यवस्था गर्न पर्दैन। परमेश्वरको आत्मा जब मानिसको जीवनमा आउँदछ त्यसले ऊर्जा प्रदान गर्दछ, सत्यता बुझ्न त्यसले दिमाग खुल्ला पार्दछ र त्यति मात्र होइन उहाँले हाम्रो आत्मालाई शक्तिशाली परमेश्वरसँगको संगति गर्न उत्सुकता हाल्दछ। आज म तपाईँहरूलाई पवित्र आत्माको पूर्ण रूपमा चित्रण गर्न चाहन्छु। म साधारण तरिकाले शुरूआत गर्दै अझ गहिरिनेछु। एउटा कुरा मलाई साँच्चै लागेको छ, यदि यो सन्देश तपाईँले ध्यान दिएर सुन्नुभयो भने र केही नोट लिनुभयो भने तपाईँ हल्का रूपमा रहिरहनुहुन्न, तर तपाईँ आफ्नो जीवनमा उत्साहित हुनुहुनेछ। तपाईँले चाहनु भएको वा परमेश्वरको बोलावट चाहे जे भए तापनि, त्यसैले अब के गर्न चाहन्छु भने म तीनवटा प्रश्नको उदाहरण दिन चाहन्छु। म तपाईँहरूले लेख्नुहोस् भन्न चाहन्छु, तपाईँहरूले यस बारेमा मलाई भन्न सक्ने हुनुभएको चाहन्छु, किनभने जब कसैले पवित्र आत्मा को हुनुहुन्छ यो भनेको के हो प्रश्न गर्दछ, तपाईँले जवाब दिन सक्नु हुनुपर्दछ। तपाईँले प्रश्नको जवाब दिन सक्ने मात्र होइन, तर तपाईँले यसको जवाब आफ्नो जीवनमा भएको अनुभव र परमेश्वरसँगको सम्बन्ध र कसरी पवित्र आत्मा तपाईँमा आएपछि परिवर्तन भयो जस्ता कुरा समेटेर दिनुभएको चाहन्छु। पहिलो प्रश्न, पवित्र आत्मा को हुनुहुन्छ? बाइबलमा अति स्पष्ट छ कि परमेश्वर को हुनुहुन्छ। बाइबलले भन्दछ पवित्र आत्मा त्रि एकको एक व्यक्ति हुनुहुन्छ। जीवित परमेश्वरको आत्मा कुनै हावा होइन, उहाँ व्यक्ति हुनुहुन्छ। उहाँ एक हुनुहुन्छ जो तपाईँ अनि मेरो दैनिकी जीवनमा एकदम महत्वपूर्ण हुनुहुन्छ। यदि कसैले भने मलाई भन्नुहोस् पवित्र आत्मा को हुनुहुन्छ, तपाईँले पहिलो कुरा के भन्नुहुनेछ? पवित्र आत्मा के हो? पवित्र आत्मा त्रि एकको एक हुनुहुन्छ जुन जीवित परमेश्वरको आत्मा हो। दोस्रो चाहिँ पवित्र आत्मा पिताको प्रतिज्ञा हो। ध्यान दिनुहोस्, यदि तपाईँले लुका 24:49 पद हेर्नुभयो भने त्यहाँ येशूले केही भन्नुभएको छ, हेर म मेरा पिताको प्रतिज्ञा तिमीहरू कहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही शहरमा बसिरह। जीवित परमेश्वरको आत्मा त्रिएकको एक व्यक्ति हुनुहुन्न, तर उहाँ पिताको प्रतिज्ञा हुनुहुन्छ। येशूले प्रतिज्ञा गर्नुभयो कि पिताले पवित्र आत्मा पठाउनुहुनेछ। उहाँले भन्नुभयो उहाँ आउनुहुनेछ र उहाँ तिमीहरूको सहायक हुनुहुनेछ र सान्त्वना दिनुहुनेछ। उहाँले भन्नुभयो म उहाँलाई पठाउनेछु। त्यसै कारण उहाँ पिताको प्रतिज्ञा हुनुहुन्छ। उहाँले ती चेलाहरूलाई भन्नुभएको थियो, एउटा समय आउँछ त्यस बेला पवित्र आत्मा तिमीहरूसँग हुनेछ, तिमी भित्र र तिमीमा हुनुहुनेछ। त्यस बेला जब येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो त्यस समय पवित्र आत्मा आउनुभएको थिएन, तर केही समय पछि पेन्टिकोस्टको दिनमा आउनुभयो। त्यस्तै जब कसैले भन्दछ पवित्र आत्मा को हुनुहुन्छ, जवाब चाहिँ पवित्र आत्मा त्रि एकको एक व्यक्ति हुनुहुन्छ, उहाँ पिताको प्रतिज्ञा हुनुहुन्छ। तेस्रो चाहिँ म प्रत्येक विश्वासीको लागि वरदान हो। हामी प्रेरितको पुस्तक पठाउनेछौ जहाँ पत्रुसले पेन्टिकोस्टको दिनमा वचन बाँड्दैछन्, हजारौं मानिसहरू बचाइएका छन् र त्यहाँ जीवनशैली परिवर्तन भइरहेको छन् र त्यसपछि त्यहाँ एउटा घटना घटेको छ। सुन्नुहोस् प्रेरित 2:37 पददेखि, यो कुरा सुनेर तिनीहरूको हृदय छिया छिया भयो अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, ए भाइ हो हामीले के गर्ने? पत्रुसले तिमीहरूलाई भने, प्रस्ताव गर र तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाममा तिमीहरू प्रत्येकले बप्तिस्मा लिऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। अब जब कसैले तपाईँलाई भन्दछ पवित्र आत्मा को हुनुहुन्छ, तपाईँले भन्नुहुनेछ पवित्र आत्मा त्रिएकको एक व्यक्ति हुनुहुन्छ, पिताको प्रतिज्ञा र हरेक विश्वासीको वरदान। परमेश्वरले किन उहाँलाई पठाउनु भयो? अब ध्यान दिनुहोस्, लुका 24 अध्यायको 49 पदमा के भनिएको छ, तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही शहरमा यरुशलेममा बसिरहौ। परमेश्वरले उहाँलाई पठाउनु हुने पहिलो कारण यो हो, परमेश्वर पिताले पवित्र आत्मा पठाउनुभयो कि परमेश्वरले चाहनु भएको कार्य गर्न हामी गर्न सकौं। अब यस बारेमा सोच्नुहोस्, येशूले आफ्नो सेवकाई परमेश्वरको आत्मा आफूमा रहेर विशेष तरिकाले आफ्नो कार्य गर्नुभयो। प्रेरित पाउले पनि पवित्र आत्माको शक्ति आफूमा भएर बत्तीसमा प्राप्त गरी सेवकाई शुरूआत गर्नुभयो। येशूले उहाँको प्रेरितहरूलाई भन्नुभयो, तिमीहरू मसँग हिँड्यौ, अचुज कामहरू देख्यौ, तिमीहरूले मलाई देख्यौ, मलाई सुन्यौ, दुष्ट आत्मा निकाल्ने अनुभव पनि पायो र अरू पनि देख्यौ, तर ती कार्यहरू गर्न तिमी अझ तयारी भएका छैनौ जुन गर्न मैले बोलाएको छु, किनभने यो अलौकिक कार्य हो, प्राकृतिक तरिकाले गर्न सकिँदैन। यो अलौकिक कार्य हो र यो गर्न अलौकिक शक्ति चाहिन्छ। अलौकिक शक्ति भनेको के हो त? यो ईश्वरीय अधिकार र शक्ति हो जुन मानिसको जीवनमा प्रवेश गर्दछ र मानिसको जीवनबाट जसको कारण ईश्वरीय जीवन र फलदायी जीवन पाउन सकोस्। त्यसै कारण उहाँले तिनीहरूलाई भन्नुभयो, परमेश्वरको आत्मा नयाँजेलसम्म पर्ख। सम्झनुहोस्, उहाँले प्रेरित एकको आत्मा भन्नुभयो, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामान्य र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। येशूले भन्नुभयो, जबसम्म माथिबाटको शक्ति प्राप्त गर्दैनौ तिमीहरू पर्ख। त्यो शक्ति के हो? यो शक्ति ईश्वरीय तागत र सामर्थ्य र अधिकार हो जुन हरेक विश्वासीको जीवनमा पवित्र आत्माको उपस्थितिमा आउनुहुन्छ। जब तपाईँ अनि म छालाको शरीरमा हुँदछौ, शरीरको शरीरमा हुँदछौ, हामी आफ्नै बलमा हुँदछौ र ममा यस्तो समय थियो कि जुन कुरा म गर्न सक्छु भन्ने सोच्दथे र साहस थियो त्यही गर्न सक्दिन थिए। कुनै कुराहरू यस्तो थियो जुन परमेश्वरले के गर्नुहुन्छ भन्नेमा थिएन र कहिले कहीँ परमेश्वरले चाहनु भएको भन्दा पनि बढ़ी गर्नलाई आशा गर्दथे। उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको छ कि उहाँले हामीलाई सक्षम बनाउनुहुनेछ हाम्रो ज्ञान बुद्धि बल र बुझाइमा र त्यो कार्य गर्न जुन उहाँले हामीलाई बोलाउनु भएको छ। जब तपाईँ परमेश्वरको आत्मामा भर पर्नुहुन्छ, तपाईँले गर्नुहुने हरेक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ किनभने तपाईँले उहाँलाई हेर्दै हुनुहुन्छ, उहाँमा भर पर्दै हुनुहुन्छ, उहाँमा कुर्दै हुनुहुन्छ र भर पर्दै हुनुहुन्छ ताकि तपाईँले उहाँद्वाराको निर्देशन शक्ति बल ज्ञान पाउनुहुनेछ त्यो कार्य गर्नको लागि। प्रत्येक विश्वासीहरूले आफ्नो जीवनमा पवित्र आत्माको शक्ति र उपस्थिति पाउनको लागि दावी गर्न पाउँदछन् जुन परमेश्वरले आफ्नो कार्य गर्न बोलाउनु भएको छ। जब म कोही मानिसहरू भेट्दछु जोहरू निराश भएका छन्, पीड़ामा गइरहेका छन् र केही पनि कुरा असल भइरहेको हुँदैन र जब म तिनीहरूलाई प्रश्न गर्न थाल्छु र मलाई थाहा हुन्छ के भइरहेको छ भनेर, तर कहिले कहीँ तपाईँलाई थाहा छ तिनीहरूले के कुरामा भरोसा गरिरहेका छन्, तिनीहरूको आफ्नै शक्ति र क्षमतामा के कुरामा तिनीहरू भरोसा गरिरहेका छन्, तिनीहरूको आफ्नै ज्ञान र अनुभवमा तिनीहरूले अरूहरूले भनेका कुरामा भरोसा गर्दछन् र यस बाहेक तिनीहरूले अरूलाई भर गरिरहेका छन् आफ्नो जीवन सँगसँगै अघि बढ्न। तपाईँको जीवनमा सँगसँगै अघि बढ्न कसैमा भरोसा नगर्नुहोस्, सर्वशक्तिमान परमेश्वरमा भरोसा राख्नुहोस् जसले तपाईँलाई सिर्जनुभयो, बनाउनुभयो, जुन उहाँले तपाईँ हुनुभएको चाहनुहुन्थ्यो। उहाँ माथि भर पर्नु र हेर्नुहोस् उहाँले तपाईँको निम्ति के गर्न सक्नुहुन्छ। कसैले यसो भने, म मेरो पद बढाउन चाहन्छु र थाहा छ यो हुनलाई मैले सक्ने जति राम्रो बन्न र भन्न सके, मलाई लाग्छ तिनीहरूले मेरो काम देख्नेछन्। तपाईँलाई थाहा छ तपाईँ के गर्नुहुन्छ, यति तपाईँ निश्चित हुनुहोस् तपाईँको असल कार्य उहाँले देख्नुहुन्छ। जब परमेश्वरले तपाईँको असल कार्य देख्नुहुँदछ उहाँलाई थाहा छ तपाईँको पद बढुवा गर्न उहाँले कसलाई चलाउनु पर्दछ र तपाईँले चाहनुभएको त्यो राम्रो कार्य गर्ने ठाउँ दिनुहुनेछ। परमेश्वरले तपाईँ जहाँ रहेको चाहनुहुन्छ त्यहाँ राख्नुहुनेछ। तपाईँलाई थाहा छ किन? किनभने तपाईँ कतिको भरोसा योग्य हुनुहुन्छ भन्ने कुरा तपाईँले प्रमाणित गरिसक्नु भएको छ। उहाँले भन्नुभयो, तिमीहरू यरुशलेममा माने बसिरहो जबसम्म माथिबाटको शक्ति आउनुहुन्न। यदि तपाईँको जीवनमा वा कार्यक्षेत्रमा मन नपर्दा पर्दै पनि त्यसै हुँदै गइरहनु भएको छ भने पूर्ण रूपमा पवित्र आत्मामा हुनुहोस् र भन्नुहोस्, प्रभु ठीक है मेरे जीवन यस्तो छ अब म हेर्न चाहन्छु तपाई के गर्न सक्नुहुन्छ मैले गर्न सक्ने जति मैले देखे र प्रभु साँच्चै नै मैले यति धेरै कुराहरू बिगारेको छु अब म हेर्न चाहन्छु तपाईले के गर्न सक्नुहुन्छ र मेरो मित्रहरू तपाईं साँच्चै अचम्भित हुनुहुनेछ जे परमेश्वरले तपाईको जीवनमा गर्नुहुनेछ मलाई मतलब भएन तपाई कति वर्षको हुनुहुन्छ तपाई कति जवान हुनुहुन्छ तपाईको इच्छा के छ तपाईको उद्देश्य के छ परमेश्वरले तपाईको जीवनमा नपत्याउने तरिकाले काम गर्नुहुन्छ सम्झनुहोस् हामीले के भनेको थियौं पवित्र आत्मा ईश्वरीय शक्ति र अधिकार हो जे हामीले गर्नुपर्ने स्व गर्नको निम्ति हो तपाईँ आफ्नो जीवनमा आर्थिक कुराको निर्णय लिनु पर्ला अनि तपाईँले यो व्यक्तिलाई सुन्नुहोला त्यो व्यक्ति अनि त्यस्तै गरी अरू तपाईँ किन परमेश्वरले सुन्नुहुन्न र तपाईँ भन्नुहुन्छ होला कसरी म परमेश्वरमा सुन्नु तपाईँलाई थाहा छ तपाईँले सुन्न सक्नुहुन्छ के तपाईँले म कहाँ कोही पठाउनुहुन्छ जोसँग पूरा आत्मा छ जसले तपाईँको सिद्धान्त र अगुवाईमा मलाई बुझ्न सहायता गर्दछ र बुद्धिमानी निर्णय लिन सहायता गर्दछ र यही नै परमेश्वरले गर्नुहुन्छ त्यो ईश्वरीय व्यक्तिहरू धेरै हुनुहुन्छ जो पूर्ण रूपमा पवित्र आत्माले भरिनु भएको छ र परमेश्वरका मानिसहरूलाई सहायता गर्न तयार र इच्छुक हुनुहुन्छ र थाहा छ कसरी र के गर्ने भन्नेमा यो अलौकिक जीवन हो तपाईँ अनि ममा जुन रहिरहेको छ र त्यसै कारण यसुले तिनीहरूलाई भन्नुभयो तिनीहरू पर्ख जबसम्म माथिबाट शक्ति आउँदैन त्यसैले हामी प्रत्येकमा पवित्र आत्मा बास गर्नुहुन्छ हामी प्रत्येकले भन्ने अधिकार छ र परमेश्वरको आत्मालाई सोध्न सक्छौ जे हामीलाई गर्नको निम्ति बोलाउनु भएको छ त्यसैले पवित्र आत्मा पठाउने पहिलो कारण हामीलाई जे गर्न बोलाउनु भएको हो त्यो गर्न हामीलाई सक्षम बनाउन आउनु भएको हो अब के यसले कुनै विश्वासीलाई छुटाउँछ होइन छुटाउँदैन प्रत्येक विश्वासीहरू संलग्न छन् अनि दोस्रो कुरा वा कारण चाहिँ उहाँले चाहनु भएको अनुसार जीवन जिउन सहायता गर्नको निम्ति हो कार्य गर्न उहाँले बनाउनु भएको हो उहाँले चाहनु भएको अनुसार जीवन जिउन हामीलाई बनाउनु हुँदछ तर कस्तो प्रकारको जीवन उहाँले हामीलाई पवित्र जीवन जिउन बोलाउनु भएको हो म त्यो गर्न सक्दिन एकैछिन हामी पहिला पवित्र जीवन भनेको के हो भन्ने बारेमा हेर्नेछौ पवित्र जीवन भनेको पाप रहितको जीवन होइन पवित्र जीवन भनेको के हो पवित्र जीवन भनेको येशु ख्रीष्टले व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरिएको जुन परमेश्वरसँगको संगति उहाँमा त्रिषित र भोकाएको र उहाँको निम्ति जिएको यसको मतलब हामीले गल्ती नै गर्दैनौ भन्ने होइन किनभने हामी सबैजना यस पृथ्वीमा पापी स्वभाव लिएर आएका छौं हामीसँग त्यो स्वभाव अझ पनि छँदैछ अब अति राम्रो हुने थियो यदि परमेश्वरले जन्मको स्वभाव सबैको लागि लानुभएको भए तर उहाँले गर्नु भएन त्यसैले त्यस कारण हामीले जुन समयमा पनि परमेश्वरको विरोधमा पाप गर्न सक्छौ यदि म आत्मालाई हिँडे भने परमेश्वरको आत्माले मलाई नियन्त्रण गर्नुहुन्छ यसो भयो भने साँच्चै नै हाम्रो जीवनशैली भिन्न हुँदछ यदि म शरीरमा हिँडे भने हाम्रो आफ्नो जन्म स्वभावमा वा गलत मार्गमा यी सबै एउटै हुन् र मानिसहरूले भनेको तपाईँले सुन्नु भएको छ थाहा छ म जे गर्दछु प्राकृतिक नै गर्दछु स्वाभाविक नै गर्दछु हो त्यो सही हो यो हराएको मानिसको निम्ति प्राकृतिक हो स्वाभाविक हो यदि ऊ पिउन चाहन्छ त्यही कुरालाई अघि बढाउन चाहन्छ जीवनलाई भद्रगोल गर्न चाहन्छ यो प्राकृतिक वा स्वाभाविक स्वभाव हो पाउलो एफिसी 2:1-3 पदमा भनेका छन् तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो यिनैमा यो संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनुज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिनीहरू अघि एकपल्ट चाल्दैथ्यो तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पाप स्वभावका लालसामा अघि जिउँथ्यौ र बाँकी मानिस जस्तै हामी स्वभावले क्रोधका सन्तान थियौ त्यसै कारण उनले भनेका छन् अब बितेका समयमा हामी आफ्नो स्वभाव अनुसार हिँडौ आफ्नो जन्म स्वभाव जुन के हो त खोजेर भोकित भएर तिर्खाएर जुनै कुरा सबै कुरा जसले मेरो हृदयको खानेपनालाई पूरा गर्दछ र तपाईँ हेर्नुहोस् परमेश्वरले हाम्रो हृदयमा ठाउँ बनाउनु भएको जुन यसले मात्र पूरा गर्न सक्नुहुन्छ त्यसै कारण मानिसले आफ्नै इच्छा अनुसार जिउँदछन् र तिनीहरू निराश हुँदछन् तिनीहरूले भन्दछन् मैले ख्रिस्टियन जीवन जिउन कोशिश गरेको हो तर सकिन म तपाईँलाई प्रश्न गर्न चाहन्छु जब तपाईँ असफल हुनुभयो जब तपाईँमा दुःख र कष्ट हुँदै जानुभयो तपाईँको जीवनमा पवित्र आत्मा के भूमिका खेल्यो त यसको मतलब यो होइन कि तपाईँको जीवनमा कष्ट हुँदैन तर परमेश्वरले पवित्र आत्मा पठाउनुभयो ताकि तपाईँ अनि म जिउन सकू शरीरमा होइन हामी आफ्नै बलमा जिउन सक्दैनौ र जब म सोच्छु मेरो जीवनमा फर्केर हेर्दा त्यो यस्तो राम्रो समय थियो त्यो रात जब मैले महसुस गरेँ कि म आफ्नै बलमा ख्रिस्टियन जीवन जिउन सक्दिन परमेश्वरले मैले आफ्नो ख्रिस्टियन जीवन जिउने प्रयास गरेर मागेर प्रार्थना गरेर कसैलाई मनाएर र अरू सबै गरेर ईश्वरीय जीवन जिउन कोशिश गरेको चाहनुहुन्न। मैले युहन्नाको पुस्तक पन्ध्र अध्याय पढेपछि येशूले भन्न खोजेको के हो भन्ने कुरा थाहा पाएँ। युहन्ना पन्ध्रको पाँच पद, दागको बोटमा हुँ, तिमीहरू चाहिँ हाँगहरू हो, यदि कोही ममा रह्यो भने र त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिनीहरू केही गर्न सक्दैन। तपाईँहरूले देख्नु भएको होला, हाँगहरू आफैले फल फलाउन सक्दैन। हाँगहरू बोटमा आधार भएर बाँच्दछन्। जुन बोट बाँचिरहन चाहिने तत्व हो त्यो बोट हुँदै हाँगहरूमा जाँदछ र त्यो तत्व जरा हुँदै आउँछ र रसिलो दाग फलाउँछ। श्रोता, मैले यी कुरा धेरै पहिलादेखि गरे, मैले फल फलाउने प्रयास गरे र तपाईँलाई थाहा छ अरूहरू असफल भए चाहिँ म पनि असफल भए। त्यो रात मैले थाहा गरे कि येशूले के भन्न खोज्नु भएको, म तिमीमा र तिमी ममा। यो चाहिँ उहाँको जीवन हामीमा हो, उहाँको जीवन हामीद्वारा हो जुन ख्रिस्टियन जीवन हो। मित्र, ख्रिस्टियन जीवन यस्तो हो, यो चाहिँ ख्रिस्ट हामीभित्र र द्वारा शक्ति र उपस्थिति र जीवित परमेश्वरको पवित्र आत्मा हामीमा हुनु हो। परमेश्वरले गर्न लगाउनु भएको कार्य तपाईँ पवित्र आत्मा बिना गर्न सक्नुहुन्न। यो अलौकिक कार्य, अलौकिक शक्ति र अलौकिक जीवन हो। धेरै मानिसहरू असफल हुँदछन् मलाई लाग्छ, किनभने प्राय जसो मानिसहरूले पवित्र आत्मा हाम्रो दिनदिनको जीवनमा अति आवश्यक र महत्वपूर्ण छ भन्ने कुरा इन्कार गर्दछन्। परमेश्वरको हात हतियार पहिरन गर्नु भन्ने कुरा तपाईँले सुन्नुभयो होला। उदाहरणको लागि एफिसी छ अध्याय, त्यहाँ उनले के बारेमा बोल्दैछन् त? उनले सत्र पदमा भनेका छन्, मुक्तिको टोप लगाऊ। मलाई थाहा छ उनले कसरी भन्दछन्, मैले माथिदेखि तल गराए र यो तरिकाले म लगाउँदछु मुक्तिको टोप, मेरो सोचाइमा सुरक्षा गर्न। चौथ पद, धार्मिकताको छाती पाता मेरो भावनालाई सुरक्षा गर्न। सत्यताले कमर कस्ने, उहाँसँग हिँड्दैछु भन्ने कुरामा ढुक्क हुनु। पन्ध्र पद, खुट्टामा मिलापको सुसमाचारको जुत्ता, किनभने म शान्ति ल्याउने व्यक्ति बन्न चाहन्छु। सत्र पद, पवित्र आत्माको तलवार जुन पराजय गर्न र विजय ल्याउने हतियार हो। सोह्र पद, विश्वासको ढाल उठाऊ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। म यी कुरामा केही जोड्न चाहन्छु, जब भोलि बिहान तपाईँ उठ्नुहुन्छ यो गर्नुहोस्, तपाईँ भन्नुहोस् म तपाईँलाई धन्यवाद दिन चाहन्छु। सर्वप्रथम मैले महसुस गरे कि उहाँले चाहनु भए अनुसार जिउन र कार्य गर्न र आज यो जीवन जिउनलाई म पवित्र आत्मामा निर्भर छु। दोस्रो, मैले थाहा पाउने मात्र होइन तर मलाई यो दिनमा डोर्याउन र सुरक्षा दिन पवित्र आत्मामा भर पर्नेछु। तेस्रो, प्रभु म तपाईँमा भरोसा गर्दछु, मैले आजको दिनको लागि तपाईँमा मैले निर्देशन र मलाई डोर्याउनुहुन्छ भन्ने कुरा स्वीकार गर्दछु। र तपाईँलाई थाहा छ के हुन्छ, जब तपाईँ सबै हात हतियार पहिरेर उठ्नुहुन्छ र जब तपाईँ अघि बढ्ने सामना गर्नुहुन्छ, म तपाईँमा पूर्ण रूपमा आज भर पर्दछु भन्नु सही हो। तर यसमा समस्या के हो, धेरै मानिसहरू नियन्त्रित हुन चाहन्छन्, आफैभित्र सीमित रहन चाहन्छन्, आफूमा आत्मनिर्भर रहन्छन्। आत्मनिर्भर रहनेले भन्दछ तिमीले गर्न सक्छौ, गर्न सक्छौ, गर्न सक्छौ, र धर्मशास्त्रले भन्दछ होइन, तिमी एक्लैले गर्न सक्दैनौ। त्यसैले तपाईँले निर्णय लिनुपर्दछ कि तपाईँ कसलाई विश्वास गर्नुहुन्छ, तपाईँ परमेश्वरलाई विश्वास गर्दै हुनुहुन्छ वा आफैमा निर्भर हुनुहुनेछ। अब सुन्नुहोस्, तपाईँले के सोध्नु पर्दछ भने तपाईँ के चाहनुहुन्छ, के तपाईँ पूर्ण रूपमा जीवन चाहनुहुन्छ र एउटा तरिका हो वा संसारले जे दिँदछ के म त्यही मात्र चाहन्छु, धेरै रुपियाँ पैसा, धेरै मान सम्मान, धेरै उच्च पद र यस्तो सुरक्षा जुन कुनै एउटा कुरामा बेरिएको छ, जुन एक सेकेन्डमा गुमाउन सक्छु वा पूर्ण साथै अति उत्तम जीवन चाहन्छु। अब यदि संसारले दिने कुरा भने मैले आफ्नो बलले केही गर्न सक्छु, तर यदि कुनै गर्ने त्यस्तो कुरा चाह्यो भने, हिजो मात्र एक व्यक्तिलाई सोधे तिम्रो हालखबर कस्तो छ, उनले भने मसँग आनन्द छ तर मेरो अवस्थामा म खुशी छैन। के तपाईँलाई थाहा छ, तपाईँ आफ्नो अवस्थामा खुशी हुनु पर्दैन। हामी सबैको जीवनमा यस्तो कुरा छ जुन हामी परिवर्तन गर्न चाहन्छौ र जीवनमा यस्तो कुरा छ जुन हामी परिचित गर्न चाहन्छौ, परिवर्तन गर्न चाहन्छौ र हामी सोच्दछौ त्यो परिवर्तनले हामीमा खुशी ल्याउँदछ। सत्यता यो हो, वास्तविकता यो हो कि हामी आनन्दित हुन सक्छौ, हामीमा साँचो खुशी हो या नहोस्, त्यो आनन्दले अप्ठ्यारो अवस्था, संकट, परीक्षा र जति पनि छन् ती सबैलाई हटाउँदछ। ख्रीष्टसँगको हाम्रो सम्बन्धमा केही कुरा छ। हामी भित्र आनन्द छ भने उहाँसँगको घनिष्ठता हुन सक्छौ। यो के हो? यो परमेश्वरको आत्मा हो जसले हामीलाई उहाँमा डोर्याउनुहुन्छ। मेरो हरेक दिनको प्रार्थना यही हुन्छ, मलाई तपाईँतिर ल्याउनुहोस्, मलाई तपाईँतिर ल्याउनुहोस्। किनभने मलाई थाहा छ घनिष्ठता भनेको भित्री मनको यस्तो महसुस गर्ने कुरा हो कि यस संसारमा भएको कुनै पनि कुराले नष्ट गर्न सक्दैन। श्रोता, परमेश्वर सधैँ चाहनुहुन्छ कि हरेक दिन उहाँमा कुरा गरौं र उहाँमा भर पर्ने र हाम्रो जीवनमा पवित्र आत्माको अति आवश्यकता कुरा हो। र यो सोचेर कि आफ्नो जीवनमा सत्य भएर उहाँमा भर परेर उहाँले के गर्नुहुन्छ भन्ने हेरेर हामी सबैले आफ्नो जीवनमा केही दोष केही क्षेत्र छरपष्ट बनाएका छौं। तर के तपाईँलाई थाहा छ जब तपाईँ पवित्र आत्मामा भर पर्नुहुनेछ र के गर्नुहुन्छ भन्ने हेर्नुभयो भने उहाँले अचम्म तरिकाले काम गर्नुहुन्छ र तपाईँ कुन अवस्थाबाट गइरहनु भएको छ भन्ने कुराले फरक पार्दैन। त्यो जे सुकै भए पनि उहाँले हटाउनुहुनेछ। परमेश्वरले पवित्र आत्मा पठाउनुहुने दुईवटा कारण छ। पहिलो, उहाँले पवित्र आत्मा के गर्न पठाउनु भयो? उहाँले चाहनु भएको कार्य गर्न सक्ने बनाउनको लागि। र दोस्रो, म के गर्नु?
1: पवित्र आत्माले चाहनु भएको अनुसार कार्य गर्न र जीवन जिउन सिकाउन आउनु भएको हो। प्रभुको दासले आज हामीलाई उत्साह दिनुभएको छ कि हामी प्रत्येकले आत्मालाई हाम्रो जीवनमा महत्वपूर्ण ईश्वरीय र असल कार्य गर्ने अवसर दिनुपर्दछ। पवित्र आत्माको शक्ति र अधिकार पाउने हरेक विश्वासीमा रहेको छ। यीशुले लुका 11 अध्यायको 9 पददेखि 13 पदमा स्पष्ट पार्नु भएको छ, म तिमीहरूलाई भन्दछु, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढुकाओ त तिमीहरूका निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ त्यसले पाउँदछ, जसले खोज्छ भेटाउँछ र जसले ढुक्याउँछ त्यसको निम्ति खोलिनेछ। तिमीहरूमध्ये कुन चाहिँ बाबु होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला कि माछा माग्दा माछाको सट्टा सर्प देला? तिमीहरू दुष्ट भइकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ।
0: श्रोता, आजको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यदि कुनै सुझावहरू कुनै प्रश्नहरू छन् भने हामीलाई निर्धक्कसँग लेखी पठाउन सक्नुहुनेछ। साथै यदि तपाईँहरूसँग कुनै प्रार्थनाका विषय छन् भने पनि हामीलाई पठाउनुहोस्। अनि हामीसँग निशुल्क बाइबल सम्बन्धीका पुस्तक पुस्तिकाहरू पनि छन्। तपाईँहरू चाहनुभएको खण्डमा यसलाई प्राप्त गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम स्पर्श जेपीओ 8975 एपीसी 2561 लाई पुनः पाल। कार्यक्रम स्पर्श जेपीओ 8975 एपीसी 2561 लाई पुनः पाल। साथै इमेल तथा एसएमएस बाट पनि हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो इमेल twrnepal@yahoo.com। एसएमएस को लागि 98470-3679। श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को समय यही मिटर बेलमा अनि यही समयमा पुनः भेट्नेछौ। तबसम्मलाई नमस्ते।
2: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
3: ए के भो, दौडिदिई पो आइस त।
2: नाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
3: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
4: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
5: Yeah.

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा एसी पूरक परीक्षामा 90% विद्यार्थी उत्तीर्ण। हाइड्रो पावरले सम्झौता पालना नगरेको र स्थानीयलाई झुटा मुद्दा चलाएको भन्दै सांसद कार्कीद्वारा सरकारको ध्यानाकर्षण। सोलु खुम्बुमा 60,000 भन्दा बढी पशुहरूलाई खोप लगाइयो। मापे दुखोसीमा खाने पानी ट्याङ्की निर्माण गरिँदै स्थानीयवासीलाई हिउँदमा राहत हुने। पोखर ढुङ्गामा गरिएको 2082 आर्थिक गणनामा झण्डै 20% वृद्धि। विश्व रूपाकोट मजुवागढ़ीमा विद्यालय प्रवेश गरेर अभद्र व्यवहार गर्ने 3 जना पक्राउ। 2 दिनदेखि पठन पाठन बन्द। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो। मानव अधिकार आयोगको सिफारिश पछ्याउन माग गर्दै ओलीद्वारा निवेदन दर्ता। वैकल्पिक व्यवस्था नगरी सुकुमवासीलाई नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण। पाकिस्तानको कराचीबाट बेपत्ता कार्गो जहाजको भर्ना बसेस भेटियो। र विश्वकपमा फ्रान्स र मोरक्को दोस्रो पटक आमने सामने हुँदै।
1: मेरो त हात खुट्टा अरुणासँग झन्झन गर्छ। तिमीले हैरान बनायो मेरो पनि केटी हो केटी खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ। थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ र नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98 43 89 86 52, 98 24 74 17 18, 98 43 43 59 96 र 98 61 23 14 72। अन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलु खुम्बुमा माध्यमिक शिक्षा परीक्षा एसई कक्षा 10 को पूरक परीक्षा 2082 सहभागी भएका 90.90% विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय एकाई सोलु खुम्बुले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी 121 जना विद्यार्थीहरूमध्ये 110 जना सफल भएका हुन् भने 11 जनाको एनजी आएको छ। सार्वजनिक गरिएको ग्रेड विवरण अनुसार वर्ष 3.60 देखि 4 जीपीए ल्याउने विद्यार्थी कोही पनि छैनन्। जीपीए 3.20 देखि 3.60 सम्म 5 जना विद्यार्थी रहेका छन् भने सबैभन्दा धेरै 51 जनाले 2.80 देखि 3.20 जीपीए प्राप्त गरेका छन्। त्यस्तै 54 जनाले 2.40 देखि 2.80 जीपीए हासिल गरेका छन्। जीपीए 2 देखि 2.40 तथा 1.60 देखि 2 समूहमा भने कुनै पनि विद्यार्थी परेका छैनन्। शिक्षा विकास तथा समन्वय एकाइसो लोखुम्बुका अनुसार नतिजा अनुसार यस वर्षको पूरक परीक्षाले अधिकांश विद्यार्थीलाई माध्यमिक शिक्षा उत्तीर्ण गर्न सफल बनाएको देखिएको छ। इकाइले सार्वजनिक गरेको विवरणले पूरक परीक्षा विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधार गर्न प्रभावकारी बनेको संकेत गरेको छ। जल विद्युत आयोजनाले सम्झौता पालना नगरेको र शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीयलाई झुटा मुद्दा चलाएको भन्दै प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको माकुण्डा गाउँपालिकाको सिमाना भएर बग्ने लिखु खोलामा एमभी दुबड ग्रुपद्वारा निर्माणाधीन जलविद्युत आयोजनाका कारण स्थानीय स्तरमा समस्या सुर्जित भएपछि सांसद कार्कीले प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर आपत्ति जनाउनु भएको हो। नेपाल सरकार र एमभी दुगड ग्रुप बीच भएको सम्झौता अनुसार आयोजनाले पूरा गर्नुपर्ने सामाजिक उत्तरदायित्वका कामहरू नगरेको र स्थानीय जनताले नियम अनुसार पाउनुपर्ने साधारण सेवा समेत उपलब्ध नगराई अड़ताल गरिरहेको उहाँले बताउनु भएको छ। आफ्ना न्यायोचित मागहरू राखी विगत केही समयदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीय बासिन्दाहरू उद्धव बस्नेत, मुकेश थापा र दशरथ किशोरपालाई आयोजनाको दबावमा प्रहरीले धरपकड गरी झुटा मुद्दा चलाएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो। यसअघि पनि पटक पटक सदन मार्फत सरकारको ध्यानाकर्षण गराएको स्मरण गराउँदै सांसद कार्कीले हाइड्रो पावर कम्पनीले जनताको आवाज सुन्नुको साटो उल्टै सत्ता र पहुँचको भरमा धम्क्याउने र मुद्दा चलाउने काम गरिरहेको उल्लेख गर्नुभयो। निर्माण भइरहेको भौतिक सम्पत्ति अन्तत राज्यकै हुने भए तापनि स्थानीय जनतालाई पूर्ण रूपमा व्यवस्था गरेर र उनीहरूको अधिकार गुमाएर कुनै पनि प्रोजेक्ट अगाडि बढ़न नसक्ने उहाँले स्पष्ट पार्नु भएको छ। सभामुख मार्फत सम्बन्धित निकाय र सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कार्कीले आन्दोलित जनताका मागहरू यथाशीघ्र पूरा गर्न पक्राउ परेका स्थानीयहरूलाई बिना शर्त तत्काल रिहा गर्न र उनीहरूमाथि लगाइएका झुटा मुद्दाहरू फिर्ता लिन माग गर्नुभएको छ। स्थानीयको समस्या समाधान गरी शान्तिपूर्ण वातावरणमा हाइड्रो पावर सञ्चालन हुने परिस्थिति निर्माण गर्न पनि उहाँले सरकारसँग विशेष आग्रह गर्नुभएको छ।
4: सम्माननीय सभामुख महोदय, सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका पालिका हुँदै बग्ने लिखु खोलामा एमबी दुगर ग्रुपद्वारा निर्माणाधीन हाइड्रो पावरले नेपाल सरकारसँग गरेको सम्झौता अनुसार सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने, स्थानीय जनताले पाउने साधारण सेयर पाउनुपर्ने लगायतका माग राखी विगत केही समयदेखि आन्दोलित थिए। त्यसको बारेमा त्यही क्षेत्रको जनप्रतिनिधि भएर यस अगाडि पनि मैले पटक पटक सम्मानित सदन मार्फत सरकारको ध्यानाकर्षण गराएको थिएँ। तर शान्तिपूर्ण आन्दोलनको क्रममा आफ्नो अधिकार माग्ने स्थानीयहरू उद्धव बस्नेत, मुकेश थापा र दशरकी शेर्पालाई धरपकड गरी झुटा मुद्दा चलाउन हाइड्रो पावर तयार भयो तर जनताको माग सुनवाई गर्न कहिले पनि तयार भएन। स्थानीय जनतालाई मुद्दा चलाएर आफूले गर्नुपर्ने सामान्य काम समेत नगरेर जनताको अधिकार नदिएर हाइड्रो पावरले के गर्न खोजेको हो? जनतालाई दबाव दिएर सम्झौता अनुसार स्थानीयको माग सम्बोधन नगरी प्रोजेक्ट अगाडि जान सक्दैन। निर्माण भएको सम्पत्ति राज्यको हो तर स्थानीयलाई व्यवस्था गर्दै आफ्नो पहुँच छ भनेर जनतालाई धम्क्याउने, धरपकड गराउने, मुद्दा चलाउने काम किमार्थ स्वीकार्दै हुन्न। आन्दोलित जनताको माग यथाशक्ति पूरा गरी पक्राउ परेकाहरूलाई बिना शर्त रिहाई गर्न र मुद्दा फिर्ता लिएर शान्तिपूर्ण ढंगले हाइड्रो पावर चलोस्, त्यसतर्फ सभामुख मार्फत सम्बन्धित निकाय र सरकारको गम्भीर ध्यानाकर्षण गराउनुहोस्। धन्यवाद। जय नेपाल।
0: सोलुखुम्बु जिल्लाका विभिन्न स्थानीय तहहरूमा पशुधनको सुरक्षा र महामारी नियन्त्रणका लागि सञ्चालित वृहत खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। जिल्लाका आठवटै स्थानीय तहमा सञ्चालन गरिएको यस अभियान अन्तर्गत विभिन्न रोग विरूद्ध कुल 63,609 पशुहरूलाई खोप लगाइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका सूचना अधिकारी राम विनोद पण्डितले जानकारी दिनुभएको छ। प्राप्त विवरण अनुसार जिल्लाभर खोरेप रोग विरूद्धको पहिलो चरणको अभियान अन्तर्गत जिल्लाभर कुल 21,163 मात्रा खोप लगाइएको छ भने दोस्रो चरणमा 18,246 मात्रा खोप प्रदान गरिएको छ। यसै गरी भेड़ा बाख्राहरूमा लाग्ने महामारी जन्य रोग नियन्त्रणका लागि पीपीआर विरूद्धको जिल्लाभर 25,960 मात्रा खोप लगाइएको छ भने बंगुरहरूमा लाग्ने रोग नियन्त्रणका लागि सीएसएफ विरूद्ध कुल 8,400 मात्रा खोप लगाइएको छ। स्थानीय तहगत विवरण अनुसार सोलुदुतकुण्ड नगरपालिकामा खोरेटको पहिलो चरणमा 3,919, दोस्रो चरणमा 723, पीपीआर 5,400 र सीएसएफ 518 मात्रा खोप लगाइएको छ। सोताङ गाउँपालिकामा खोरेट पहिलो चरणमा 2,600, दोस्रो चरणमा 2,400, पीपीआर 4,996 र सीएसएफ 1,464 मात्रा खोप वितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै लेचा सोल्यान गाउँपालिकामा खोरेट पहिलो चरणमा 4,646, दोस्रो चरणमा 3,886, पीपीआर 2,450 र सीएसएफ 391 मात्रा खोप लगाइएको तथ्याङ्कमा उल्लेख गरिएको छ। यस्तै थुनदुत्कोशी गाउँपालिकामा खोरेट पहिलो चरणमा 2,500 र दोस्रो चरणमा 2,821 मात्रा लगाइँदा पीपीआर 3,147 र सीएसएफ 1,027 मात्रा पशुहरूलाई खोप दिएको छ। मापोदुत्कोशी गाउँपालिकामा खोरेट पहिलो चरणमा 2,700, दोस्रो चरणमा 2,661, पीपीआर 3,140 र सीएसएफ 2,000 मात्रा खोप लगाइएको छ। यस्तै महाकुरुङ गाउँपालिकामा खोरेट पहिलो चरणमा 2,415 र दोस्रो चरणमा 2,500 मात्रा खोप लगाइएको छ भने पीपीआर 3,500 र सीएसएफ 3,000 मात्रा पशुहरूलाई खोप दिएको छ। त्यसै गरी खुम्बुपासु लामु गाउँपालिकामा खोरेटको पहिलो चरणमा 887 र दोस्रो चरणमा 1,103 मात्रा खोप लगाइएको छ भने पीपीआर र सीएसएफ खोपको संख्या शून्य रहेको छ। लिखुपिके गाउँपालिकामा खोरेट पहिलो चरणमा 2,216 र दोस्रो चरणमा 2,136 मात्रा खोप लगाइएको छ भने पीपीआर 3,327 मात्रा पशुहरूलाई दिएको छ। लिखुपिकेमा पनि सीएसएफ खोपको संख्या शून्य रहेको देखिन्छ। जिल्लाभर व्यापक रूपमा सञ्चालन भएको यस खोप अभियानले पशुजन्य महामारीको जोखिमलाई न्यूनीकरण गर्दै स्थानीय किसानहरूको आर्थिक सुरक्षा र पशुपालन व्यवसायलाई थप सुदृढ बनाउन ठूलो मद्दत पुग्ने विश्वास लिएको छ। मापी दुधकोशी गाउँपालिका दुईमा 6,000 लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण कार्य तीव्रताका साथ अगाडि बढ़िरहेको छ। वर्षायाममा पानीको पर्याप्त उपलब्धता भए तापनि हरेक वर्ष हिउँदो शुरू भएसँगै स्थानीयवासले भोग्दै आएको चरम खानेपानी अभावको दीर्घकालीन समाधान गर्ने उद्देश्यले उक्त योजना अगाडि बढ़ाइएको हो। वडा अध्यक्ष चन्द्रबहादुर राईको विशेष पहल तथा समन्वयमा कार्यान्वयन भइरहेको यस आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि सो ओडाका करिब 40-60 घरदूरी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। यो ट्याङ्की निर्माणसँगै वर्षौंदेखि हिउँदका महिनाहरूमा खानेपानीका लागि शास्ती खेप्दै आएका स्थानीय बासिन्दाहरूले आफ्नै गाउँघरमा सहज रूपमा स्वच्छ खानेपानी पाउने ओडाले जनाएको छ। ओखर जिल्लामा दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 आर्थिक प्रतिष्ठानको संख्या झण्डै 20% वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको जिल्ला आर्थिक गणना कार्यालय ओखर ढुङ्गाको प्रतिवेदन अनुसार आर्थिक प्रतिष्ठानको संख्या पहिलो राष्ट्रिय आर्थिक गणना 2075 तुलनामा 19.12% बढ़ेको हो। ओखर ढुङ्गामा 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म आर्थिक गणना गरिएको थियो। प्रतिवेदन अनुसार पहिलो राष्ट्रिय आर्थिक गणना 2075 जिल्लामा 4,746 आर्थिक प्रतिष्ठान रहेका थिए। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 यो संख्या बढ़ेर 5,177 पुगेको छ। यस अवधिमा जिल्लामा 831 नयाँ आर्थिक प्रतिष्ठान थपिएका छन्। आर्थिक गणना 2082 अन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रारम्भिक रूपमा जिल्लामा 5,491 प्रतिष्ठान हुने अनुमान गरेको थियो, तर गणनाका क्रममा 5,112 कागजी प्रश्नावाली र 65 इन्सेन्सल मार्फत गरी कुल 5,177 प्रतिष्ठान गणना गरिएसम्म लक्ष्य भन्दा बढ़ी अर्थात 101.6% उपलब्धि हासिल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। स्थानीय तह अनुसार सिद्धिचरा नगरपालिका सबैभन्दा बढ़ी 1,633 आर्थिक प्रतिष्ठान रहेका छन्, जुन जिल्लाको कुल प्रतिष्ठानको करिब 29.3% हो। त्यसै पछि मोरुङ गाउँपालिकामा 665, मानव भन्ज्याङमा 644, खिजीडेम्बामा 550, सुनकोशीमा 486, लिखुमा 377 तथा चिसङखुगढ़ी र चम्पादेवी गाउँपालिकामा समान 336 प्रतिष्ठान गणना भएका छन्। प्रतिवेदनले जिल्लामा नयाँ व्यवसाय तथा सेवा क्षेत्रको विस्तार, व्यवसाय दर्तामा वृद्धि, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको लगानी, सड़क तथा संचार पूर्वाधारको विकास र आर्थिक गणनाको दायरामा भएको विस्तारका कारण आर्थिक प्रतिष्ठानको संख्या बढ़ेको उल्लेख गरेको छ। मादक पदार्थ सेवन गरेर विद्यालयमा अभद्र व्यवहार गरेको आरोपमा दिक्ते रूपाकोट मजुवागढ़ी नगरपालिका 11 खार्मीका 3 व्यक्ति पक्राउ परेका छन्। खार्मी स्थित बाँचोबारीमा संचालित जालपा आधारभूत विद्यालयमा खुकुरी तथा मादक पदार्थको बोतल सहित प्रवेश गरेका स्थानीय 37 वर्षीय धनकुमार तामाङ, 32 वर्षीय तर्थ तामाङ र 44 वर्षीय पदम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको अवस्थामा आरोपी 3 व्यक्ति प्रवेश गरेर परीक्षा तथा पठन पाठन अवरूद्ध बनाएर आतंकित बनाएकाले प्रहरीलाई खबर गरिएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले जानकारी दिएपछि प्रहरी चौकी खार्मीले मंगलबार दिउँसो नियन्त्रणमा लिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा लगेर कार्यवाहीका लागि हिरासतमा राखिएको छ। मादक पदार्थ सेवन गरेका 3 व्यक्तिको अभद्र व्यवहारपछि पठन पाठन रोकेर सदरमुकाम दिपेल आएका शिक्षकहरूले कानूनी कार्यवाहीको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङमा सार्वजनिक अभद्र व्यवहार महल अन्तर्गत मुद्दा दर्ता गराएका छन्। विद्यालय जस्तो शान्ति क्षेत्रमा बिना अनुमति प्रवेश गरेर अभद्र व्यवहार गर्दै आतंकित बनाउनेहरू विरूद्ध कड़ा भन्दा कड़ा कार्यवाहीको माग गर्दै आफूहरूलाई विद्यालयमा फर्किएर सहज रूपमा पठन पाठन गर्ने वातावरण मिलाइदिन जिल्ला प्रशासन कार्यालयमा किटानी जारी दर्ता गराइएको शिक्षकहरूले बताएका छन्। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनु भन्दा 7 दिन अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोका गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोका वा खाता बन्दी भनिन्छ। यस अनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। गर्छ। यस्तो भुक्तानी पालिका प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको 19,64,11,00,00,000 बजेट मध्ये 15,31,97,15,00,00,000 खर्च भएको छ। यो बजेटको 78% बराबर हो। त्यसमध्ये चालूतर्फ 11,80,98,00,00,000 विनियोजित बजेट मध्ये 10,30,42,84,00,00,000 अर्थात 87.25% पूँजीगत तर्फ 4,07,88,80,00,000 मध्ये 1,63,17,34,00,00,000 अर्थात 40% तथा वित्तीय व्यवस्था तर्फ 3,75,24,20,00,000 मध्ये 3,38,36,97,00,000 अर्थात 90.17% बजेट खर्च भएको छ। आज भुक्तानीको चाप निकै रहेकाले भरे राति 12 बजेसम्म थप बढ़ने अनुमान गरिएको छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको छ। त्यस्तै अस्ति मंगलबार 11,76,22,00,000 सोमबार 28,55,71,00,000 रूपियाँ भुक्तानी भएको थियो। तर यस्तो खर्चमा चालूतर्फको भुक्तानी उल्लेख्य रहे पनि विकासीय बजेट भनिने पूँजीगत तर्फको भुक्तानी कमजोर रहेको छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी बन्नु भएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल ल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफमा आएको उल्लेख छ। यसअघि नेकपा जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कंग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष राजपा र एउटा विपक्षी दल राप्रपाका प्रतिनिधि मात्र बाँकी रहेका छन्। का दलहरूले संविधानको प्रस्ताव बनाएर आधारभूत मूल्य मान्यता नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राजसपाको चुनावी वाचा पत्रमा उल्लेख्य भए बमोजिम संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएका 1 महिना गरी 3 महिनाको कार्यविधि पाएको छ। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुचुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा सुनियमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्न उत्तरपछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढुकाको छेस्कानी समेत भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई आयोगको हरिहर भवन पुलचोक स्थित कार्यालयमा भेटेर पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट औपचारिक निवेदन दर्ता गराउनु भएको हो। वार्तालाप अनुसार आयोगले 2082 साल भदौ 23-24 गते को घटना सम्बन्धी गरेको निर्णय नम्बर 177 पूर्वाग्रह पूर्ण असंवैधानिक तथा कानूनी आधार विपरीत रहेको दावी गर्दै उक्त सिफारिश पछ्याउन माग गरिएको छ। निवेदन मार्फत यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनको प्रतिलिपि आयोगले पूर्ण रूपमा उपलब्ध नगराएको भन्दै थप कागजात उपलब्ध गराउन पनि आग्रह गरिएको छ। विशेष गरी लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले आयोगलाई बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरिएको वर्तौलाले जानकारी दिनुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदिएर आवश्यक अभिभावक त नमी सुकुमवासीलाई हटाइएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी ऐन संविधान र नेपाल पक्षीय रहेका अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्राचार गरे पनि सम्बोधन नभएको बताउँदै सरकारलाई सुकुमवासीको मानव अधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको छ। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौ सैनिक क्षमता लगायतलाई मुख्य लक्ष्य बनाइएको थियो। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 जनाको ज्यान गएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्य पूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्ध विरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ। विमानमा रहेका 5 चालक दलका सदस्यको खोजी भने चलिरहेको छ। निजी विमान सेवा कम्पनी केटु एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स युएको सारजहाँबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनु अघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखिएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तानी नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेका हुन। खोजी अभियानमा संलग्न अधिकारीले मनसूनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार कार्य चुनौतीपूर्ण बनाएको बताएका छन्। फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेलहरू हुँदैछन्। पहिलो क्वार्टर फाइनलमा राति 2:45 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 र मोरक्कोले क्यानाडालाई 3-0 हराउँदै अन्तिम 8 पुगेका हुन। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनल खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो। समग्रमा यी दुई टोली बीच 6 पटक भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ। विश्वकपको दोस्रो क्वार्टर फाइनलमा भोलि राति पाउने 1 बजे स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड, तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 7 बजे साबित विजेता

शिक्षकले वृद्धि विश्वभूताकोट मछुवागढ़ीमा विद्यालय प्रवेश गरेर अभ्यर्थीहरूले भार गर्ने तीनजना पक्राउ दुई दिनदेखि पठन पाठन बन्द संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो मानव अधिकार आयोगको सिफारिश सच्याउन माग गर्दै ओलीद्वारा निवेदन दर्ता वैकल्पिक व्यवस्था नगरी सुकुमवासीलाई नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन ईरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण पाकिस्तानको कराचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो र विश्वकपमा फ्रान्स र मोरक्को दोस्रो पटक आमने सामने हुँदै अवस्था साँझ 7 बजेको सोनी समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छ। भोलि बिहान 7 बजे सोनी समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोनी एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: right to your heart. Solo FM 101.2 MHz.
1: Dyke Swachanal Network, CIN.
2: आज एक युवाले आत्मदाहको प्रयास गर्न बाध्य हुनु कुनै एक व्यक्तिको मात्रै पीड़ा होइन, समाज र राज्यका लागि गम्भीर चेतावनी पनि हो। यस्ता घटनाको निष्पक्ष छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो। युवाहरूको मानसिक स्वास्थ्य, न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो। निराशा होइन, विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ। सन्तोष गन्धर्वबाट।
3: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख प्रतिपक्षीय दलहरूले बहस पत्र तयार गर्ने संविधानलाई असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो।
2: प्रधानमन्त्री बालिन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्यदलले बनाएको बहस पत्रको साक्षी आफ्नो दल नबन्ने बताउनुभयो।

0: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा लोसपा जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मसौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा राष्ट्रपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
1: हाम्रो मुख्य डर र चिन्ता एकदमै स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै चरम दलीय ध्रुवीकरण मात्र निम्तिँदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
0: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेस केन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदल

0: सरकारले मधेशका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
1: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्न अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकटमा पुगेका छौँ र मूल आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला
0: संविधान संशोधन बहस पत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहस पत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यालीले भन्नुभयो,
2: एनजीको जुन चाहिँ माग थियो तीनटा कुरा सुशासन नेपव्यवी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने थियो, अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वास लिनु पर्यो, दलले नै विश्वास दिनु पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनयूको जुन माग हो यत्रो आन्दोलन भयो त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संविधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ, सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार संविधान संशोधन गर्दै जाने हो, दश वर्ष भइसक्यो, दश वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
0: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजन गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ। भदौको घटना सम्बन्धी आयोगको निर्णय नम्बर 177 सच्याउने माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो। एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो।
4: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर हटाइएर वा आफू खुसी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले र त्यसो भएको हो भने त्यो के कारणले भयो, किन गरियो, ती सबै डकुमेन्टहरू कागजातहरू प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
3: चिनी उद्योगबाट वर्षौंदेखि बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका गो किसानले संघको पहिलो साथ

नागरिक निवास सुगर मिल में 6 करोड़ र बागमती चीनी मिल ने करीब 17 करोड़ रुपया किसानलाई फिर्ता दिन तिर्नुभएको छ। किसानले सरकारद्वारा तोकिएको उखुको समर्थन मूल्य सहित नपाएको गुनासो गरेका छन्। राष्ट्रिय कृषि श्रमिक संघका अनुसार

0: उहाँको भनाइ छ,
1: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौ।
0: तर सरकारले भने अनुदान बापतको बकेटा रकम भुक्तानी भएको जनाएको छ। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51,00,000 रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ। बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो।
2: उखुको जुन अनुदानको 1,51,00,000 हामीले अनुदान बापत दिनुपर्ने रकम गत विगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तान दिन सफल भएका छौं र केही बर्दियाको पाठमा मात्रै बाँकी रहेको छ। त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं। त्यो सानो रकम छ, नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो।
0: राष्ट्रिय मानवाधिकार आयोगले सुकुमवासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहट

0: सुरुवात दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियममा शनिबार राति पौने एक बजे आमने सामने हुनेछन्। त्यसपछि आइतबार बिहान पौने तीन बजे नर्वे र इङ्ल्याण्डको सामना नर्वेले इङ्ल्याण्डको सामना गर्नेछ भने बिहान पौने सात बजे अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनलको खेल हुनेछ।
1: नेपालमा बाल बालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने।
2: विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ।
1: बाल बालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानी सँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौर संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षण, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्टमा अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब नेपालमा बाल बालिकामा बढ्दो क्यान्सरको अवस्था र उपचारको प्रसंग। नेपालमा बाल बालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ। हरेक वर्ष सयौं बाल बालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन्। धेरै बाल बालिकाको रोग ढिलो गरी पत्ता लाग्ने गरेको छ। बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन् यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बालरोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नुभएको छ।
2: अहिलेसम्म सर्जीमा चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एकछिनका साथ भन्नेलाई तथ्याङ्क चाहिँ छैन संसारमै। तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ, जस्तै अब खानपानको रहन सहनको प्रदूषित वातावरण, अब केमिकल फ्याक्ट्री वरपर बसेको बस्तीहरू छ त्यतातिर गइएको छ, जस्तै रेडिएसन विकिरणको कारणहरूको कारणले गर्दाखेरि, अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ। अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका, अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नु भएको छ, कसरी हुर्काउनु भएको छ, आमाले गर्भ अवस्थामा चाहिँ सेवन गर्नु भएको थियो कि थिएन औषधिको प्रयोगहरू, अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन, त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ। तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेर चाहिँ पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन।
3: जस्तो बालबालिकामा क्यान्सरको शुरूआती लक्षणहरू कसरी चिन्ने
2: बालबालिकामा? हुन त यो वयस्कमा भन्दा बाल बालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ, किनकि बाल बालिकामा लाग्ने क्यान्सर चाहिँ वयस्कलाई ठुलो मान्छेलाई चाहिँ त्यति लाग्दैन, र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बाल बालिकामा लाग्दैन। त्यो भएको कारणले गर्दा बाल बालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि। तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भन्दा, जस्तै तारान्तर रूपमा ज्वरो आयो, ज्वरो अब डेङ्गूमा पनि आउँछ, मलेरिया लाग्दा नि आउँछ, सामान्य अरू इन्फेक्सन पनि आउँछ, हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो, तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भन्दा, दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अप्नाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा। अर्को भनेको शरीरमा गाँठाकुच्छुहरू आउने, सबै गाँठाकुच्छु नराम्रै किसिमको हुन्छ भन्ने छैन, एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठाकुच्छु चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन्, तर क्यान्सरको गाँठो हराउँदैन त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो पहाडमा अथवा तपाईँको चाहिँ काहीँको मुनि जथाजुठीहरू छ कि छैन भन्न अर्को भनेको बच्चाले उता दुख्नु होइन हड्डीहरू दुख्नु भएको कारणले गर्दा ज्यान चाहिँ मेरो घुँडा दुख्यो ढाड दुख्यो अथवा बच्चाले त्यो वाकवाक लाग्यो अथवा बच्चाले तपाईँको चाहिँ राम्रो खाना सेवन भइरहेको छ तर तौल भटिरहेको छ एउटा अर्को भनेको चाहिँ बच्चाले तुरन्त रूपमा बान्ता गर्ने अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्ने लगडाउने अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु तेल हुनु भनेर भन्छौँ हामीले अर्को प्लेटलेटको मात्रा कम हुनु जाँदाखेरि चाहिँ शरीरमा छिड्काहरू रातो छिड्काहरू आउने यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हाम्रो क्यान्सरको कारण हो कि भनेपछि त्यसलाई अब तपाईँको ताना कसम बढाउनु पर्ने हुन्छ।
3: हजुर, यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्तो सावधानीहरू अपनाउनुपर्छ नि?
2: त्यो त एउटा त खानपान नै भन्छु म है सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेको भने अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन बर्ड फ्लूमा चिकनै खान नहुने होइन राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउनु त सकेनौँ बजारबाट किनेर ल्याउँदा तपाईँको तरकारीहरू फलफुलहरू तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्टामिनेटेड गरेर कन्टामिनेटेड बनाएर खुवायौँ भने अथवा राम्रोसँग खाए तरकारीहरू मासुहरू पकाएर राम्रोसँग पाकेपछि खायौँ भने चाहिँ विषादीयुक्तबाट भए पश्चात पनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
4: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्न पनि हाम्रो त्यो कुराहरू निश्चित रूपमा चाहिँ अगाडि बढ्दैन के।
1: प्रदेश सभाको पौने चार वर्ष सांसदको अनुभव र सिकाई संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन।
1: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण
4: प्रक्रियामा। हमारा दुख में तो सरकारी खेती करी छोड़ा पानी नहीं पी रहा अखब तो हमें खेती हो पाई।
5: खुला संसद सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो संसद
1: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद
5: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
6: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोष सिसाई जी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। मानिजु
7: धन्यवाद।
6: पौने चार वर्ष सकिसक्यो, अब 1 वर्ष अझै यहाँको बाँकी छ। कस्तो भयो अनुभव चाहिँ त्यहीँबाट अगाडिबाट?
7: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुसी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब सुरुवातीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरिमा विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमिभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए होला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्, किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्नु पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्न पनि हाम्रो त्यो कुराहरू निश्चित रूपमा चाहिँ अगाडि बढ्दैन कि
6: त्यो
7: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कार्यान्वयन भएनन् किन सुनाइ भएन मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त
6: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरै पुरा भयो या त पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव
7: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनै कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ कि हजुर हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ कि डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि त बच्चाले विद्यार्थीले पाउनको लागि त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
6: त्यो खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो
7: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
6: बढेपछि अब सरकारले चोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा
7: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त उहाँले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यसो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले पनि
6: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
7: छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कपी किन्न नपाएको अवस्थामा छ शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जब कि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यसो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ घर पनि चाहिन्छ त्यसको उसमा त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालबालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ 20 वर्षको उमेरसम्म त के नभए पनि भोलि दुई रुपियाँ नहुने मान्छेलाई त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले एक कारण हुनुपर्छ हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन बाल बालिकाको लागि यो गर्नुपर्छ भने चाहिँ यसले पनि राहत पुऱ्याउँछ यो चाहिँ ठूलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ त्यही भएर हामीले आवाज उठाएको
6: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने त्यसबारेमा जनताको राय सुन्न सुझावहरू दिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो ठहर रहेछ पाउने 4 वर्षको हजुरको
7: हजुर एकदमै ठिक कुरा यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ यो निरन्तर हो र यो सरकारले गर्छ तर प्रदेश भित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि एउटा चाहिँ दाई भाइको लागि एउटा दिदी बहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यक चाहिने त्यसै पनि अहिलेको मात्र होइन भोलिको भोलिसम्मको यस्तै कार्यान्वयन यसले काम गरिराख्ने खालको चाहियो नि त हामीलाई त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो यहाँ चाहिँ कसरी अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि त्यहाँ त तह तह हुँदो रहेछ कि त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन यदि तहपछि चाहिँ तिमीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन यी कुराहरूले पनि मान्छेलाई चाहिँ विकृष्णा के यहाँ कानूनमा पनि विकृष्णा फैलिएको अवस्था छ अहिले
8: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
7: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ हाम्रो कमजोरी छ देशको अनि त्यहाँ के भएको छ भने अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ अनि यदि सांसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोलिराख्न सक्छौँ कानून हो यो जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामी त्यो माहौल चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ अनि हो अहिले भन्छु हजुरले एकदमै ठिक कुरा सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले
1: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरिएको छ सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ संविधान संशोधन बहस पत्रमै विवाद राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाइ छ किसानको वक्यौता नपाएपछि आन्दोलनको चेतावनी रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाइ छ र विश्वकप क्वार्टर फाइनलका खेल आज रातिदेखि 12:00 बजे फ्रान्स र मोरक्को खेल्दैछन्।

नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरिसकेको छ। सरकारले केही समय अघि ल्याएको बजेट कार्यान्वयनलाई सहयोग गर्ने, आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने तथा वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको जनाएको छ। मौद्रिक नीति देशको मुद्रा, कर्जा, ब्याज दर, तरलता र बैंकिङ प्रणालीलाई व्यवस्थित गर्ने केन्द्रीय बैंकको नीति हो। नेपालमा यो जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई हुन्छ। यसको मुख्य उद्देश्य मूल्य स्थिरता कायम राख्नु, वित्तीय प्रणालीलाई सुरक्षित बनाउनु, उत्पादन तथा रोजगारीलाई सहयोग गर्नु र समग्र अर्थतन्त्रलाई सन्तुलित रूपमा अगाडि बढ़ाउनु हो। यो वर्ष राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार गर्ने, वित्तीय स्थायित्व कायम राख्ने सन्तुलित नीति लिएको देखिन्छ। निजी क्षेत्रलाई सहज कर्जा उपलब्ध गराउने, उत्पादन मूलक क्षेत्रमा लगानी बढ़ाउने, बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताको प्रभावकारी उपयोग गर्ने, ब्याज दरलाई स्थिर र पूर्वानुमान योग्य बनाउने, त्यसै गरी डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने, वित्तीय पहुँच बढ़ाउने, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनलाई अझ मजबूत बनाउने लक्ष्य मौद्रिक नीतिले लिएको छ। लामो समयदेखि निजी क्षेत्रले बैंक कर्जा विस्तार, पुनर्कर्जा, ब्याजदर र लगानी मैत्री वातावरणको माग गर्दै आएको थियो। यसपटक राष्ट्र बैंकले उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायत उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै कर्जा प्रवाह सहज बनाउने संकेत दिएको छ। यसले उद्योग संचालन, नयाँ लगानी तथा रोजगारी सृजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पछिल्ला केही वर्षदेखि घरजग्गा कारोबार सुस्त थियो। मौद्रिक नीतिले घरजग्गा तथा आवास क्षेत्रमा रहेका केही व्यवस्थाहरूलाई लचक बनाएको अवस्थामा यसले निर्माण क्षेत्रलाई केही राहत पुग्ने अनुमान गरिएको छ। निर्माण क्षेत्र सक्रिय हुँदा सिमेन्ट, फलाम, इटा, यातायात, श्रम बजारदेखि अन्य धेरै व्यवसायमा समेत सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ। यस्तै नेपालको पूँजी बजारले मौद्रिक नीतिलाई निकै चासोका साथ हेर्ने गरेको छ। यदि कर्जा प्रवाह सहज हुने, ब्याज दर घट्ने वा लगानी मैत्री व्यवस्था आउने संकेत देखिएमा त्यसको सकारात्मक प्रभाव पूँजी बजारमा देखिन सक्छ। तर पूँजी बजारको दीर्घकालीन सुधार भने कम्पनीको नाफा, लगानीकर्ताहरूको विश्वास र समग्र अर्थतन्त्रको अवस्थामा निर्भर रहन्छ। राष्ट्र बैंकले बैंकहरूलाई कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनमा पनि विशेष ध्यान दिन निर्देशन दिएको छ। खराब कर्जा नियन्त्रण, पर्याप्त पूँजी, सुशासन, पारदर्शिता तथा वित्तीय अनुशासनलाई थप मजबूत बनाउने नीति लिएको छ। यसले बैंकिङ प्रणालीलाई दीर्घकालीन

0: विद्युतीय भुक्तानी प्रणाली तथा फिन्टेक मतदारहरूलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। यसले नगद सहित कारोबारलाई बढ़ावा दिनका साथै आर्थिक पारदर्शिता पनि बढ़ाउने विश्वास गरिएको छ। समग्रमा हेर्दा आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति आर्थिक चलायमानता बढ़ाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ आएको देखिन्छ। कार्यक्रम बदलिएको नेपालमा आज हामी राष्ट्र बैंकले अस्ति मंगलबार सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका व्यवस्था, यसको उद्देश्य, अर्थतन्त्रमा यसले पार्ने प्रभाव, निजी क्षेत्रको अपेक्षा र चुनौतीका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा।
1: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा। कस्तो खालको मौद्रिक नीति आयो?
2: अत्यन्त छोटो 27 गते मौद्रिक नीति आएको छ। पढ्नु सजिलो खाले मौद्रिक नीति आएको छ। यस पटक नेपाल राष्ट्र बैंक 2058 व्यवस्था गरे अनुसार आर्थिक वर्ष 2060-2060 राष्ट्र बैंकले मौद्रिक नीति वार्षिक रूपमा साध्य गर्दै आएको सन्दर्भमा खण्डीकृत मौद्रिक नीति आएको छ। खण्ड खण्डमा आएको छ। अब खण्ड खण्डमा आएको हुनाले निवेदन देखियो, तर खण्ड खण्डमा आएको मौद्रिक नीति चाहिँ एक आकस्मिक

0: कतिपय कुराहरू निर्धारित गर्ने गर्नुको लागि गरेको र त्यसको उपाय देता मुनि देखिन्छ. त्यसैले खण्ड खण्डमा आएको मुनि तिनवटा जुन डकुमेन्ट्सहरू छन् त्यो डकुमेन्ट्सको औचित्य राष्ट्रले आगामी दिनमा साबित गर्नु पनि चुनौती चाहिँ छ. अब धेरै कुराहरूमा आएको छैन. अघिल्लो वर्षको मौद्रिक नीतिको कार्य दिशालाई यथावत राख्ने उद्घोष गरेको छ. तथापि केही कुराहरू यसले गरेको छ. उदाहरणको लागि वाणिज्य ब्याङ्कहरूलाई विदेशी सरकारी बोन्ड्समा लगानी गर्न दिनु भनेको छ. तरलता व्यवस्थापन उपायको रूपमा यो पर्सनल ग्यारेन्टीको ट्यापिङ गर्ने असीमित दायित्वलाई अलिकति सीमित गर्ने कुरा गरेको छ. कुनै व्यक्तिले कर्जा लिँदा दिँदा ग्यारेन्टी बस्नु पर्सनल ग्यारेन्टी बस्नु छ. असीमित व्यथा हुने ब्याङ्कहरूमा समस्या हुने पनि गर्छ. त्यसलाई सम्बोधन गर्छु भनेको छ. चेक अनादरको समस्यालाई म समाधान गर्छु भन्ने खालका अब सानो मसिना भनेर यसलाई अन्डर ब्याङ्क गर्नु खोज्नु भएन. यस प्रकारका केही कुराहरू यसले राखेको छ र जुन किसिमको अपेक्षा थियो मोदी नीति पार्टी अहिलेको जुन समस्या छ आर्थिक समस्या त्यसलाई सम्बोधन गर्ने खालको मोदी नीति आउँछ. स्पष्टका साथ भन्छ भनेको एउटा दिशाविहीन एउटा गन्तव्यविहीन हिसाब किताबको सायद पहिलोचोटि हुन्छ. पहिलो पटक जस्तो लाग्छ भने एउटा गतिहीन दिशाहीन रोडम्याप नभएको र स्पष्ट रोडम्याप नभएको राष्ट्रले आफै कन्फ्युजनमा परेको जस्तो मोदी नीति सायसम्म पनि पहिलो पटक आएको हुन सक्छ.
1: र सरकारबाट पनि धेरै ठुलो अपेक्षा अर्थमन्त्रीज्यू पनि बिग्रियो भन्ने थियो. यति हुँदाहुँदै पनि मौद्रिक नीति अस्पष्ट हुनु अथवा चाहिँ हिजोको नजरमा जुन देख्नु भएको छ त्यो कहाँनिर उहाँहरूको समस्या के रहेछ?
0: समस्या चाहिँ इमान्दार प्रयासको पनि हो. अब संस्थागत व्यवस्था वित्तीय क्षेत्र सुधारका कुराहरू गर्दा अलिकति जटिल पनि हुन्छ. नियमित धेरै गर्नुपर्ने एक दुई दिनमा गरेर प्रकाशन गर्ने भन्ने जस्तो र विगत दुई वर्षका मोदी हेर्दा यो नगरिदिन पाए हुन्थ्यो. बेकारमा राष्ट्रिय मैले व्यवस्था गरेको जस्तो आवश्यकता अनुसार सर्कुलर मार्फत हामी गरिहाल्थ्यौँ भन्ने खालको सोच विगतका दुई मोदी हेर्दा यो बेकारको गुण जस्तो मानेको र सिरियसली गम्भीर रूपमा मैले परिणाम पनि हो. विगतमा राष्ट्रले मोदी नीतिलाई गम्भीरतापूर्वक लिन्थ्यो र राष्ट्रको स्रोतलाई परिचालन गरेर एउटा प्रयास चाहिँ हुन्थ्यो र विगतका दुई वर्षका मोदी नीतिहरू एउटा हतार हतारमा छापामार शैलीमा ल्याउने अब फोकस अन्त्यतिर भएको जस्तो मौद्रिक नीतिभन्दा पनि अरू कुराहरूमा भएको जस्तो हतार भएको जस्तो यो बेकारको काम जस्तो बेकारको बोध जस्तो देखिन्छ. तर 2058 सालभन्दा पहिले तदार्थमा मौद्रिक नीति बन्थ्यो, वित्तीय नीति बन्थ्यो. त्यस प्रकारका नीतिहरू पारदर्शी हुँदैन, दिशा निर्देश गर्दैनन् भन्ने कुरालाई बुझेर नेपाल राष्ट्र आइनले वार्षिक रूपमा मौद्रिक ल्याउनुपर्ने व्यवस्था गरेकोमा अलिकति रिभर्स गरेको जस्तो 2058 भन्दा पहिलेको स्थितिमा जान खोजेको म सर्कुलर मार्फत वित्तीय क्षेत्रलाई चलाउँछु ब्याङ्किङ क्षेत्रलाई चलाउँछु भन्ने मानसिकतामा फेरि गएको यसरी मानसिकताको भन्ने चाहिँ मूल्याङ्कन हुनुपर्छ जस्तो लाग्छ.
1: अब अलिकति विभागत रूपमा जाउँ. 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ होइन, यसले चाहिँ यो लक्ष्य हासिल गर्न विश्वास गर्न सक्छ.
0: त्यो मौद्रिक नीतिले 7% वृद्धिको सन्दर्भमा गोल सरकारतिर्फ फिटिदिएको छ. भनेको छ अब यो आकारको बजेट आएको छ, अनि सरकारले पुँजीगत खर्च गर्दै गर्दा परियोजना को कार्यान्वयन गर्दै गर्दा सुशासनमा जोड दिएकै छ. यी कुराहरू बजेट मार्फत भएका व्यवस्थाहरू सरकारले गरेछ भने 7% आर्थिक वृद्धि भइहाल्छ नि. र 7% आर्थिक वृद्धिको लागि तरलता छँदैछ, मूल ब्याज दरको स्थिति छँदैछ, अनि त्यो मार्फत हामीले सपोर्ट गरिहाल्छौँ. अब सरकारले आर्थिक वृद्धि हासिल गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ, दुर्नीतिको त्यति चासोको विषय हुँदैन भन्ने सोच मोदी नीतिले बोकेको जस्तो देखिन्छ।
1: यो समग्र अर्थतन्त्रको चाहिँ कति प्रतिशत चाहिँ यसले चाहिँ अलिकति जिम्मेवारी बहन गरेको जस्तो देखिन्छ मौद्रिक नीतिले, त्यो चाहिँ कति सम्बन्ध थियो यसको देशको अर्थतन्त्रसँग? हामी बजेटको कुरा गर्छौँ, बजेट कार्यान्वयनको कुरा गर्छौँ, अन्य क्षेत्रहरू पनि निजी क्षेत्र छ होइन, सरकारी वित्त क्षेत्र छ, सबै कुरालाई हेर्दाखेरि मौद्रिक नीतिको आफ्नो चाहिँ हैसियत चाहिँ के रहन्छ अर्थतन्त्र उकास्नका लागि?
0: म दुईटा कुरा भन्न चाहन्छु। एउटा कुरा वित्तीय क्षेत्रको आकार जीडीपीको आकारलाई 66 खरबको जीडीपी 81 खरबको उसिनेको छ। त्यति ठुलो आकारको वित्तीय क्षेत्र ब्याङ्किङ क्षेत्रको नेतृत्व गर्ने नेपाल राष्ट्रलाई र त्यसलाई परिचालन गर्ने इन्स्ट्रुमेन्ट मौद्रिक नीतिको महत्वपूर्ण हातको निर्णय बजेट भन्दा आकारको दृष्टिकोण ठुलो छ भनेपछि भूमिका ठुलो हुनुपर्ने यो तथ्यले पनि देखाउँछ। नम्बर 2 निजी क्षेत्रले के दावी गरेको छ भने के पुँजी निर्माणमा होस्, के रोजगारी सृजनामा होस्, के राष्ट्रिय उत्पादनमा होस्, निजी क्षेत्रको अंश निजी क्षेत्रको योगदान 80% भन्दा माथि छ भने त्यो निजी क्षेत्रले चलाउने भनेको मौद्रिक नीति नै हो, ब्याङ्किङ क्षेत्र मार्फत हो। त्यसैले यी दुईटा फ्याक्चुअल तथ्यलाई आधार मान्दा मौद्रिक नीति गम्भीर हुनुपर्ने, सरकारको भन्दा पनि राष्ट्र निर्माणमा आर्थिक वृद्धि आर्थिक विकासको लागि राष्ट्रको महत्वपूर्ण भूमिका रहने कुरा यी दुईटा तथ्यले क्रिस्टल क्लियर गर्दछ। त्यसैले यो जुन कन्टेक्स्ट छ यो कन्टेक्स्टलाई राष्ट्रले बुझ्नु पर्यो,
1: समग्र कार्यान्वयनले चाहिँ यसको अवस्था निर्धारण गर्नेछ अथवा चाहिँ परिणाममा देखेला भन्ने चाहिँ हामीले आशा व्यक्त गर्न सक्छौँ। सकारात्मक पक्षहरू के के छन् जुन योभन्दा पहिले थियो र अहिले चाहिँ कहाँ समावेश देखियो, के देख्नु भएको छ यस दिन हामीले?
0: अब सकारात्मक पक्ष भन्दा एउटा कुरा मौद्रिक नीति प्रति धेरै अपेक्षा हुन्थ्यो सरकारवालाहरूको, धेरै बुझ पनि हुन्थ्यो, धेरै मतलब सरकारको वित्त नीतिलाई ओझेलमा पार्ने हिसाब किताबले मौद्रिक नीतिप्रति अपेक्षा हुने गर्थ्यो। यो मौद्रिक नीतिले त्यस्ता अपेक्षाहरूलाई पुरै गरेको छ, त्यस्ता अपेक्षाहरूलाई अङ्कुशित गरेको छ, त्यो आवश्यकता भन्दा बढी अपेक्षा र बजेटको कार्यान्वयनमा दबाब हुने मौद्रिक नीतिमा राष्ट्रलाई माथि अनाथ हिसाब किताबले अनुचित हिसाब किताबले दबाब सृजना गर्ने स्थिति हुन्थ्यो र वित्तीय क्षेत्र सुधार हुनु नदिने खालका दबाब जुन आउने गर्थ्यो ती कुराहरू यो मौद्रिक नीतिले के गरेको छ सकारात्मक पक्ष जस्तो मलाई लाग्छ। अर्को पक्ष चाहिँ विगतका वित्त नीति बजेट होइन न 5-6 वर्षको बजेटको कार्यान्वयन हुन सकिरहेछ, बजेटले के लक्ष्य लिने, के राजस्वको, के पुँजीगत खर्चको, अन्य कार्यक्रमहरू ठुल्ठुला राष्ट्रिय गहनको आयोजनाहरू त्यो सबै सम्पन्न नहुने राजस्व परिचालनको लक्ष्य पनि नभेटिने, त्यस प्रकारको स्थितिको कारणले पनि आर्थिक क्षेत्रमा गतिरोध उत्पन्न भएको थियो। यसपटक मौद्रिक नीतिले क्लियर कट भन्यो, उच्च आर्थिक वृद्धि 7% आर्थिक वृद्धि सँग हाम्रो त्यति प्रत्यक्ष सम्बन्ध छैन जति बजेटको हुन्छ। त्यसले बजेटले भन्ने सरकारका कुराहरू गर्दै गयो भने 7% आर्थिक वृद्धि हासिल हुन्छ, अनि बजेटले काम गरेन भने 7% आर्थिक वृद्धि हुँदैन भन्ने किसिमको सन्देश सरकारले चाहिँ दिएको छ। त्यसैले सरकारले चुनौती चाहिँ थपिएको छ, अर्थ मन्त्रालयलाई चुनौती थपिएको छ, यति साथ किताबले सरकारलाई आर्थिक विकासको साथ किताबले राष्ट्रले
1: दबाब र
0: चुनौती चाहिँ दिएको देखिन्छ। मौद्रिक नीतिको स्टेटमेन्टमा मिलेर काम गर्नुपर्ने हुन्छ, दुईटै राज्यका निकायहरू अर्थ मन्त्रालय सरकार भइहाल्यो,
1: त्यो मौद्रिक नीति पनि समन्वय भएर आउने विषय होइन, किन त्यसरी
0: राज्यकै अङ्ग हो, सरकारकै हो र त्यसैले राज्यका दुईटै अङ्गले एउटा समन्वय गरेर काम कुरो अगाडि बढाउनुपर्छ, त्यस विकासमा हाते मालो गर्नु पर्ने हुन्छ। कोअपरेसन र कोअर्डिनेसन बिना न त मौलिमिति प्रभावकारी हुन सक्छ न त फिस्कल पोलिसी डिपेन्ड।
1: चर्चाको विषय भनेको जो निजी क्षेत्रबाट 11% कर्जा विस्तारको लक्ष्य राखेको छ, त्यो भन्दा के थियो अहिलेसम्म ल यो कर्जा विस्तार चाहिँ हुन सकिरहेको थिएन, बैङ्कमा पैसा थुप्रो तर लगानी चाहिँ भएन, कर्जा माग्यो भएन भन्ने थियो, यसमा चाहिँ कसरी हेरिरहेका छ?
0: मौली नीति तीन चार कुरामा सुकेको छ, यसले समस्याको पहिचानै गरेन। एउटा अहिले तरलताको समस्या होइन, बाजरको समस्या होइन, विदेशी मुद्राको समस्या होइन, समस्या के हो भने मौद्रिक प्रसारण संयन्त्र अवरुद्ध भएको समस्या, मौद्रिक प्रशासन। त्यसरी जलविद्युत परियोजना, जसरी जलविद्युत परियोजनाले बिजुली उत्पादन गर्छ, बिजुली उत्पादन गरेको बिजुली उद्योग व्यवसाय घर घरमा पुग्नको लागि ट्रान्समिसन लाइन चाहिन्छ, पावर स्टेसन चाहिन्छ होइन। पावर स्टेसन र ट्रान्समिसन लाइन बनिसकेपछि दूर दराजमा, जंगलमा, माउन्टेनमा, हिमालय क्षेत्रमा उत्पादित जलविद्युत बिजुली काठमाडौँ पोखरा बुटवल सुर्खे पहिलवाई, जब त्यो पावर स्टेसनले काम गरेन, केबल लाइनले प्रसारण लाइन अवरुद्ध भयो भने अधिक उत्पादन त भइरहेछ तर जनता कहाँ आइपुगेन, उद्योग व्यवसाय कहाँ आइपुगेन, घर घरमा आइपुगेन। त्यही हालत अहिले नेपालको छ, अधि तरलता सृजना भएको छ रेमिटेन्सको कारणले, त्यो अधि तरलता उत्पादन क्षेत्र उत्पादनमुखी क्षेत्रमा रोजगारी सृजना गर्ने क्षेत्रमा जान सकेको छैन, ट्रान्समिसन लाइन अवरुद्ध भयो। ब्याङ्कको त वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएन, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी विस्तृत हुँदाहुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नुपर्ने खोजेन,
1: विधागत रूपमै आउनु पर्थ्यो,
0: आउनु पर्थ्यो, कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो, उत्पादनमुखी कर्जा किन जान सकिराखेको छैन। र वित्तीय क्षेत्रमा स्ट्रेस के, त्यो स्ट्रेस नपुगाइकन कर्जा त जाँदैन। पावर स्टेसन भनेका ब्याङ्कहरू, ट्रान्समिसन लाइन भनेका ब्याङ्कहरू, यस ब्याङ्कलाई, यस ब्याङ्कको मौद्रिक नीतिलाई उद्योग व्यवसाय घर परिवार व्यक्तिमा जोड्ने काम त ब्याङ्कहरूले गर्छ। त्यही कारणले ब्याङ्कहरूलाई फाइनान्सियल इन्टरमिडियरिज वित्तीय मध्यस्थकर्ता भन्ने गरिन्छ, वित्तीय मध्यस्थकर्तामै समस्या हो। त्यो ऋणीहरू जुन वित्तीय मध्यस्थकर्ताबाट ऋण लिन्छन् त्यही समस्या छ, त्यसैले वित्तीय मध्यस्थकर्ता ब्याङ्कको र ऋणीको समस्या समाधान नगरिकन रेमिटेन्सबाट चुरिएका अधिकरणता उत्पादनमुखी क्षेत्रमा, उत्पादन बढाउने क्षेत्रमा जानु सक्दैन। त्यसैले यी दुईटा जुन प्रब्लम छ ती आइडेन्टिफाई पनि मौद्रिक नीतिले गर्न सकेन, केही के भन्नु पनि सकेन, किन समस्या भनेर औषधि पनि दिन सकेन। त्यसैले यो कर्मकाण्डी मौद्रिक नीति जस्तो मलाई लाग्छ, एउटा कानुनी बाध्यताको कारणले मौद्रिक नीति ल्याएको जस्तो देखिन्छ, नियमित प्रक्रिया जस्तो देखिन्छ। यो कानुनी व्यवस्था नभएको भए राष्ट्र ब्याङ्कले यति दुःख पनि गर्दैनथ्यो। अझै भनेको छ म अब सर्कुलर मार्फत शासन गर्छु, मौद्रिक नीति मार्फत होइन, पारदर्शी ढङ्गले होइन कि अपारदर्शी ढङ्गले म शासन गर्छु,
1: दैनिक रूपमा ब्याङ्कलाई केही न केही भन्ने गर्ने खालको अवस्था।
0: अब तिहारमा त्यसले त्यो स्थिरता नीतिगत स्थिरता पनि हुँदैन, त्यसले पारदर्शिता पनि हुँदैन, त्यसले एकाउन्टेबल पनि बनाउँदैन। त्यसैले राष्ट्र ब्याङ्क फेरि तपाईँको नियम कानुन भन्दा पनि कदरतावादमा गएको जस्तो गरिन्छ। यो अहिलेको मौद्रिक नीतिको आश्रय भनेको राष्ट्रिय फेरि डिस्क्रिसनरी पावरमा जानुपर्छ, तदर्थ किसिमले नीतिहरू अवलम्बन गर्नुपर्छ, आवश्यकता अनुसार भन्ने नाममा तदपश्चात प्रतिको मोह राष्ट्रको बढेको जस्तो देखिन्छ।
1: हो बैङ्कमा पैसा थुप्रियो, लगानी भएन, ऋणीहरू ऋण लिन गएनन्, उपभोक्ताहरू ग्राहक बैङ्कमा गएन भन्ने एउटा बुझाइ छ। यसमा सबल ऋणी नभेटे आउन सक्छ नि बैङ्कले, यसका लागि राज्यले चाहिँ राज्यको कमजोरी हो कि बैङ्कलाई हामी राष्ट्र बैङ्कलाई अथवा बैङ्कलाई मात्रै दोष दिने अवस्था छ।
0: भूमिका आफ्नो आफ्नो हुन्छ, तपाईँको पनि भूमिका हुन्छ, तपाईँ भनेको राष्ट्र बैङ्कको पनि भूमिका हुन्छ, सरकारको पनि भूमिका हुन्छ। अनि एकले अर्कालाई देखाएर आफू पन्छिने काम चाहिँ गर्नु भएन। सरकारले आफ्नो काम गर्न, सरकारले शासकीय सुधारले जोड दिइराखेको छ, अत्यन्त राम्रो काम गरिराखेको छ। 100 कार्यसूची ल्याएर सरकार बनेको पहिल्यै दिनमा सरकारले घोषणा गरेको छ, त्यो अत्यन्त राम्रो कुराहरू हो। अनि पूर्वाधार विकासमा गति दिन खोजिरहेछ, हतार हतारमा काम सम्पन्न हुनुपर्छ, छिटो काम सम्पन्न गर्नुपर्छ भनेर छ। युवाहरूले देश हराइराखेको अवस्था छ, आफ्नो छन् त्यो देखिन्छ देखिन्छ। त्यो बजेटमा पनि थुप्रो राम्रा कामहरू आइराखेका छन्, कार्यक्रमहरू घोषणा भएका छन्। त्यसैले बजेट त मोदीजी जस्तो छैन नि त, के नयाँ कुराहरू घोषणा गरेको छ, रूपान्तरकारी कुरा घोषणा गरेको छ। मोदी नीति जस्तो एकाइ स्थितिमा रहेको त छैन नि बजेट। त्यसैले अब आफ्नो भूमिका के हो त्यो चाहिँ बुझ्न आवश्यक नै छ। उसले आफ्नो भूमिका आफ्नो महत्व नबुझ्दा अनि यस प्रकारको समस्या हुनु, अरूलाई दोष दिने, अरूले गरिनु पर्छ भनेर अल्छिपना आउनु सक्छ।
1: आज हामीसँग कार्यक्रम बन्नु र नेपालमा नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाजी हुनुहुन्छ। अब अर्को एउटा महत्वपूर्ण मुद्रा स्फीति चाहिँ 5.5% भित्र राख्ने लक्ष्य, त्यो चाहिँ अर्थतन्त्रको लागि कति यथार्थपरक हुन सक्छ अबको अवस्थामा, र अहिले मुद्रा स्फीतिको अवस्था के थियो?
0: अहिले तरलताको पनि समस्या होइन, ब्याजदरको पनि समस्या होइन, विदेशी मुद्राको अभावको श्रीलङ्का जस्तो 3 वर्ष पहिलेको जस्तो पनि समस्या होइन, अहिले मुद्रा स्फीतिको पनि समस्या आयो। मुद्रा स्फीति इरान र अमेरिका बीच अलिकति द्वन्द हुँदा तिनको मूल्य बढेको थियो, अहिले अलिक घटिराखेको छ। भारतले अत्यन्त राम्रो किसिमले माइक्रो इकोनोमिक म्यानेजमेन्ट गरेको प्रतिफल नेपालले 8-10 वर्ष यता लिइराखेको छ मुद्रा स्फीतिको सन्दर्भमा। त्यसैले मुद्रा स्फीति भारतले व्यवस्था गरिहाल्छ, अनि स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको हुनाले भारतको न्यून मुद्रा स्फीति मूल्य नेपालले आयात गरिराखेको हो। त्यसैले नेपालको राष्ट्र ब्याङ्कको मुद्रा स्फीति नियन्त्रणमा त्यति ठूलो भूमिका देख्दैन। त्यसैले अब यो 10-12 वर्ष त मुनि भन्नुपर्छ, 7-5% मुद्रास्फीतिलाई, यो अवस्थालाई अनि ठुलो कामको रूपमा लिएर जस्तो धेरै गर्नै पर्दैन। त्यतैतिर लाग्दा राष्ट्र ब्याङ्कसँग रहेको स्रोत साधन सही युटिलाइजेसन हुँदैन, अरू मुद्दाहरू मौद्रिक नीति किन प्रभावकारी भएन, यसको प्रसारण ट्रान्समिसन क्षेत्रमा के खराबी आयो, ती खराबी ती हिचेजहरूलाई कसरी सम्बोधन गर्ने भन्नेतर्फ मौद्रिक नीति पुरिनु पर्ने, हुँदै नभएको समस्यालाई समस्याको रूपमा निदान, यो त समय बर्बाद खेर फाल्नु, सो साधन खेर फाल्नु बाहेक त्यो पनि हुनु।
1: अब योबाट चाहिँ यो ब्याज दर करिडोर बैङ्क र स्थायी निश्चित सुविधामा चाहिँ यथावत राख्ने निर्णय भयो, खासै त्यसमा फेरबदल देखिएन। यो हुँदाखेरि अब ऋणले अलिकति केही अपेक्षा गरेको अवस्था थियो कि मौद्रिक नीतिबाट कि अझै ब्याज घटोस् भन्ने छ कि हामीले लगानी नगर, अनि निश्चयकर्तालाई यसले के प्रभाव पार्छ, के देखिन्छ अहिलेको मनोवैज्ञानिक?
0: यो मौद्रिक नीतिले ऋणीलाई निराश बनाएको छ, लगानीकर्तालाई निराश बनाएको छ, निषेधकर्तालाई निराश बनाएको छ, र ब्याङ्कहरूलाई पनि निराश बनाएको छ। फेरि उनीहरूले मेहनत गर्नुपर्ने, राष्ट्रमा आउनुपर्ने, फेरि नीतिका सुधारको लागि वकालत गर्नुपर्ने, राष्ट्रलाई सम्झाउनु पर्ने, कति समय लाग्यो थाहा छैन, फेरि यो समस्या फेरि सम्वादको समस्या बल्झिनु देखिन्छ. त्यसैले यो नौ दिन नीति प्रति चासो राख्ने कुनै पनि सरकारवालाहरू यो नौ दिन नीति प्रति खुसी छैन. यद्यपि केही मानिसहरू अब यो नौ दिन नीति र वित्त नीति बीचको जुन छ यो बढ्ने तारमुका गर्नेमा फेरि राष्ट्रले वित्त नीति मार्फत अर्थ मन्त्रालयमा त्यो बल फेकिदिएकोमा खुसी होला, पावर पोलिटिक्समा खुसी होला. त्यो बाहेक त्यो त्यो जमात जुन छ नि पावर पोलिटिक्समा रमाउने जमात बाहेक यो मौली नीति प्रति कोही पनि खुसी भएको देख्दैन. सबै निराश भएका छन्. यसले सबैलाई नेपाली जनतालाई निराश बनाएको छ.
1: अब अझ निष्क्रिय कर्जा बढ्दै गएको अवस्थामा अहिले बैंकिङ प्रणालीको स्थायित्वमाथि पनि प्रश्न उठ्छ भन्ने खालको एउटा बाहिर अर्थतन्त्रमा त्यो देखिन्छ. त्यसको ती पनि मौद्रिक नीति उधार केही देख भएको के थियो
0: राष्ट्रले के सोचिरहेछ मौद्रिक नीति मार्फत नेपाली जनताले जान्ने हो. त्यसैले मौद्रिक नीति महत्वपूर्ण दस्तावेज हो. यसलाई अन्डरमाइन गर्ने कमजोर बनाउने निश्चित पार्ने काम राष्ट्रले गर्नु हुँदैन. म सर्कुलर मार्फत शासन गर्छु, म तदर्थ बाद मार्फत शासन गर्छु भन्नु आजको यो ट्रान्सपेरेन्सी कम्युनिकेसन उत्तरदायी बनाउने विश्वास गर्ने यो विश्वको प्रवृत्ति उद्विपरीत हुन जान्छ. त्यसैले मूलभूत समस्याहरू सम्बोधन गर्ने प्लान अफ एक्सन्स योद्धा स्ट्रेटेजिक प्रायोरिटिजहरू प्रति यो मौद्रिक नीति बेखबर दिखाउ बन्द भन्छ नि दिखाउ बन्द देखिन्छ.
1: र यो दुई चार वर्षको समयमा अलिकति सबैभन्दा समस्याको रूपमा यो वित्तीय क्षेत्रमा चेक बाउन्स घटनाहरू व्यापक भयो. यसले गर्दाखेरि अनावश्यक रूपमा मान्छेले बाध्यतावश विवश भएर अर्थतन्त्रमै धराशायी भएको अवस्थामा व्यापार व्यवसाय नचलेको अवस्थामा कालो सूचीमा जाने त्यसै गरी चेक बाउन्स गरेर कतिपय ठाउँमा कानुनी झमेला धेरै भयो. त्यो कारणले गर्दा अर्थतन्त्रमा प्रभाव पर्यो भनेर त्यो प्रडक्ट चाहिँ अलिकति त्यसमा चाहिँ लचक देखाएछ. यसले वित्तीय अनुशासनमा प्रश्न उठाउने अवस्था आउँछ कि आउँदैन, के हुन्छ सबैलाई हामी सकारात्मक रूपमा लिने अथवा यो चाहिँ वित्तीय अनुशासनको हिसाबले नकारात्मक हुन्छ भोलि यसको प्रभाव त्यो कसरी.
0: अब एउटा कन्ट्राक्चुअल जुन व्यवस्था हुन्छ निम्नमा बस्ने अनुशासित समाज पनि चाहिन्छ. उसले चेक महत्वपूर्ण फाइनेन्सियल इन्स्ट्रुमेन्ट हो. यसको अनादर हुने पटक पटक अनादर हुने स्थिति आउनु हुँदैन र देश व्यथितमा रमाउनु पनि हुँदैन, विसङ्गतिमा रमाउनु पनि हुँदैन. आफ्नो खातामा पैसा हुँदा किन चेक इस्यु हुन्छ, कसले गर्छ, असल मनुसायले हुन्छ या गलत मनुसाय, कुन व्यक्ति हुन् जुन आफ्नो खातामा पैसासँग चेक इस्यु गर्छ. र तिन तिन पटकसम्म चेक बाउन्स हुँदासम्म आफ्नो खातामा पैसाको जोड गर्दैन. यस्ता व्यक्तिहरू मार्फत देश विकास हुँदैन, राम्रो काम त हुन सक्दैन. उनले देशमा भएको व्यथितिको सम्बोधन गर्ने विविध उपाय हुन सक्छन्. एउटा उपाय भनेको यो चेक अनादरमा ब्ल्याकलिस्ट गर्नुपर्ने. त्यसैले यस्ता प्रकृतिका व्यक्तिहरू आफ्नो खातामा पैसा छैन अनि तिन तिन पटक मौका दिइन्छ अनि तपाईँको त्यो लिखतलाई अनादार हुने हिसाब किताबले देशमा व्यथित गर्ने हिसाब किताबको कुरा गर्ने अनि राष्ट्रले पनि यस प्रकारको व्यक्तिलाई मजर गर्ने कामहरू कदापि गर्नु हुँदैन. जबसम्म चेक एज अ

0: सुशासन सरकारको पक्ष सुशासन छ अनि राष्ट्रको व्यक्तित्वलाई मजबुत गर्ने काम गर्नुपर्छ
1: सरकारको पनि सुरु सुरुमा अलिकति सुशासन धेरै नै गर्न खोज्या अवस्था देखिन्छ अहिले चाहिँ अर्थतन्त्रमा चाहिँ धरपकड बढी भयो भनेर धेरै क्षेत्रमा असर गर्यो भनेर अलिकति सरकार छेला भन्ने मूल्याङ्कन भइरहेको छ होला त्यस्तो लाग्यो
0: होला
2: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बहुमूल्य नेपाल सुनिरहनु भएको छ आज हामी नेपाल राष्ट्रिय ब्याङ्कले ल्याएको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं आर्थिक गतिविधिलाई थप चलायमान बनाउने निजी क्षेत्रको मनोबल बढ़ाउने तथा वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ राष्ट्रिय ब्याङ्कले मौद्रिक नीति ल्याएको छ मौद्रिक नीति र देशको मुद्रा

0: निर्देशक नरबहादुर थापासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
2: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। उनकै विश्वनीय टिभीमा पाउनुहोस् सामान मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: Facebook 81 website झुले.com.np

भरपूर मनोरंजन सहित मात्र 9-29 को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस्कोमको कस्टमर सपोर्ट 01-72-17666 सम्पर्क

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:30 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

ठाकुरान कष्ट विचार जानो रेडियो नेटवर्क तपाईं अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलियो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नबिर्ने घरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले हालै ल्याएको मौद्रिक नीति र मुद्रा कर्जा दर दर तरलता र बैंकिङ प्रणालीमा यसको प्रभाव र आर्थिक गतिविधि विस्तार गर्दै वित्तीय स्थायित्व कायम राख्ने सरकारको लक्ष्य, निजी क्षेत्रलाई सहज कर्जा उपलब्ध गराउने, उत्पादनमूलक क्षेत्रमा लगानी बढ़ाउने, बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताको प्रभावकारी उपयोग गर्ने, ब्याज दरलाई स्थिर र पूर्वानुमान योग्य

0: यसै गरी डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने, वित्तीय पहुँच बढ़ाउने, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनलाई अझ मजबूत बनाउने जस्ता लक्ष्य लिएको मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा फेरि पनि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको कुराकानी शुरू गरौं।
1: अर्को मैले सोधेँ, यो मौद्रिक नीतिले बैंकिङ सेवा डिजिटाइजेशन र वित्तीय लागत घटाउने भनेको छ, यो भनेको चाहिँ कस्तो?
2: अब फाइनेन्सियल इन्टरमिडिएसन कस्ट भन्छ नि, वित्तीय मध्यस्थता लागत घटाउने भन्नु खोजेको। अहिले कर्जा र निश्चित दर बीचको फरक 7% वरिपरि छ, त्यस्तै हेर्न ब्याङ्क तथा वित्तीय संस्थाले काम गरिरहेछ। अब विदेशबाट रेमिट्यान्स आउँछ, त्यसको शुल्क नेपाली जनताले विदेशमा काम गर्ने तिर्नुपर्ने हुन्छ। त्यसै गरी विभिन्न किसिमका सेवा शुल्क पनि तिर्नुपर्ने हुन्छ, लिँदा विभिन्न किसिमका चार्जेसहरू तिर्नुपर्ने हुन्छ। त्यति नै चाहिँ ब्याज दर 5%, 6%, 7% बनेला, तर सेवा शुल्क विभिन्न कारणले गर्दा त्यो 6% ब्याजवाला 12-13% पनि पुग्न सक्नुहुन्छ, नवीकरण चार्ज आदि कुराहरू। अब यस्ता सेवा शुल्क ब्याज वित्तीय मध्यस्थता लागत भनौँ न, यसमा क्रमिक रूपमा कमी आएर तपाईँको वित्तीय मध्यस्थतालाई प्रमोट गर्ने खालको नीति लिनु त अत्यन्त राम्रो कुराहरू हो। र यो वित्तीय मध्यस्थ लागत घटाउने एउटा उपाय भनेको प्रविधिको प्रयोग, डिजिटल टेक्नोलोजीको प्रयोग हो। अब डिजिटल प्रविधिको प्रयोगको लागि राष्ट्रिय योगदान के भन्ने प्रश्न आउँछ। इन्डियामा त सरकारले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा लगानी गरेको छ, युपीआई जस्तो इन्टरफेस मा सरकारले लगानी गरेर भारतभर तपाईँको बिना लागत अन्तराबद्धता एक ब्याङ्कको पैसा अर्को ब्याङ्कको एटिएमबाट झिक्न पाउने किसिमको व्यवस्था त्यहाँको सरकारले गरेको छ, अनुदान दिएर गरेको अवस्था त्यहाँ चाहिँ छ। युपीआई ग्लोबल्ली फेमस छ, युनिफाइड पेमेन्ट इन्टरफेस। र यी यस्ता प्रविधि जन्ने कुरामा राष्ट्र ब्याङ्कले के कसरी प्रमोट गर्छ, पैसा दिएर प्रमोट गर्छ कि नीतिगत व्यवस्था गरेर गर्छ कि सरकारलाई यस्ता पूर्वाधारमा लगानी गर्न बाध्य पारेर बाध्यभन्दा पनि उत्साहित बनाएर गर्छ कि भन्ने कुराहरू त आउनु पर्यो।
1: हामी पछिल्लो समय चाहिँ अब हुन त विश्वव्यापी रूपमा यो आर्थिक अर्थतन्त्र अलिकति धराशायी भनेर विभिन्न युद्धदेखि अब यो कोभिड पछाडिको अवस्थाले गर्दा भन्ने थियो, हामी पनि त्यसैको मारमा पर्यौं भनियो। अब ब्याज दर जति घटाउँदा पनि निजी क्षेत्रले चाहिँ त्यो धेरैले नै नमान्ने अवस्था, धेरै प्रभाव भयो नहुने बजारमा, कारण के हो चाहिँ निजी क्षेत्रको मनोवैज्ञानिक असर उहाँलाई के देखि?
2: यसमा दुई तिनवटा कारणहरू मैले देखेको छु। एउटा कारण विगतमा अनावश्यक ढङ्गले बढी कर्ज उपयोग चाहिने भन्दा बढी कर्ज उपयोग कर्पोरेट सेक्टरले गर्यो, सस्तोमा पाइरहेको थियो, भारतभन्दा अत्यन्त सस्तो, अमेरिकाभन्दा पनि सस्तोमा ऋण पाइराखेको अवस्था थियो। सस्तोमा पाएको ऋणले अहिले पखाला लागिरहेछ त्यस्ता ऋणहरूलाई, ओभर इन्डेटेडनेस बढ्यो, त्यसैले चाहिने भन्दा बढी ऋण लिएको कारणले डेट लोन ओभरह्याङको स्थितिमा अहिले ऋणहरू छन्। त्यही कारणले अहिले थप कर्जा लिन सक्ने अवस्था उनीहरूको छैन, नम्बर वान। नम्बर दुई, विगतमा बजेट कार्यान्वयन हुन सकेन, यदि पुँजीगत खर्च अहिले पनि 200 अरब त पुग्न सकिरहेको छैन, अब भनौँ न 50%, लक्ष्यको 50% पनि पुँजीगत खर्च हुन सकेन। त्यसैले फिस्कल पोलिसी विगतमा प्रभावकारी कानुन नभएको कारणले पनि निजी क्षेत्रको विकास हुन सकेन, निजी क्षेत्रले व्यवसाय पाउन सकेन, त्यही कारणले पनि ऋण अहिले जान सक्ने अवस्था छैन। नम्बर तीन, अब निजी क्षेत्रका जुन समस्याहरू छन्, जुन डेट ओभरह्याङ छ, क्रेडिट ओभरह्याङ छ, अब उनीहरूको व्यवसाय चल्न सक्ने स्थिति कतिपयको देखिँदैन। लोनको त सर्भिसिङ गर्नु पर्यो, सामा भुक्तानी गर्नु पर्यो ब्याज पनि तिर्नु पर्यो त्यो अवस्थै भएन भने शाख गति हो त्यसैले कर्पोरेट रिस्ट्रक्चरिङको अहिले आवश्यकता छ हिजो थिएन आज छ यसको सम्बोधन हुनुपर्ने हो यसले प्रमुखता पाउनुपर्ने हो यसले चर्चा पाउनुपर्ने हो चर्चै भएन यसले समस्याको रूपमा हामीले दिइरहेको छैन देखो दुई तिन वर्षदेखि एएमसीको स्थापना गर्ने वर्तमान एएमसीको त्यो स्थापना हामीले गरेको त देखिँदैन यही कारणले पनि ऋण जान सकिराखेको छैन अर्को कुरा ब्याङ्कहरूमा पनि समस्या छ पुँजी कोषको दबावमा छन् पुँजी कोषमा दबावमा रहेका ब्याङ्कहरूले खुलेर ऋण दिन सक्दैन उनीहरू सुझी हुन जान्छ उनीहरू कन्फ्युजनमा छन् सिलेक्सन गर्न सकिराखेको छैन एकदम दबावमा छन् ऋण दिनुपर्ने पर्नेछ धेरै दिन सक्दैन थोरै दिन सक्ने अवस्था छ स्रोत हिसाब किताबले तर कसलाई भन्ने हिजो दिएको ऋण असुली भइरहेको छैन त्यसैले ब्याङ्कहरूको समस्या यसलाई सम्बोधन नगरियो भने 11% लक्ष्य त हासिल हो विगत 12% अघिल्लो वर्ष यो समस्याको समाधान भएको छैन त्यसैले अहिले जुन समस्या छ अहिले अब हाम्रो वित्तीय प्रणाली के हो भने ब्याङ्क सेन्ट्रिक ब्याङ्क आधार वाणिज्य ब्याङ्क आधार वाणिज्य ब्याङ्क भए पुग्छ भन्ने सोचमा छ डिफ्रेन्सिएटेड ब्याङ्किङ बिजनेस लोनमा गइरहेको छ मुलुक संहितामा गयो तीनवटा सरकारहरू बने प्रति सरकारलाई अरबौं खर्च गर्ने अधिकार संविधानले दिएको 753 स्थानीय तहलाई करोड कतिपय स्थानीय तह पालिकालाई अरबसम्म खर्च गर्ने म्यान्डेट दिएको छ स्रोतको व्यवस्थापन भएको छ यसभन्दा मुलुक वित्तीय संहितामा भएको खर्च को डिसेन्ट्रलाइजेसन मुलुकमा भइराखेको छ र त्योसँग तालमेल हुने हिसाब किताबको राष्ट्रको डोमेनमा रहेको वित्तीय क्षेत्रको पुनर्संरचना भएको छैन त्यसैले जबसम्म हामी वित्तीय संघीयता प्रबन्ध तालमेल हुने खालको वित्तीय क्षेत्रको मोडर्नाइजेसन गर्दैनौँ फाइनेन्सियल आर्किटेक्चर रिभिजिट गर्दैनौँ तबसम्म यो ब्याङ्क तथा वित्तीय संस्थामा रहेको अधिकारताको उत्पादन क्षेत्रमा कर्जा जान सक्दैन नयाँ नयाँ उद्यमीहरू बन्न सक्दैन त्यसैले 20 वर्ष पहिलेको मानसिकता दिएर मौद्रिक नीतिको कर्जुमा कार्यान्वयन गर्न थाल्नुभयो भने त्यस प्रकारको मौद्रिक नीति प्रभाव हीन अवस्थामा पुग्छ त्यही अवस्था अहिले मौद्रिक नीतिको छ जस्तो लाग्छ मलाई
3: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो त्यसलाई चाहिँ यस्तो खालको मौद्रिक नीति आइदिएको भए अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको जुन लक्ष्य छ सबै कुरा चाहिँ यसले चाहिँ सम्बोधन गर्छ भन्ने चाहिँ थियो त्यस्तो के थियो त्यो विषय चाहिँ
2: 4-5 कुराहरू गरिदिएको भए केही सुधार हुन्थ्यो जस्तो लाग्छ पहिलो सुधार यो मौद्रिक नीतिले के भन्थ्यो के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डिसफङ्क्सनलको काम गर्न सकेन आउटडेटेड यसलाई सुधार छ ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो अब म नेपाली राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीले रिभिजन गर्छ समीक्षा गर्छ र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति भन्छु नयाँ उद्यमीहरू जुन जी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु
3: अनुदानमै आधारित नहोस्
2: त्यो पनि अनुदानमा होइन लाइसेन्स दिनु पर्यो लाइसेन्स दिनु
3: पर्छु भन्दाखेरि गर्ने अवस्था छैन
2: त्यो गर्नु पर्थ्यो नम्बरमा त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास स्थानीय विकास ब्याङ्क आउँथ्यो त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो काठमाडौँमा अवस्थित ब्याङ्कहरू जुन आउडिटेड भइसक्यो अहिले कति रूपमा छन् ठिकै छ समस्या समाधान गरेर ती मार्फत कर्जाको जान्छ नम्बर वान. नम्बर दुई मलाई के लाग्छ भने रणनीति राष्ट्रिय कम्प्युट छ सरकार पनि कम्प्युट छ नेपालको विकासको मोडल के हो स्पेकुलेटिभ इन्भेस्टमेन्ट सत्यबाजीमा आधारित विकास रणनीति हो या उत्पादनमुखी रणनीतिमा आधारित विकास हो त्यो रणनीतिमा स्पष्ट हुनु आवश्यक छ. त्यसैले रियल इस्टेट सेयर बजार जस्ता क्षेत्रमा धेरै ऋण दिएर देश विकास हुँदैन दिगो हुँदैन जब युवा यो देशमा बसिराखेको छैन कसको लागि घर निर्माण गर्ने घर कसको लागि चाहियो है 60 वर्ष कटेको त पहिलेदेखि घर छँदै छ उसले नयाँ घर त बनाउँदैन नयाँ घर युवालाई चाहिन्छ तर युवा देशमा बसिराखेको छैन. त्यसैले रियल इस्टेट हिजो जुन अवस्थामा थियो त्यो अवस्था त छैन. रियल इस्टेट गेम सेक्टर हो यो मोडल होइन कि उत्पादनमुखी ढिलो भए पनि उत्पादनमा पर्यटन क्षेत्र जलविद्युत क्षेत्र कृषि क्षेत्र म्यानुफ्याक्चरिङलाई प्रविधिलाई कर्जा दिने खालको रणनीति अवलम्बन गर्छु भनेर स्पष्ट हुनु पर्थ्यो. अझै पनि हामी डोरी साँझवाला यो जग्गा दलालहरू जुन ब्रोकरहरू हुन्छन् उनीहरूलाई फाइदा भयो भने उनीहरू डोरी साँझमा जान्छन् रक्सी खान्छन् अनि कुखुराको साँप्रा खान्छन् गिस हुन्छन् अनि त्यो विकास हुन्छ भन्ने हुन्छ. त्यो त अटोमेटिकली हुने कुरो समाजलाई त्यो कुरो पनि चाहिन्छ तर त्यसैको आधारमा बाटो दोकानले जलविद्युतमा लगानी हुनु होइन कृषिको उत्पादन बढाउन सकिने कुरो त होइन आयात मार्फत त काम चलिहाल्छ आरोप त सबै जस्तो. त्यसैले यो विकास मोडल राष्ट्रको विकास मोडल के हो स्पष्ट हुनु पर्थ्यो. त्यसको मौद्रिक नीति र वित्त नीति सहनीय चाहियो. अहिले के छ भने तीन तहका सरकारहरूको राष्ट्रको नगद मौद्दा 416 अरब छ 416 अरब तीन तहका सरकार तर केन्द्रीय ब्याङ्क घाटामा छ सर केन्द्रीय सरकार घाटामा छ सङ्घीय सरकार घाटामा छ. त्यसैले अब यो अवस्थाको सम्बोधन मौद्रिक नीतिले गर्नु पर्थ्यो. के भन्नु पर्थ्यो भने सुरुवाती चरणमा साउनदेखि दसैँ तिहारसम्म राजस्व संकलन हुँदैन सरकारले नयाँ ऋण पनि प्रसारण गर्ने 400-500 मिलाएको हुँदैन त्यही बेला म ओभरड्राफ्ट फेसिलिटी दिन्छु व्यापार राष्ट्र जरा उठाउने व्यवस्था गरेको अघिल्लो वर्षको राजस्वको 5% बराबर 50-60 अरब ओभरड्राफ्ट दिन्छु र एमओयू गर्छु भन्ने घोषणा गर्नुपर्थ्यो. यो सरकारलाई यस प्रकारको सहयोग गरेको भए दसैँ तिहारसम्म ती महिनामा राम्रोसित काम गर्ने हो भने अनि बजेटको कारण हुन सकिन्थ्यो व्यवसायीहरूले ब्याङ्कबाट ऋण पनि दिन्थे युवाहरूले रोजगारी पनि पाउँथ्यो. यो कुराको घोषणा हुनुपर्थ्यो व्यवस्था हुनुपर्थ्यो भएन. अहिले मुलुक विश्व भनौँ न डिजिटल फाइनेन्सम गएको छ. ब्याङ्कका वित्तीय संस्थाको भूमिकालाई कम गरेर एउटा फाइनेन्सियल डिस इन्टरमिडिएसन वित्तीय मध्यस्थलाई कम गरेर डाइरेक्ट फाइनेन्सिङमा विश्व गइराखेको छ. बजेटले यो वर्षको बजेटले पिएफ टू पिएम लोनको घोषणा गर्यो. सरकार धेरै अगाडि देखिन्छ राष्ट्रै धेरै पछाडि देखिन्छ. राष्ट्रले घोषणा गर्नुपर्ने कुरा हो बजेटमा आयो बहुल नीतिले कर्मकाण्डी रूपमा यस्तो कुरा मिलाइने जानेछ बाधा छ. अब यस पिएफ टू पिएम लोन भनेको ब्याङ्कहरूलाई बाइपास गरिदिँदै हो ब्याङ्कहरू भन्दा बाहिर पनि मध्यस्थ गरेर ऋणी र स्रोत भएका व्यक्तिलाई जोडेर पुँजी निर्माणमा रोजगारी सृजना गर्ने व्यवस्था नै हो बजेटले घोषणा गर्यो. अनि त्यसको लागि त डिजिटल ब्याङ्क चाहिन्छ. डिजिटल ब्याङ्कले प्लेटफर्म दिन्छ जसरी एमसिएचएलले चेक क्लियरिङको कामको सेन्ट्रल काउन्टी पार्टिजको काम गर्छ जसरी सिडिएससिएलले डिमान्डले लाखौं लाख सेयर लगानीकर्तालाई जोड्छ त्यो परिविधिले त्यसै गरी पिटुपिएमले जसको स्रोत छ जसको स्रोतको आवश्यकता छ त्यो जोड्ने सेन्ट्रल काउन्टी पार्टी चाहिने कि चाहिने एनसिएचएलले जोडेर कसले चेक काट्छ कुन ब्याङ्कको के हो एनसिएचएल मार्फत को चेक क्लियरिङ हुन्छ चाहिँ हुँदैन आधा घण्टा एक घण्टा भित्र चेक क्लियरिङ हुने व्यवस्थाले गरेको छ त्यो प्रविधिको पनि गरेर त्यसै गरी डिजिटल ब्याङ्कको आवश्यकता छ जसले लेन्डी उनलाई बढावा दिन्छ ब्याङ्कहरूमा त्यो समस्याको कारणले कर्जा जान सकेन भने डिरेक्टली त्यो अधिक स्रोत जानुहुन्छ अर्थतन्त्रलाई गति दिने काम हुन्छ यस सरकारका कुराहरू स्पष्टताका साथ घोषणा गरिनु पर्थ्यो आवश्यक थियो सबैले अपेक्षा गरेका थियो सुझाव पनि दिएका थिए मैले अर्थ समितिमै सुझाव दिएको थिएँ राष्ट्रले दुई पटक त्यहाँ बनाउँदा यस प्रकारको सुझाव दिएको थिएँ आशावादी थिएँ यस प्रकार भनौँ आएका सुझावहरू मूल्याङ्कन गरेर विश्लेषण गरेर सुधारका कामहरू बहुदिनको घोषणा गर्दा र पारदर्शी गर्ला र आशाको सञ्चार होला भन्ने अपेक्षा गरेको थिएँ त्यसमा भनौँ न कन्क्रिट कुराहरू नआएको कारणले गर्दा ठोस कार्यक्रम नआएको कारणले म जस्ता कयौं मानिसहरू अलिकति निरुत्साहित भएको निराश भएको अवस्था चाहिँ
1: हो अब अन्तिममा मैले एउटा महत्वपूर्ण विषय अर्थतन्त्रमा सरकार राख्ने अर्थतन्त्रको मेरुदण्डले भन्नुभएको छ अस्ति हाम्रो अतिथिबाट बोर्डको नयाँ अध्यक्ष जुले त उहाँले सुधार्छ पनि हुनुहुन्थ्यो यो नयाँ सरकार बन्छ अथवा नयाँ सरकार आउने बित्तिकै एकदमै उकालो लाग्नु पुग्छ यो सेयर बजार पछिल्लो समय 81 चाहिँ तल तल छर्यो अहिले त एकदमै यो लगानीकर्ताहरू पनि उत्साहित बजार पनि तल मौद्रिक नीतिले यसमा केही अलिकति भए पनि राहत दिन्छ र अब बजार चाहिँ उठ्छ भन्ने चाहिँ एउटा आशा थियो के छ यसमा के भयो सेयर बजारको लागि के छ यो मौद्रिक नीति विशेष
2: अब यसको सम्बोधन त सेवनले नै गर्नुपर्छ त्यो पत्र गुणले नै गर्नुपर्ने हुन्छ विगतमा सेयर बजारलाई एउटा लगानी गर्ने प्लेटफर्मको रूपमा भन्दा पनि यो जुवा भएको रूपमा प्रयोग गरिराखेका थिए आज लगानी गर्यो पैसा हाल्यो भोलि चाहिँ प्रतिफल खोज्ने तपाईँको होल्डिङ गेम्सहरू पुँजीगत लाभ लिनु खोज्ने होल्डिङ सेयर होल्ड गरे बापत मूल्य मार्फत लाभ पाउने स्थिति बरकरार राख्नुपर्छ त्यो सेयर इस्यु गर्ने कम्पनीको वित्तीय अवस्था जेसुकै भए तापनि भन्ने मानसिकता हावी भएको थियो त्यसो व्यतिथि थिए यो सेयर बजार यो पवित्र स्थल पुँजी निर्माणको स्थललाई हामीले दूषित बनाएका थियौँ सरकारले यसलाई क्लिन अप गरिराखेको अवस्था पनि छ शासकीय सुधार मात्र त्यसैले अब यसलाई बढावा दिनुको लागि पुँजी बजारमा सरकारले सुधार गर्नुपर्ने हुन्छ भित्र पत्र बोल्ने पनि सुधार गर्नुपर्ने हुन्छ आइपिओ जारी गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ जुन पुँजी निर्माणको महत्वपूर्ण उपकरण हो दोस्रो बजार जतिसुकै गतिशील भए तापनि प्राथमिक बजार गतिशील भएन भने नेपाली जनताले अर्थतन्त्रले लाभ लिन सक्दैन र पुँजी बजारको विविधीकरण गर्नुको निष्कासन गर्ने डेरिभेटिभ मार्केट्सको विकास गर्ने ताकि कृषि क्षेत्रको विकास होस् डेरिभेटिभ मार्केट्सहरू आँप सुन्तला आदि आदि मोटै खरिद गरेर किसानका डेरिभेटिभ मार्केटहरूको स्थापना गर्नुतर्फ पनि संस्थाको व्यवस्था गर्नुपर्ने हुन्छ यो एजेन्डा हितोपत्र बोर्डको हो र मौद्रिक नीतिले राष्ट्रले एउटा सप्लिमेन्टरी भूमिका तरलताको उपलब्धता मार्फत आदि आदि र सेयर कब्जाको माध्यम मार्फत बढावा दिने कामहरू गर्दै आएको पनि छ र प्राथमिक भूमिका भनेको सरकार र हितोपत्र बोर्ड
1: हवस् यहाँलाई सम्झेर कुराकानीको लागि धेरै धन्यवाद
2: धन्यवाद
0: हुनुहुन्थ्यो नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा उहाँसँगको कुराकानी सँगै आजका लागि कार्यक्रम नजरले नेपालको समय सकिएको छ अर्को हप्ता अर्को आर्थिक विश्वमा केन्द्रित कुराकानी गरेको जान्दछ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै नरमाल पनि कुरा गर्नुहुन्छ
4: सुन त मेरो कपडा प्याकिङ गर्दै त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध क्यान्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 4-95-555

0: युद्ध
1: नेपाललाई चाहिएको सहयोग टाटा युद्ध निगम निजुक्छ न रोकिन्छ
2: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ त्यसैले ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं
3: कुचिएको पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ
2: सिलिन्डर रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं
3: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौं
2: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ
3: चाल्डुका खुल्ला राखेर ग्यास बाल्ने गरौ
2: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ
3: ग्यास चुलोको बर्नर सफा राखौ कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौ
2: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं
3: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं
2: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौं बिजुलीको स्विच अन र अफ नगरौं
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा
6: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: शून्य 42 38 88 98 12 8 8 8

0: check. Sony FM, the studio time.
1: It's 9 PM, Ratko Novadu.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुदकुंड नगर पालिका 5 सोलुखुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोनी एफएम सोनी एफएम मा अब सुन्न सकिन्छ नेपाली श्रोताहरू गीतहरू

है मधुर तो मयूर नाच से मधुर सो मयूर नाच से।

0: मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा हुने व्यवस्था भएको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता
3: बोलाउनुहोस्।
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगर्नु न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
8: होइन,
7: यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, लागेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रा गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
11: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
12: ए, के भो, दौडिदिए पो आइस त
11: भाइ। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
12: भन को थियो? अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
4: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनि एफएमले तयार पारेको सामाजिक सन्देश।
13: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
14: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुली का सामान किन्न त उ सल्लेरी को वर्षा इलेक्ट्रोनिक्स मा जानु पर्छ कि तपाई घर तथा अफिस को लागि बिजुली को राम्रो क्वालिटी को सामानहरु खोज्दै हुनुहुन्छ यदि क्वालिटी को इलेक्ट्रोनिक सामानहरु लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुली का सम्पूर्ण सामान सर्भिस केबल मल्टी प्लग पावर सकेट लिस्टी अर्थिङ को तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङ का सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809590094 र 9863868618 वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
15: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन
7: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु लैन मेरो त हात खुट्टा अरुणासँग झमझम गर्छ तिमासी हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843789852 9824417 18 9843349696 र 9861314472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यो त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चेतना।
5: होंडा का विशेषता
6: जापानीज ऊर्जा प्रणाली उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाऊ र भरपर्दो,
6: अफरोड का लागि पनि उपयुक्त,
5: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लॉन्च भइरहेको,
6: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: ओखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
5: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
6: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिशरण नगरपालिका 11, गोरुमारे भुइजाङ, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

सबै भिसिसके आजकल आफ्नो दर यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शेरनशाह

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो

0: ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड। जोत्न पाएन खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
2: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि 500 साइज कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
4: रैथली पाली सीतुसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरिद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ, सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको, पानीले नभिजेको, रंग परिवर्तन नभएको, चाउरिएको, दाना नभएको, घुन किरा नलागेको, सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय, खुल्ने कागजात र स्थानीय तह, ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस् गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुस दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबुल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अनुषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: यदि तपाईँको वर्षामा चौसाथ पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768, अङ्कमा 98-52-55-768।
4: होइन,
5: एक अन्छा, गीत गाउँदै कता हिँड्ने?
4: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
5: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
4: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
5: अब चिन्ता नमान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
5: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
5: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
3: 98-50-17-979
6: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np Korean Business Global Institute OBGI Education Consultancy Nepal Chabahin Kichepati, Kathmandu

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्य
1: स्टुडियो टाइम
2: 10 PM रातको 10 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुदकुम नगरपालिका 5 सोलू खुम्बू।

सामुदायिक रेडियो सोल एफएम 102.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्री।